0: connect your dream, connect your future, STEAL, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस शोरूम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार दुलेगौडा बिपी चोक,
3: प्रोपाइटर थान प्रकाश नेउपाने 9856338073, प्रशान्त नेउपाने 9846026925।
5: दिनको संकेत सधैं बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो ढुरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल असार 20 गते शनिबार, असार कृष्ण पक्षको चतुर्थी तिथि, सन् 2026 जुलाई 4 तारीख। कार्यक्रममा सबैभन्दा पहिला तपाईँको आजको राशिफल सुन्नुहोस्। सबैभन्दा पहिले मेष राशि, तपाईँको आजको दिन राम्रो रहनेछ। परिवारसँग तीर्थयात्राको तय हुनेछ। लगानीका क्षेत्र मध्ये व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यले साथ दिँदा मन प्रसन्न हुनेछ। शिक्षामा गरेको श्रमको मूल्य प्राप्त हुनेछ। वृष राशि, तपाईँको आजको दिन शुभ रहनेछ। धनमा लाभ हुनेछ। परिवारमा मेलमिलाप पनि बढ़नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग रहेको छ, तर स्वास्थ्यमा भने समस्या हुने भएकाले सचेत हुनुपर्छ। व्यापारमा गरेको मेहनतको भने फल मिल्नेछ। मिथुन राशि, स्वास्थ्यले साथ दिँदा मन शान्त हुनेछ। शिक्षामा गरेको मेहनतको फल प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा भने सेवाको अवसर गुम्ने जोखिम छ। पारिवारिक मेलमिलाप रहेको छ। कर्कट राशि, कामको बोझ थपिनेछ। सानो कुराले आक्रोश बढ्नेछ। सचेत भएर बोल्नु उचित हुनेछ। शिक्षामा ढिला सुस्ती हुनेछ। राज्यका तर्फबाट भय बढ्नेछ। परिवारको साथ मिल्नेछ। सिंह राशि, तपाईँको आजको दिन राम्रो रहनेछ। दाजुभाइको सहकार्यले व्यापारमा फाइदा हुनेछ। बोली र व्यवहारमा एकरूपताको खाँचो रहनेछ। दान दिएर दिनको शुरूआत गर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। कन्या राशि, जोगिएर यात्रा गर्नुपर्ने दिन रहेको छ। हरेक काममा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। राज्यको माथिल्लो निकायबाट सेवाको अवसर मिल्नेछ। श्रमको मूल्य मिल्ने योग रहेको छ। तुला राशि, तपाईको आजको दिन राम्रो रहनेछ। महत्वपूर्ण निर्णय लिने समय रहेको छ। राम्रो कुरामा अगाडि बढ़ने हिम्मत गर्नुपर्नेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। सरकारी सेवामा भए पदोन्नति हुनेछ। वृश्चिक राशि, संचित धन खर्च हुनेछ। परिवारसँग सल्लाह गरेर मात्र काम गर्नु उचित हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। राज्यका तर्फबाट सेवाको अवसर मिल्नेछ। धनु राशि, तपाईको आजको दिन राम्रो रहनेछ। स्वास्थ्यले साथ दिँदा मन शान्त बन्नेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। पठन पाठनमा जोश र जागर बढ्नेछ। विपक्षी साथी शान्त भएकाले तपाईको काम सहजै बन्नेछ। मकर राशि, तपाईको आजको दिन राम्रो रहनेछ। विदेशी रमझमले मन आकर्षित गर्नेछ। लगानी गर्नुभएको भए वैदेशिक रोजगारीको क्षेत्रमा प्रगति हुनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। कुम्भ राशि, बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। शिक्षा र स्वास्थ्यमा शुभ खबर सुनिनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग रहेको छ। मनमा उत्साह मिल्नेछ। अन्तिममा मीन राशि, सानो कुराले मन भारी हुनेछ। एकल निर्णय लिनुभन्दा साथीसँग सहकार्य गरेर निर्णय लिनु उचित हुनेछ। साढे साथी दशाका कारण साथीहरूले तपाईँको कुरामा टिप्पणी गर्ने जोखिम रहेको छ। आदरणीय श्रोतावृन्द, आजको राशिफलमा जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईको आजको दिन शुभ रहनेछ। श्रोतावृन्द, आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाई सम्पूर्णमा रेडियो ढोरबाराई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: हजुर श्रोता, यिनै प्रस्तुति सँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौ। आजको श्रृंखलाबाट म सृष्टि खत्री विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
2: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
3: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
2: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
3: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
4: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
5: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
6: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
4: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
6: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461612020।
7: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन
8: कि? बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
7: नरिसौ न त, लो बरु हिँड, कहाँबाट ल्याउने हो?
8: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
9: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
10: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 98560-83507। कविता श्रेष्ठ, सम्पर्क 0564-14-055 र 98466-18817।
11: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
12: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
11: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
12: पाइन्छ नि, दुलेगौडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
6: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखबत्ती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
11: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
6: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98461-33101 र 98468-83522।
13: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
8: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
9: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
8: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल। प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ। फोन नम्बर 0564-14-234 र 98-171-56-606।
14: अन्तर्मनको आवाज
15: स्टुडियो
16: अहिले बिहानको 6 बज्यो।
9: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 98161-95301।
17: यस्तो
14: ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
15: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
17: अर्को हप्ता इन्डोनेसिया, अस्ट्रेलिया र न्यूजील्यान्डको भ्रमण गर्ने क्षेत्रीय रणनीतिक सम्बन्धलाई थप बलियो बनाउने उद्देश्य
14: र विश्वकप फुटबलमा साबिक विजेता अर्जेन्टिना र केप भर्डे बीचको खेल अतिरिक्त समयमा धकेलियो। पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक अन्तिम 16मा।
18: प्राविधिक शिक्षा आजको आवश्यकता।
19: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रूरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
18: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
19: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर।
18: फोन 01-5121-12-21-00 97-4-18-20-96।
19: वेबसाइट www.nec.edu.np।
20: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
21: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
20: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
21: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी

0: अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: काया कैरनमा अब खबरको सिलसिला। रासोपा वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले 100 दिन पार गरेको छ। देशमा व्यथिति, भ्रष्टाचार, अनियमितता र विसंगति अन्त्य गर्दै देशको काँचुली फेर्ने प्रतिबद्धता गरेको सरकारले प्रशासनिक सुधारका केही महत्वपूर्ण काम गरेको छ, तर कतिपय थिति र विधि मिचेर गरिएका काम भने विवादित छन्। जर्जर बनेको अर्थतन्त्र सुधार र विकास गति अघि बढ़ाउने भने सरकारको गति नपुगेको जानकारहरू बताउँछन्। आशा जगायो, भरोसा जागेन शीर्षकको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ। अनि आजको कान्तिपुरले 100 बुदामा 1/3 पूरा भएको खबर लेखेको छ। प्रधानमन्त्री शाह नेतृत्वको सरकारले ल्याएका शासकीय सुधार सम्बन्धी 100 कार्यसूची मध्ये करिब 1/3 कार्यान्वयनमा गएका छन्। सरकारी तथ्याङ्क, निर्णय, कार्यान्वयनको अवस्था र प्रगतिबारे भएको विश्लेषणमा 100 कार्यसूची मध्ये 38 कार्यान्वयनमा गएको देखिएको हो। गएको चैत 13 सरकार गठन भएकै दिन 24 घण्टादेखि 1,000 दिनसम्म गर्ने गरी सार्वजनिक प्रशासनिक सेवा प्रवाह सुधार, डिजिटल नेपाल, भ्रष्टाचार नियन्त्रणदेखि कृषि पूर्वाधार, स्वास्थ्य शिक्षा क्षेत्र सुधारसम्मका कार्यसूची अघि सारिएको थियो। ती कार्ययोजना मध्ये केही क्षेत्रमा उल्लेख्य काम भएको छ भने कुनै क्षेत्रमा सीमित उपलब्धि छ, धेरै जसोमा भने सरकारको प्रतिबद्धता पूरा हुन बाँकी छ। 62 सूची भने अधूरा छन्। तीनमा कुनै कार्यान्वयन प्रक्रिया नै शुरू भएको छैन। परराष्ट्र मन्त्री शिशिर खनाल सरकार नागरिकलाई आशा जगाउन र सुशासनको अनुभूति दिलाउन सफल रहेको दावी गर्नुहुन्छ। आजको कान्तिपुरले एक्सप्रेस वेमा बिना ब्रेकका प्रधानमन्त्री बालेन्द्र शीर्षकको अर्को खबर पनि लेखेको छ। 47 लाख फेसबुक फलोअर्स, करोड़ौं भ्यूज र अनगिन्ती पोस्ट बीच प्रधानमन्त्री शाह अझै रहस्यमय हुनुहुन्छ। उहाँ आफ्ना कुरा सामाजिक सञ्जालमा लेख्नुहुन्छ तर आफूलाई व्याख्या गराउन रूचाउनुहुन्न। प्रधानमन्त्री बनेको 100 दिनमा गरेका कयौं क्रियाकलाप तथा निर्णयप्रतिको आलोचनालाई स्वीकार गरेर उत्तर दिनुभन्दा त्यसको आधार नै अस्वीकार गर्ने शैली अप्नाइरहनु भएको छ। सरकार केही फरक देखिएको परराष्ट्र नीतिले भन्दा पनि कूटनीति सञ्चालन शैलीले हो। विदेशी कूटनीतिज्ञसँग व्यक्तिगत भेटघाट गर्ने प्रधानमन्त्री शाहको निर्णयले लामो समयदेखि चलिआएको अभ्यासलाई चुनौती त दिएकै छ नै कूटनीतिक वृत्तमा पनि चासो सिर्जना गरेको छ।
5: फेरि पनि सरकारका 100 दिनकै खबर। हाई प्रोफाइल गिरफ्तारी र प्रहरीमा सुधारको घोषणाका बीच गृहमन्त्री सुदन गुरूङले आफूलाई एक्सन ओरिएन्टेड नेताका रूपमा स्थापित गर्न खोजे पनि विधि प्रक्रिया नागेर गरिएका कतिपय कार्यवाहीका कारण अदालतले प्रश्न उठाएको छ। यस्तै एसई र कक्षा 12 नतिजा अपेक्षाकृत छिटो सार्वजनिक हुनु, पाठ्यक्रम पुनरावलोकनको प्रक्रिया अघि बढ़नु तथा केही नीतिगत सुधारमा पहल गर्नुलाई शिक्षा मन्त्रीको उपलब्धिका रूपमा हेरिएको छ। शिक्षामा गति, दिशा अझै अस्पष्ट शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। त्यस्तै लगानी र खर्चमा भएन सुधार, निजी क्षेत्रको मनोबल बढ़ेन शीर्षकको खबर पनि आजको पत्रिकाले छापेको छ। शेयर बजार निरन्तर ओह्रालो लागिरहेको छ, घर जग्गा क्षेत्रमा पनि सुधार हुन सकेको छैन। अर्थमन्त्री वाग्लेले अर्थतन्त्र सुधारका लागि धेरै काम भएको दावी गर्दै आउनु भएको छ। यस्तै पूर्वाधार मन्त्रीका धम्की धेरै, काम कम शीर्षकको पनि खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच जलन पीड़ितका लागि सहुलियत उपचारको व्यवस्था अझै प्रभावकारी बन्न सकेको छैन, बुलुबस सेवा सञ्चालनमा आउन बाँकी नै छ, सार्वजनिक सवारीमा सीसीटीभी जडानको योजना पनि अधूरै रहेको छ, पूरा भएनन् महिला सुधारका प्रतिबद्धता शीर्षकको खबर कान्तिपुरले छापेको छ। यसैबीच आजको गोर्खापत्र दैनिकले सुशासन र शासकीय सुधारको प्रस्थान बिन्दु शीर्षकमा खबर छापेको छ। सरकारले 100 दिनमा भ्रष्टाचार विरूद्ध महत्वपूर्ण काम कारवाही अघि बढ़ाएको छ। सरकारसँगै रासोपाले देखाएको यो प्रतिबद्धता र नयाँ राजनैतिक संस्कार अभ्यासले नेपालको लोकतन्त्रलाई तप सबल, सक्षम र सुदृढ़ बनाउन मद्दत पुग्ने विश्वास गर्न सकिन्छ।
4: सुशासन, सेवा प्रवाह, रोजगारी, लगानीको वातावरण, भ्रष्टाचार नियन्त्रण र नागरिकको जीवनस्तरमा सरकारले कस्तो प्रभाव पार्न सक्यो भन्ने अहिले मूल्याङ्कन

0: को विषय बनेको छ। साथी महेश गेवालीले राजनीतिक विश्लेषक लोकराज बराललाई सरकारको 100 दिन कस्तो रह्यो भनेर सोध्नु भएको छ।
1: आठवटै कामहरू छताखुजु गरे जस्तो लाग्छ, तर जुन मूल कुराहरू हो, जनताले जुन चाहेको थिए र कतिवटा कुराहरू चाहिँ संविधानको कुराहरू भने प्रश्न छैन, कार्यकारी भनिदिएको छ, कहिले के भनिदिएको छ, संशोधन भनेको छ, संघीयताको कुराहरू छ, फेरि सजिलैसँग भनिएको छ, गर्दाखेरि आशा लाग्ने खालको काम गरेर देख्दिनँ म।
2: त्यसो भए सुशासन भ्रष्टाचार नियन्त्रणमा चाहिँ कस्तो भयो त?
1: सुशासन अब अहिलेसम्म भ्रष्ट हुने यिनीहरू भन्ने चाहिँ प्रश्न छैन, त्यति कुरा आएको छैन बाहिर, तर यिनीहरू चाहिँ कुनै पनि क्षेत्रमा चाहे आर्थिकमा पनि प्रस्तुता छैन, राजनीतिक डिरेक्सनमा लोकतन्त्र प्रति प्रतिबद्ध छु त भनेको छ, एकातिर त्यो भनेको छ भने अर्कातिर फेरि अलिकति कतै कतै अधिनायक त्यो बातका लक्षणहरू कतै कतै गर्ने पनि प्रवृत्ति देखिएको छ। सुशासनको भन्दाखेरि अहिलेसम्म त्यही सर्वा यतावती बलानु ढिसानु गर्ने बाहेक केही त्यस्तो छैन।
2: यो मन्त्रालयको संख्या पनि घट्यो,
1: संख्या घटाएको छ, त्यो राम्रै हो, 100 दिनसम्म हेर्दाखेरि त्यसो लापरवाही त छैन, त्यसले मात्रै जनताले चाहेको जुन शासन हुन्थ्यो, जुन एउटा चिन्तन गरेर चाहिँ नीति निर्माण हुने भविष्यको लागि पनि गर्ने खालको कुराहरू चाहिँ अहिले चाहिँ तदर्थतामै आधारित छ, अहिले यसै भन्न सकिने अवस्था छैन।
2: नागरिकले चाहे अनुसारको गर्नुपर्ने काम चाहिँ कस्तो हुनु पर्छ?
1: नागरिकले जाने काम अघिको कुरा छ, त्यतिर नियन्त्रण केही छैन, शिक्षा क्षेत्रमा अस्त व्यस्त छ त्यतिर छैन, स्वास्थ्यमा हस्पिटलमा हामी के नै गर्छौँ भने त्यतिर केही छैन, उही लाइन छ, उही जनतालाई दुःख छ, उही मारामार छ, खास परिवर्तन भएको आभासै पाएको छैन, विकासको कुराहरू पनि खास अगाडि बढेको देखिँदैन। हुन त 3 महिनाको समय भनेको अहिलेसम्म छोटै हो, त लक्षणहरू त थाहा हुन्छ नि त, अब परराष्ट्र नीतिको कुराहरूदेखि लिएर अरू कुरा पनि प्रश्नता छैन, धेरैतिर त्यस्तै छ।
2: पहिलेका र अहिलेकामा चाहिँ के फरक देखियो कि देखिएन?
1: होइन, पहिलेका त म आफै मपाई थिएँ, सबै स्वार्थमा थिए, माथि लेनदेन गर्थे, कुर्सीको लेनदेन गर्थे, त्यो 3 जना विषय गरी 3-4 जना नेताको बिचमा त्यो चल्थ्यो, अनि आफ्ना मान्छे भर्ना गर्ने, अनि भ्रष्टाचारको कुरामा होइन हाम्रो सरकार राम्रो छ भन्ने, त्यो मपाई थियो विषय गरी, त्यो छैन अहिले।
2: अब सरकारले आफ्नो कार्य सम्पादन सुधार्न अब के सुझाव दिनुहुन्छ उहाँहरूलाई चाहिँ के गर्नु?
1: मैले सबभन्दा ठुलो कुरा, कुनै निर्णय लिनुभन्दा पहिले धेरै चिन्तन गरेर यो के हो, कसो हो, यसको प्रभाव के पर्छ, भोलि राजनीतिमा के पर्छ, राष्ट्र नीतिमा के पर्छ, आर्थिक नीतिमा के पर्छ, त्यतातिर चिन्तन गरेर राम्रो अनि निर्णय गर्ने। अब अहिले संहिता खारेज गर्ने भनेर संविधानमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति गर्ने भने यिनीहरूले त्यत्रो त्यत्रो म्यान्डेटको कुरा गर्छन्, भोलि चाहिँ त्यसको त राम्रो जाँदैन नि सन्देश, अहिले नै मधेसमा भड्किन लागिसक्यो, त्यति सजिलै हलुकासँग चाहिँ संविधानमा भएका कुराहरू छन्, अब मूलभूत कुराहरूमा पनि उनीहरूले चाहिँ यो गर्ने भनिएको छ, अलिकति एडक भन्छ नि अङ्ग्रेजीमा, तदर्थ त्यो तदर्थतामा आधारित कुराहरू गर्छन्, भोलिसम्मको दूरदृष्टि कोण राखेको त्यस्तो लाग्दैन मलाई।
0: उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक लोकराज बराल। सरकारको 100 दिनमा हट्टउट्ट केही गर्न चाहिँ खोजेको तर नागरिकको जीवन स्तरमा प्रभाव पार्ने गरी काम हुन नसकेको विषयमा जानकारी दिँदै काया कैरनमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ, हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 98063 13195 र 98467 15368।
4: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
5: के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
4: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
6: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीबीसी, पीबीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9856078302 र 9846078302।
7: मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकारको 100 दिनमा आशा जागे पनि भरोसा जागेन, शासकीय सुधारका 100 कार्यसूची मध्ये करिब 1/3 कार्यान्वयनमा जनमुखी काममा नीतिगत दूरदृष्टिको अभाव रहेको विश्लेषकको भनाई लगायतका खबर प्रस्तुत गर्यौं।
8: अब बाँकी खबर। संवैधानिक परिषदले निर्वाचन आयोगको प्रमुख आयुक्तमा मान बहादुर कार्कीलाई सिफारिश गरेको छ। कार्की अहिले सर्वोच्च अदालतका रजिस्ट्रार हुनुहुन्छ। हिजो बसेको मन्त्री परिषद बैठकले मोरङ निवासी उहाँलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिश गरेको उपसभामुख रूबी ठाकुरले बताउनुभयो। संवैधानिक परिषदले निर्वाचन आयोगका दुई आयुक्तका लागि पनि नाम सिफारिश गरेको छ। काठमाडौँका डाक्टर राजीव सुब्बा र ओखलढुङ्गाका गुरूप्रसाद वाग्लेलाई आयुक्त नियुक्तिका लागि सिफारिश गरिएको उपसभामुख ठाकुरले बताउनु भएको छ। यसैबीच झण्डै 2 महिनादेखि उपकुलपतिविहीन रहेका त्रिभुवन विश्वविद्यालय सहित 7 विश्वविद्यालयले नयाँ नेतृत्व पाएका छन्। प्रधानमन्त्री तथा कुलपति बालेन्द्र शाहले हिजो रिक्त रहेका 7 विश्वविद्यालयमा उपकुलपति नियुक्त गर्नुभएको हो। यसपटक सबै उपकुलपति खुल्ला प्रतिस्पर्धा मार्फत छनौट गरिएको सरकारले जनाएको छ। शिक्षा मन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठित सिफारिश समितिले प्रस्तुतिकरण र अन्तर्वार्तापछि प्रत्येक विश्वविद्यालयका लागि 3-3 जनाको नाम प्रधानमन्त्रीलाई सिफारिश गरेको थियो। त्यो सूचीबाट प्रधानमन्त्रीले उपकुलपतिहरू नियुक्त गर्नुभएको हो। नियुक्त हुनेमा त्रिभुवन विश्वविद्यालयमा डाक्टर भोला थापा, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कटेल, सुदूरपश्चिम विश्वविद्यालयमा किशन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, राजर्षि जनक विश्वविद्यालयमा श्याम नारायण ला, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरठा रहनु भएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
0: जलवायु परिवर्तनको प्रभाव गर्भवती, सुत्केरी, नवजात शिशु, बाल बालिका तथा सीमान्तकृत समुदायको स्वास्थ्य र जीवनयापनमा गम्भीर रूपमा पार्न थालेको छ। विज्ञहरूले जलवायु परिवर्तनले हुने असर रोक्न तत्काल प्रभावकारी नीति र स्वास्थ्य प्रणाली सुदृढ बनाउन सरकारलाई आग्रह गरेका छन्। जलवायु परिवर्तनले हिमालमा हिउँ पग्लने, वर्षाको चक्र परिवर्तन हुने वा तापक्रम बढ़ने र अवस्थामै सीमित नरही स्वास्थ्यसम्म पुगेको हो। जलवायु परिवर्तनले बाल बालिकामाथि पार्ने प्रभाव विषय अन्तर्क्रियामा विज्ञहरू जलवायु संकटलाई वातावरणीय मुद्दाको रूपमा मात्र नभई मानव अधिकार, जनस्वास्थ्य, शिक्षा, पोषण तथा सामाजिक न्यायसँग प्रत्यक्ष जोड़िएको विषयका रूपमा लिनुपर्ने आवश्यकता औल्याएका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषदका प्रमुख अनुसन्धानकर्ता डाक्टर मेघनाथ धिमालले अत्यधिक गर्मी देशको प्रमुख जनस्वास्थ्य चुनौतीका रूपमा देखा परेको बताउनुभयो। उहाँले जलवायु परिवर्तनका कारण तापलहरको अवधि, तीव्रता र दोहोरिने क्रम बढ़िरहेको उल्लेख गर्दै बढ़दो तापक्रमले मातृ तथा शिशु स्वास्थ्यमा गम्भीर असर परिरहेको बताउनुभयो। कृषि वन तथा वातावरण मन्त्रालयको उपसचिव डाक्टर प्रकाश सिंह थापाले जलवायु परिवर्तनको दीर्घकालीन असरबाट बाल बालिकालाई जोगाउन विद्यालय तहदेखि नै सचेतना र अनुकूलन कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभएको खबर गोर्खापत्रले लेखेको छ। यसैबीच स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा सेवामा सूचीकृत सबै अस्पताललाई सेवा दिन आग्रह गरेको छ। बोर्डले मंगसिरसम्म 33,44,2,98,000 रूपियाँ सेवा प्रदायक अस्पताललाई भुक्तानी गरिसकेको जनाउँदै दिगो स्रोत सुनिश्चितताका लागि समन्वय भइरहेकाले बीमितलाई अवरोध बिना सेवा दिन आग्रह गरेको हो। बोर्डले बीमितलाई पनि बीमा सेवाको सदुपयोग गर्न आग्रह गरेको छ। बीमितले भने उपचारका क्रममा सेवा भन्दा शास्ति र प्रक्रियागत झमेला बेहोर्नु पर्ने बताएका खबर नागरिक दैनिकले लेखेको छ।
8: गैराती काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। केही ठाउँमा भेलबाडी नै बग्ने गरी पानी परेको हो। आज दिउँसो र राति पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी क्षेत्रका केही ठाउँ तथा कोशी र बागमतीको पहाड़ी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगका थोरै ठाउँ तथा मधेश प्रदेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने पनि सम्भावना छ।
0: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
11: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
12: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
11: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
12: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 41106690।
13: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: 불러 잠은 밖에서 보는 스파운
1: 비슷하게
0: मात्रहरू 999 डिस्कउन्टको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनुभएको छैन भने आजै नजिकैको डिलरलाई मार्फत वा डिस्कउन्टको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। मन्त्री परिषदले मन्त्रीहरूको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि 2083 पास गरेसँगै मन्त्रीहरूले आफ्नो सचिवालयमा धमाधम सचिव सरहका सल्लाहकार नियुक्ति गर्न थालेका छन्। कार्यविधिले मन्त्रीको सचिवालयमा तीनदेखि पाँच जनासम्म सचिव सरहका सल्लाहकार बाहिरबाट भर्ना गर्न सक्ने सुविधा दिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सचिव सरहको सल्लाहकारमा सन्तोष पाण्डेलाई नियुक्त गर्नुभएको छ। मन्त्रालयका सचिवले पाउने तलब भत्ता र अन्य सुविधा सरह पाण्डेले सेवा सुविधा लिइरहेको मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन्। सचिवलाई पनि निजी सचिव पीए छुट्टै कोठा गाड़ी इन्धन लगायत सुविधा उपलब्ध गराइएको हुन्छ। यो सँगै आउँदो साउनदेखि सचिवको तलब 90,000 हारारीमा हुन्छ। त्यही अनुसार मन्त्रीबाट नियुक्त सल्लाहकारले पनि तलब पाउनेछन्। पूर्वाधार विकास मन्त्रीले पाँचजनासम्म सचिव सरह सल्लाहकार राख्न सक्ने व्यवस्था कार्यविधिमा छ, तर सेवा सुविधा भने एकजनाले मात्र पाउनेछन्। अन्य सचिवले तलब सुविधा पाउने छैनन्। यसअघि तत्कालीन केही भौतिक पूर्वाधार मन्त्रीहरूले विज्ञ भन्दै सहसचिव सरहका कर्मचारीलाई आफ्नो सचिवालयमा भर्ना गर्ने गरेका थिए, तर त्यसबेला विज्ञ नियुक्ति गर्न मन्त्रालयले लगेको प्रस्तावलाई मन्त्री परिषदबाट पास गर्नुपर्ने कानूनी बाध्यता थियो। तर अब भने मन्त्री परिषदबाट पास हुनुपर्ने अवस्था छैन। मन्त्री परिषदले पास गरेको कार्यविधिमा आधारित रहेर सम्बन्धित मन्त्रालयले सोझै सचिव सरह सल्लाहकार भर्ना गर्न सक्छन्। मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयका एक सहसचिवले भन्नुभएको छ। मन्त्रीलाई धमाधम सचिव सरहका सल्लाहकार शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
0: अब विदेशको खबर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को हप्ता इण्डोनेसिया, अस्ट्रेलिया र न्यूजील्याण्डको भ्रमण गर्नुहुने भएको छ। नयाँ दिल्लीले क्षेत्रीय रणनीतिक सम्बन्धलाई मजबूत बनाउन खोजिरहेको समयमा मोदीले तीन देशको भ्रमण गर्न लागेको समाचार संस्था एएफपीले जनाएको छ। आउँदो बुधबार जुलाई 8-11 तारीकसम्म हुने यो भ्रमण गएको वर्ष मार्चमा मौरिसस र गएको महिना सिसेल्सको मोदीको भ्रमणपछि हुन लागेको हो। भारतको विदेश मन्त्रालयले यसलाई एक्ट इस्ट नीति अन्तर्गत पूर्वी समुद्री क्षेत्रमा कूटनीतिक ध्यान केन्द्रित गरेको रूपमा विश्लेषण गरेको छ। प्रधानमन्त्री मोदी जुलाई 8-9 इण्डोनेसियामा रहनुहुनेछ। भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारीका अनुसार प्रधानमन्त्री मोदीले इण्डोनेसियाका भ्रमणका क्रममा समुद्री सुरक्षा, रक्षा, व्यापार र सांस्कृतिक सम्बन्ध लगायत विभिन्न क्षेत्रमा सहकार्यको समीक्षा गर्नुहुनेछ।
1: अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा साबिक विजेता अर्जेन्टिना र नवप्रवेशी केप भडेविसको खेल अहिले चलिरहेको छ। अमेरिकाको मियामी रंगशालामा भइरहेको खेलमा निर्धारित समयको खेल एक एक गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको हो। निर्धारित समयको पहिलो हाफमा 29 मिनटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए, तर अर्जेन्टिनाले अग्रता जोगाउन सकेन। खेलको 59 मिनटमा केप भडेले बराबरी खोल फर्कायो। उसका रायन मेन्डेसको पासमा डोरोय डुआर्टोले गोल गरे। त्यसपछि निर्धारित समयको खेल बराबरी भयो। अतिरिक्त समयको अहिले 17 मिनटको खेल चलिरहेको छ। शुरूआतमै अर्जेन्टिनाले एक गोल थप्यो भने लगत्तै केप भडेले पनि गोल थपेपछि बराबरी भएकोमा अहिले अर्जेन्टिनाले अर्को गोल थपेपछि 3-2 अग्रता बनाएको छ। अर्जेन्टिना समूह जेको विजेता र केप भडे समूह एचको उपविजेताका रूपमा नकआउट चरणमा पुगेका हुन्। फुटबल इतिहासमा यी दुई टोलीबीच पहिलो पटक प्रतिस्पर्धा भइरहेको छ।
0: यस्तै पेनाल्टी सुट आउटमा अस्ट्रेलियालाई हराउँछ इजिप्ट पहिलो पटक विश्वकप फुटबलको अन्तिम 16 प्रवेश गरेको छ। अमेरिकाको डालास स्टेडियममा गैराती भएको खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा 4-2 हराउँदै इजिप्ट प्री क्वार्टर फाइनलमा पुगेको हो। पेनाल्टी सुटआउटमा अस्ट्रेलियाका ह्यारिस आउटर र लुकास हेरिङटनले गोल गर्न सकेनन्। त्यसपछि खेलको 13 मिनटमा इमाम आसौरले गोल गर्दै इजिप्टलाई पहिलो अग्रता दिलाएका थिए, तर खेलको 55 मिनटमा इजिप्टका मोहम्मद हानीले हेडर मार्फत गरेको क्लियरेन्स आफ्नै पोस्टमा छिर्दा अस्ट्रेलियाले उपहार गोल प्राप्त गर्यो। निर्धारित अतिरिक्त समयमा खेल एक एक गोलको बराबरी भयो। त्यसपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो, जहाँ इजिप्ट विजयी हुँदै अन्तिम 16 पुग्न सफल भयो। नकआउट चरणको अन्तिम खेलमा अहिले बिहान 7:15 कोलम्बिया र घानाले खेल्दैछन्। काया कैरनमा अब केही खबर संक्षेपमा। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको 100 दिनमा नागरिकबाट 41,500 गुनासा आएका छन्। 2082 साल चैत 13-13 असार 18-80 41,554 गुनासो नागरिकले हेलो सरकारलाई टिपाएका खबर गोर्खा पत्रले लेखेको छ।
1: मधेस प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 83-84 को लागि ल्याएको बजेटमा खुद्रे र टुक्रे योजना नियन्त्रणको नीतिसहित बजेट ल्याएको छ। मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले जेठ 15 गते प्रस्तुत गरेको नीति तथा कार्यक्रम र असार 1 गते ल्याएको बजेटको तारतम्य नै मिलेको छैन। मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण कुमार यादव नेतृत्वको सरकारलाई विश्वासको मत दिनुअघि आउँदो आर्थिक वर्ष 83-84 को बजेटमा 1 करोड़ भन्दा कमका योजना समावेश नगर्ने तीन दलीय प्रतिबद्धता तोडेर अर्थमन्त्री भट्टराईले खुद्रे र टुक्रे योजनालाई निरन्तरता दिएको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
0: नेपाल उद्योग वाणिज्य महासंघले आउँदो आर्थिक वर्ष 2083-84 को मौद्रिक नीतिमा ब्याज दर घटाउने भन्दा पनि संरचनात्मक सुधार मार्फत उत्पादनशील क्षेत्रमा लगानी प्रभाव बढ़ाउने व्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ। राष्ट्र बैंकले आयोजना गरेको सरकारवालासँगको अन्तर्क्रियाक्रममा महासंघले यस्तो सुझाव दिएको हो।
1: सुदूरपश्चिम प्रदेश सरकारले बजेट प्रस्तुत गरेको 3 हप्तापछि प्रदेश सभामा बजेटमाथि छलफल शुरू हुने भएको छ। त्यसका लागि असार 23 गते बिहान 11 बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ। बजेटसँगै अर्थ सम्बन्धी विधेयक र विनियोजन विधेयक बैठकमा टेबल गर्ने कार्यसूची रहेको आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीको सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताउनु भएको छ।
0: डोल्पामा निर्माणाधीन 106 मेगावाट क्षमताको जगदुल्ला अर्ध जलाशयुक्त जलविद्युत आयोजनाको मुख्य सुरुङ निर्माण थालनी छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मुड्केचुला गाउँपालिका 5 इलामा आयोजित कार्यक्रममा सुरुङ निर्माणको आरम्भ गर्नुभएको हो।
1: विशेष महाधिवेशनमा आएको नेतृत्वप्रति असहमत कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नयाँ राजनैतिक दल निर्माण गर्न सकिने गरी सम्भावित कदम चालेको छ। पार्टीभित्र संस्थापन पक्ष एकताप्रति गम्भीर नदेखिएको निष्कर्ष निकाल्दै यो समूहले भिन्नै कार्यालय मार्फत पार्टी गतिविधि बढ़ाउने निर्णय लिएको छ। सामान्यतया राजनैतिक दल विभाजनमा यस्तै गतिविधि सतहमा आउँछन्। कांग्रेस विवाद विभाजन उन्मुख शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
0: गोर्खामा गोर्खा दरबार भन्दा पुरानो मल्लकालीन मन्दिर फेला परेको छ। गोर्खा नगरपालिका 10 सेपेटारमा पुरातत्व विभागले 2 वर्ष अघि र यो वर्ष गरेको उत्खननबाट त्यहाँ भेटिएको भग्नावशेष मल्लकालीन महादेव मन्दिरको पुष्टि भएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
1: संघीय संसदका दुवै सदनमा लगातार 2 दिन प्राविधिक समस्या देखिँदा बैठक र प्रत्यक्ष प्रसारण प्रभावित भएका छन्। बिहिबार प्रतिनिधि सभाको बैठक इन्टरनेट अवरोधका कारण 2 घण्टा प्रभावित भएकोमा हिजो राष्ट्रिय सभाको बैठक पनि अडियो र रेकर्डिङ प्रणालीमा समस्या देखिँदा स्थगित गर्नु पर्यो, जुन पछि करिब झण्डै 1 घण्टा ढिलो गरी मात्र शुरू हुन पुगेको थियो। दिन जाओस् बानी नजाओस्
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: सरकारको 100 दिनमा आशा जागे पनि भरोसा जागेन। शासकीय सुधारका 100 कार्यसूची मध्ये झण्डै 1/3 कार्यान्वयनमा जनमुखी काममा नीतिगत दूरदृष्टिको अभाव रहेको विश्लेषकको भनाई।
0: निर्वाचन आयोगमा प्रमुख आयुक्त र 2 आयुक्त सिफारिश। 23 सहित 7 विश्वविद्यालयमा उपकुलपति नियुक्त।
1: बढ़दो तापक्रमले स्वास्थ्यमा गम्भीर असर। विद्यालय तहदेखि नै सचेतनाको कार्यक्रम आवश्यक। स्वास्थ्य बीमामा शास्ति र झमेला उस्तै।
0: भारतीय प्रधानमन्त्री मोदीले अर्को हप्ता इण्डोनेसिया, अस्ट्रेलिया र न्यूजील्याण्डको भ्रमण गर्ने। क्षेत्रीय रणनीतिक सम्बन्धलाई थप बलियो बनाउने उद्देश्य।
1: र विश्वकप फुटबलमा साबिक विजेता अर्जेन्टिना र के बडे बीचको खेल चल्दै। अतिरिक्त समयमा अर्जेन्टिनाको अग्रता। पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक अन्तिम 16मा।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले अनुप गुरूङले केही दिन अगाडि बनाउनु भएको कार्टुन लिएका छौं। प्रधानमन्त्रीले सरकारको गाड़ी एक्सप्रेस हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ भन्नेको विषय र सरकारले 100 दिन पुगेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ घण्टी चिन्ह भएको एक्सप्रेस लेखिएको नीलो गाड़ी प्रधानमन्त्री जस्तै देखिने मान्छेले चलाइरहेका छन्। गाड़ीको अघिल्लो भागमा 2 तिर हात समातेर रवि जस्तै मान्छे बसेका छन्। अनि गाड़ी चलाइरहेका प्रधानमन्त्री जस्ता देखिने मान्छे रवि जस्ता देखिने मान्छेलाई भन्दैछन्, गाड़ी रोकिँदैन, ब्रेक लाउने जिम्मा तपाईँको। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
2: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
1: अनि बन्छ त दाई?
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
3: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्पिसौनीको ठिक पारिपट्टि
4: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
5: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
6: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
7: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
6: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
7: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
8: हजुर, घरभित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
9: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
8: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560-33398 र 98465-10950।
10: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्धी।
11: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
12: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 98028-28810, 98028-28811 र 98028-28816।
13: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
14: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
13: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस शोरूम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
14: ए ल ल,
15: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्, गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
16: प्रोपाइटर थान प्रकाश नेउपाने 98560-33878, प्रशान्त नेउपाने 98460-26925।
17: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
18: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
19: जुत्ता, चप्पल, सुट पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
18: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98060-81115।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
2: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
8: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
7: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
8: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
7: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
8: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
7: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
8: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
7: र बिहानी 17:00 कक्षा सञ्चालन हुने
8: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0635712440 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
20: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
8: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
20: छुटका दायराहरू
8: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
20: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
8: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
7: थप जानकारीका लागि सम्पर्क 0635714479 मोबाइल 9856062265 र 9848164145
21: ए सबिना यस्तो हतारमा कता हो
22: ए प्रदीप हेर न बेगो दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
21: ल बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त यही धुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
23: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846078528 र 9008216142
24: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो मेरै आँखा पोलेर हेर्नै भएको छैन आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त
25: अब चिन्ता नलिनुहोस् आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा पावर चस्मा शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ नोट यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ
26: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ
25: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805501422 दिपेश मल्ल ठकुरी 9805501420
26: दीप मल्ल ठकुरी 9406041530
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz
1: तपाईको सबभन्दा ठूलो दुश्मनले पनि तपाईलाई त्यति धेरै नोक्सान पुर्याउन सक्दैन जति धेरै तपाईको अनियन्त्रित मनले पुर्याउँदछ। भगवान गौतम बुद्धले भन्नुभएको थियो, हाम्रो मन चञ्चल हुन्छ, अनियन्त्रित हुन्छ, जसको कारणले गर्दा हामीलाई सधैँ निराशा पाइरहन्छ। यदि तपाईको मन फरक फरक कुरामा भड्किरहन्छ, सानो सानो कुरामा पनि क्रोधित भइरहन्छ भने तपाईलाई त्यसले कहिले पनि सफल हुन दिँदैन, किनकि तपाईको मनले तपाईलाई एउटै काममा लाग्नको लागि कहिले पनि दिँदैन। मानिसको जीवनमा विभिन्न चुनौतीहरू आउँदछन्, समस्याहरू आउँदछन्, जीवनको निर्णय लिन पनि कठिन हुन सक्छ। त्यसैले आज हामीले तपाईलाई मानिसले कसरी आफ्नो जीवनलाई सही तरिकाले जिउन सक्दछन् भनेर बुद्धका तीन प्रेरणादायी कथाहरू लिएर आएका छौं। एकैछिन सुन्नुहोस् त, मैले तपाईँ जस्ता कम मानिस मात्र देखेको छु जसले आफ्नो अमूल्य समय र आफ्नो अमूल्य जीवन ज्ञानको लागि लगानी गर्ने गर्दछन्। ती मानिसहरू मध्ये तपाईँ पनि एकजना हुनुहुन्छ। तसर्थ सधैँ यस्तै ज्ञानको नजिक रहनको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला। आउनुहोस् भिडियोलाई शुरू गरौं। नम्बर एकमा छ आफूभित्रको नकारात्मक विचारलाई हटाउन सिक्नु। एकपटकको कुरा हो, एकजना जवान भिक्षुको दिमागमा हरेक समय खराब विचार र नकारात्मक विचारहरू मात्रै आइरहन्थे। यही कारणले गर्दा जवान भिक्षु एकदमै निराश थिए। उनको मनमा उनले नचाहँदा नचाहँदै पनि नकारात्मक विचारहरू आइरहन्थे, जसको कारणले गर्दा उनी एकदमै चिन्तित थिए। यसैबीच आफ्नो समस्या लिएर उनी महात्मा बुद्ध कहाँ गए र आफ्नो समस्या राख्दै भने, महात्मा, मेरो मनमा नकारात्मक विचारहरू आइरहन्छन्, त्यस कारणले गर्दा ममा सधैँ क्रोधित भावनाहरू मात्रै आइरहन्छ, म साना साना कुरामा पनि निराश भइरहन्छु, यसले मेरो जीवनमा धेरै ठूलो असर पुर्याएको छ। त्यसैले तपाईँले मलाई ममा उत्पन्न हुने यस्ता समस्यालाई हटाउने उपाय सिकाइदिनु पर्यो। उक्त जवान भिक्षुको कुरा सुनेपछि महात्माले भन्नुभयो, हाम्रो दिमागमा आउने नकारात्मक कुराहरू आकाशलाई छोप्ने बादल जस्तै हुन्, जसले आकाशलाई छोपेर अँध्यारो पार्दछन्। हो, तिमीमा उत्पन्न हुने नकारात्मक विचारहरू पनि त्यस्तै हुन्, जसले तिम्रो मनलाई छोपेर अँध्यारो पार्ने गर्छन्। तिमीले आफूमा भएको यो समस्यालाई हटाउनको लागि त्यो बादललाई आफ्नो मनबाट निकाल्नुपर्छ। बुद्धको कुरा सुनेपछि जवान भिक्षुले भने, महात्मा, मैले हजुरले भनेको कुरा राम्रोसँग बुझ्न सकेन। त्यसपछि बुद्धले उक्त व्यक्तिलाई आफूले भनेको कुरालाई बुझाउने कोसिस गर्दै अर्को कथा सुनाउनुभयो। एकजना व्यक्ति ठूलो जंगलमा हराइरहेको थियो। त्यही समय उसले बाटोमा सर्प देख्यो। सर्प देखेर उक्त व्यक्ति डरायो र त्यहाँ बाटो भाग्ने कोसिस गर्यो। भाग्न खोज्दा उसको खुट्टा ढुङ्गामा ठोकियो र घाइते भयो। त्यही समय उसले पछि फर्किएर हेर्यो, तर त्यहाँ कुनै पनि सर्प थिएन। सर्प जस्तै आकारको देखिने काठ थियो। ऊ आफूमा भएको डरको कारणले आफूलाई नै चोट पुर्याउन बाध्य भयो। त्यहाँ उसलाई चोट पुर्याउने ऊभित्र रहेको डर थियो, जसले उसलाई घाइते बनाए। यो कहानीको अन्त्य गर्दै बुद्धले जवान भिक्षुसँग भन्नुभयो, मनको खराब विचार यस कहानीको सर्प जस्तै हो, जो तिम्रो निराशाको मूल कारण होइन, यो त तिम्रो समस्याको मूल कारण हो। तिमीभित्र बसेको डर तिमीभित्रको भावना वा अतीतको खराब अनुभव हो। तिमीले आफूभित्रको खराब विचारलाई हटाउनको लागि मूल कारणलाई पहिचान गर्नु आवश्यक हुन्छ। हामीमा कुनै पनि चीजको पछाडि हामीभित्र भएको कारण हो, त्यसकारण हामीले आफूभित्रको निराशाको कारण खोज्नुपर्छ भनेर बुद्धले उक्त व्यक्तिलाई उसमा उत्पन्न हुने नकारात्मक विचारको कारण देखाइदिनुभयो र उक्त भिक्षु एकदमै खुसी भयो। हो, यदि तपाईँमा पनि यस्तै नकारात्मक विचारहरू उत्पन्न हुने समस्या छ भने तपाईँमा पनि बौद्ध भिक्षुको जस्तै समस्या हुन सक्छ। यसलाई हटाउन तपाईँले आफूमा यी कामहरू गर्नुहोस् जसले तपाईँमा भएका समस्यालाई हटाउनको लागि सहयोग गर्नेछ। तपाईँले आफूमा यस्ता नकारात्मक विचारलाई हटाउनको लागि सबभन्दा पहिले माइन्डफुलनेस अर्थात जागरूकताको अभ्यास गर्नुपर्छ। तपाईँ आफ्नो भावना र विचारप्रति जागरूक हुनुपर्छ। हामीभित्र के चलिरहेको छ भनेर हेर्नुहोस्। आफूले आसपासको घटनालाई के प्रतिक्रिया दिनुहुन्छ भनेर पत्ता लगाउनुहोस् र आफूमा उत्पन्न हुने नकारात्मक विचारको कारण पत्ता लगाउने प्रयास गर्नुहोस्। आफ्नो अतीतको खराब घटना वा खराब अनुभवलाई स्वीकार गर्ने कोसिस गर्नुहोस्। भगवानप्रति र यस संसारप्रति आभारी हुनुहोस्। आफ्नो जीवनको सकारात्मक पक्षमा ध्यान दिनुहोस्। दयालु हुनुहोस् र अरू मानिसलाई र आफूलाई माफ गर्न सिक्नुहोस्। यति गर्नुभयो भने तपाईँले जसरी पनि आफूमा भएको नकारात्मक विचारलाई हटाउन सक्नुहुन्छ भनेर माथिको बुद्ध र बौद्ध भिक्षुको कथाबाट स्पष्ट हुन्छ। दोस्रो कथा छ वस्तुहरूलाई सदुपयोग गर्न सिक्नुहोस्। एकपटक भगवान बुद्धका एक अनुयायीले भने, महात्मा, मैले हजुर समक्ष एक निवेदन गर्न चाहन्छु। बुद्धले भन्नुभयो, के भन्न चाहन्छु? अनुयायीले भने, मेरो वस्त्र पुरानो भयो, अब यो लगाउनको लायक छैन, त्यसकारण तपाईँले मलाई नयाँ वस्त्र दिनको लागि कष्ट गर्नु पर्यो। बुद्धले अनुयायीको वस्त्र हेर्नुभयो। उसको वस्त्र साँच्चै नै पुरानो भएको थियो, विभिन्न ठाउँमा च्यातिएको पनि थियो। त्यसकारण बुद्धले उसलाई वस्त्र दिनको लागि आदेश दिनुभयो। केही दिनपछि अनुयायी घर पुग्यो। त्यसपछि बुद्धले सोध्नुभयो, के तिमी नयाँ वस्त्रसँग खुसी छौ त? तिमीलाई अरू केही नयाँ चाहिएको छ कि? यसपछि अनुयायीले भने, धन्यवाद महात्मा, म यो वस्त्रदेखि एकदमै खुसी छु, मलाई अरू केही पनि चाहिएको छैन। अनुयायीको कुरा सुनेपछि बुद्धले भन्नुभयो, अब तिमीले नयाँ वस्त्र पायौ, त्यो वस्त्रलाई तिमीले के केमा प्रयोग गर्यो? अनुयायीले भने, महात्मा, मैले त्यो वस्त्रलाई ओढ्नको लागि प्रयोग गरे। बुद्धले सोध्नुभयो, तिमीले आफ्नो पुरानो ओढ्नेलाई के गर्यो? अनुयायीले भने, झ्यालमा पर्दा जस्तै गरेर लगाइदिएको छ। तिमीले झ्यालमा भएको पर्दालाई के गर्यो? त्यसलाई मैले सानो सानो टुक्रा बनाएर राखेको छ। पुरानो सानो सानो टुक्रालाई के गर्यो? त्यसलाई मैले पोस्नको लागि प्रयोग गरेको छ। बुद्धले भन्नुभयो, तिम्रो पुरानो पोछालाई के गर्यो? महात्मा, त्यसमा यति धेरै पाल थिए कि त्यसलाई अरू केही पनि गर्न सकिँदैन थियो, त्यसकारण मैले त्यसको धागो निकालेर ज्योति बनाए। त्यही ज्योतिको प्रयोग गरेर भोलि तपाईँको कक्षमा उज्यालो बनाउनेछ। बुद्ध सन्तुष्ट हुनुभयो कि उहाँको शिष्यले वस्तुहरूको बर्बाद गरेको छैनन्। हो, तपाईँले पनि एउटा वस्तुलाई धेरै ठाउँमा प्रयोग गर्न सक्नुहुन्छ। कहिले पनि वस्तुहरूको बर्बाद नगर्नुहोस्। यो कथाबाट अहिलेको मानिसले धेरै कुरा सिक्नु आवश्यक छ। अहिलेको समयमा मानिसले हरेक चिजको बर्बाद गरिरहेका हुन्छन्। समयको होस्, पैसाको होस्, अन्नको होस् वा कपडाको होस्, हरेक चिजको बर्बाद गरिरहेका हुन्छन्। हामीले जुन पनि चिज हो त्यसको बर्बाद गर्नु हुँदैन। हामीले एक चिजको यति धेरै चिजमा प्रयोग गर्न सक्छौ। यदि तपाईँले यसलाई बुझ्नुभयो भने तपाईँ कहिले पनि दुखी बन्नुहुन्न। तपाईँले जति धेरै प्रयोग गर्ने ठाउँहरू भेट्टाउनुहुन्छ त्यसमा प्रयोग गर्नुहोस्। कुनै पनि चिजको बर्बाद नगर्नुहोस् भनेर बुद्धको यो कथाबाट हामीले सिक्न सक्दछौ। त्यसको कथा छ, दृष्टिकोण परिवर्तन गर्नुहोस्। भगवान बुद्धले प्राय आफ्नो शिष्यहरूलाई शिक्षा प्रदान गरिरहनुहुन्थ्यो। एक दिन बुद्धका शिष्यहरू ज्ञान सुन्नको लागि बसिरहेका थिए। शिष्यहरूले बुद्धलाई देखेर चकित भए, किनकि बुद्धले पहिलो पटक हातमा केही लिएर आइरहनु भएको थियो। केही शिष्यहरूले देखे कि उहाँले हातमा रसी लिएर आउनु भएको थियो। बुद्धले आसन ग्रहण गर्नुभयो र कसैलाई पनि केही नभनी रसीलाई गाँठो पार्न थाल्नुभयो। त्यहाँ बसेका सबैजनाले आफूभित्र यो सोचिरहेका थिए कि बुद्धले यसपछि के गर्नुहुन्छ। त्यही समय बुद्धले सबैजनासँग भन्नुभयो, मैले यो रसीमा तीन गाँठो पारेको छु। अब म तिमीहरूबाट यो जान्न चाहन्छु कि यो रसीमा गाँठो पहिले नै थियो कि थिएन। त्यसपछि एकजना शिष्यले भने, गुरुदेव, यसको उत्तर दिन कठिन छ। यो वास्तवमा हाम्रो हेर्ने नजरमा निर्भर गर्छ। एक दृष्टिकोणबाट हेर्ने हो भने त्यो रसी त्यही नै हो जसमा कुनै पनि परिवर्तन भएको छैन। अर्कोतर्फबाट हेर्ने हो भने यो पहिलेको रसी होइन जसमा तीन गाँठोहरू पारिएको छ, त्यसकारण यसमा परिवर्तन छ। तर यस्तो भनिरहँदा यो बाहिरबाट हेर्दा मात्र परिवर्तन गरिएको हो, तर यसलाई भित्रबाट हेर्ने हो भने यो त्यही हो जो पहिले थियो। यसको पहिलेको स्वरूप अपरिवर्तनशील छ। शिष्यको कुरालाई सत्य हो भन्दै बुद्धले फेरि रसी तन्काउँदै भन्नुभयो, के यसलाई तन्काउँदैमा यसको गाँठो खोल्न सकिन्छ? त्यसपछि शिष्यले भने, हुँदैन महात्मा, यसरी गाँठो खोल्न कोसिस गर्ने हो भने त्यो झन बलियो बन्छ। बुद्धले भन्नुभयो, ठिक छ, अब एक अन्तिम प्रश्न तिमीहरूले भन, यो गाँठोलाई खोल्नको लागि हामीले के गर्नुपर्छ? शिष्यले भने, यसलाई खोल्नको लागि हामीले सबभन्दा पहिले यसलाई हेर्नुपर्छ, तब मात्र हामीले यसलाई कसरी खोल्ने भनेर प्रयास गर्नुपर्छ। शिष्यको कुरा सुनेपछि बुद्धले भन्नुभयो, म तिमीहरूबाट यही सुन्न चाहन्थे। मूल प्रश्न यो कि जुन समस्यामा तिमीहरू फसेका छौ वास्तवमा त्यसको कारण के हो भनेर हामीले पहिले बुझ्नुपर्छ। बिना कारण समस्याको निवारण गर्छु भनेर असम्भव हुन्छ। मैले देखेको छु धेरै जस्तो मानिसले बिना कारण नै निवारण खोज्ने गर्दछन्। कसैले आफूसँग यो बुझ्दैनन् कि उसमा समस्या के छ। उनीहरू सोच्छन् कि समस्याबाट कसरी मुक्ति पाउने हो। त्यही भएर मानिसमा झन् समस्यामाथि समस्या थपिँदै जान्छन्। त्यसकारण हामीले समस्याको हल निकाल्नुभन्दा पहिले हामीले समस्या के कारणले आएको भनेर कारण बुझ्नको लागि प्रयास गर्नुपर्छ। तपाईँमा उत्पन्न हुने समस्या कहिले पनि ठूलो हुँदैन। यसमा त तपाईँको हेर्ने नजरले नै प्रमुख भूमिका खेलेको हुन्छ। त्यसकारण तपाईँले सबभन्दा पहिले आफ्नो दृष्टिकोण बदल्नुहोस्, त्यसपछि मात्र समस्याको समाधान निकाल्ने कोसिस गर्नुपर्छ भनेर बुद्धको यो कथाबाट हामीले सिक्न सक्दछौ। यति महात्मा बुद्धका तीन कथाहरू, जुन कथाले तपाईँको जीवनमा आउने हरेक समस्याहरूलाई सही नजरले हेर्न र जीवनलाई सही तरिकाले अगाडि बढाउनको लागि सहयोग गर्नेछन्। जीवन जिउँदै गर्दा समस्याहरू आउनु, चुनौती आउनु स्वाभाविक हो, तर हामीले ती चुनौतीलाई, समस्यालाई कसरी हेर्दछौ भन्ने कुराले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। तपाईँले सबभन्दा पहिले आफ्नो दृष्टिकोण बदल्नुहोस्। तपाईले आफ्नो दृष्टिकोण बदल्ने कोशिश गर्नुहुन्छ भने तपाईले आफ्नो जीवन अवश्य पनि बदल्न सक्नुहुन्छ। समस्याहरू त्यति शक्तिशाली पनि हुँदैनन् कि त्यसको समाधान नै नहोस्, तर हामीले त्यो समस्यालाई आफ्नै कारणले ठूलो पार्ने गर्छौं। त्यसकारण आफूलाई कमजोर सम्झन बन्द गर्नुहोस् र जीवनलाई सही नजरले हेर्ने कोशिश गर्नुहोस्। तपाईको जीवन तपाई आफैलाई सुन्दर र खुशी लाग्न शुरू गर्नेछ। हुन्छ त, तपाईलाई सफलताको बाटोमा अनन्य शुभकामना छ। तपाई र मेरो भेट यस्तै अर्को तपाईको जीवन बदल्ने नयाँ भिडियोको साथमा हुनेछ। नमस्कार। एकैछिन सुन्नुहोस् त, यस्तै ज्ञानको नजिक रहन अडियो बुकहरू सुन्नको लागि अडियो घर एप्लिकेशनलाई डाउनलोड गर्नुहोला।
3: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नै हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
4: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगोडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगोडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
3: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्यबहादुर बानिया संगम बानिया। फोन 065-414-142 98-560-23-128 98-462-14-726।
4: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
5: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
6: यस्ट दुलेगौडा पोलिक्लिनिकमा यही असर 20 गते तेस्रो शनिबार
5: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
9: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
6: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डार
5: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
6: साथै यही 21 गते आइतबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा
9: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
9: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
4: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065-414-129 98-560-31-053।
9: हिँड्दा हिँड्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
10: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
9: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
10: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
9: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
5: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
9: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
5: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
9: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
5: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्त्रे बैङ्कको ठिक पारिपत्रि। फोन 065-593-369।
9: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्गानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ।
11: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
12: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
11: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
13: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
14: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
13: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
14: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
13: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनीटार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
14: होटल फ्यामिली एन्ड लज, खैरनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856-23420, 9801-54674 र 9864-23420।
15: अब सुन्नुहोस् पूरा समाचार।
16: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
15: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
16: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
15: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
16: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
15: मद्यपान र धूम्रपान सेवन नगरौं,
16: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9825319122, 9800528 र 9460692646।
27: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
28: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
27: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
29: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ। प्रोप्राइटर रमेश भुजेल, फोन 9850-32475 र 9801-32475।
30: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
31: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166343.
7: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।
8: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
2: ढोरबाराही हाइलाइट्सको साथमा
18: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461349304।

नमस्कार, बिहान 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाई यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज जन्तरमनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकैसाथ सुन्न सक्नुहुनेछ। समाचार अब विस्तारमा सुन्नुहोस्। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले रासोपा प्रदेश संरचना खारेज गर्न पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ। हिजो सिंहदरबारमा पार्टीको संसदीय दलको बैठकपछि संसारकर्मीसँग कुरा गर्दै आफूले पार्टीको प्रथम महाधिवेशनमा प्रस्तुत गरेको राजनैतिक प्रतिवेदनमा कतै पनि प्रदेश संरचना खारेजीको विषय समावेश नगरिएको उहाँले बताउनु भएको हो। उहाँले रासोपाले प्रदेश खारेजीको प्रस्ताव कतै पनि नराखेको दावी गर्दै प्रदेश संरचनालाई प्रभावकारी बनाउन रेट्रोफिट गर्नुपर्ने विषयमा छलफलको प्रस्ताव गरिएको पनि बताउनु भएको छ। उहाँले प्रदेश संरचनाको प्रभावकारिता बारे बहस गर्ने आवश्यकता सबै राजनैतिक दलले महसुस गरेका कारण रासोपाले बहसको प्रस्ताव मात्र गरेको दोहोर्याउनु भएको हो। उहाँले सरकार र रासोपा लोकतान्त्रिक व्यवस्था र संघीयताको पक्षमा रहेको भए पनि संघीय संरचनालाई थप नागरिक मैत्री र प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। नेकपा एमाले बालेन्द्र बालेन शाह नेतृत्वको सरकारको समीक्षा छउदामा गरेको छ। एमाले वर्तमान सरकारको 100 दिने कार्यकाल सुशासन र शासकीय सुधारका दृष्टिकोणले असफल देखिएको टिप्पणी गरेको छ। 100 बुधे वाचापत्र र आम नागरिकका अपेक्षा अनुरूप मात्र गरेको दोहोर्याउनु भएको हो। उहाँले सरकार र रासोपा लोकतान्त्रिक व्यवस्था र संघीयताको पक्षमा रहेको भए पनि संघीय संरचनालाई थप नागरिक मैत्री र प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभएको छ।

विवादास्पद निर्णयमा मात्र देखिएको एमाले उल्लेख गरेको छ। एमाले वर्तमान सरकार राष्ट्रियता र कूटनीतिक रूपमा सफल उल्टो आर्थिक नीति, सामाजिक न्याय, आर्थिक र पूर्वाधार क्षेत्रको दुरवस्था, प्रशासनिक सुधार र सेवा प्रवाहमा असफल, स्वच्छाचारिता, शान्ति, सुरक्षा र न्याय सम्पादनमा उल्टो बाटो तथा नीतिगत र संवैधानिक रूपमा विचलन रहेको जनाएको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरूरी रहेको बताउनु भएको छ। हिजो पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो बताउनु भएको हो। उहाँले शिक्षा क्षेत्रमा विद्यमान राजनीतिकरण र दलीयकरण शिक्षा क्षेत्रको सुधार नहुनुको प्रमुख कारण भएको बताउनु भएको छ। विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक नियुक्तिसम्म दलगत आधारमा हुने प्रवृत्तिले मुलुकको शिक्षा प्रणाली धराशायी भएको उहाँको भनाइ छ। यद्यपि शिक्षा आफैमा राजनीतिक मुद्दा भएकाले समुन्नत नेपाल निर्माणका लागि शिक्षा क्षेत्रले खेल्न सक्ने भूमिकाबारे गम्भीर बहस आवश्यक रहेको उहाँले बताउनु भएको हो। उहाँले मुलुकको समृद्धि र विकासका शिक्षा क्षेत्रले खेल्न सक्ने भूमिका र योगदानबारे राजनीतिक वृत्तमा पर्याप्त बहस हुनु आवश्यक रहेको बताउनु भएको छ। उहाँले सरकारले हतारमा परीक्षाफल प्रकाशित गर्ने र छिटो परीक्षाफल प्रकाशित हुनु ठूलो उपलब्धि ठान्ने सोचले हजारौं विद्यार्थी समस्यामा परेको समेत बताउनु भएको हो। उहाँले कक्षा 10 र 12 परीक्षाफलको सन्दर्भमा देखिएका समस्याबारे संसद मार्फत सरकारको ध्यानकर्षण गराउने समेत बताउनु भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदेङबेले संवैधानिक परिषदमा प्रधानमन्त्री वालेन्द्र शाहवालेनले अपनाएको कार्यशैलीको विरोध जनाउनु भएको छ। संवैधानिक परिषदका सदस्य समेत रहनुभएका आङदेङबेले निर्वाचन आयोगको रिक्त प्रमुख आयुक्त र आयुक्त सिफारिश प्रक्रियामा संवैधानिक परिषदका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री वालेन्द्रको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउनु भएको हो। उहाँले संवैधानिक निकायमा नियुक्ति गर्दा परिषद सदस्यहरूसँग सम्वाद गर्नुपर्नेमा त्यसो नगरेको भन्दै सैद्धान्तिक असहमति जनाएको उहाँको सचिवालयले जानकारी दिएको छ। संवैधानिक परिषदको बैठक शुक्रबार हिजो बसेको थियो। त्यही बैठकमा आङदेङले संवैधानिक निकाय निर्वाचन आयोग लामो समय रिक्त रहन नहुने तर नियुक्तिको प्रक्रिया अघि बढ़ाउनु अघि परिषदका सदस्यहरूसँग पर्याप्त छलफल हुनुपर्ने भनाई राखेको उहाँको सचिवालयले जनाएको छ। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीका नियुक्तिका लागि सिफारिश गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो बसेको मन्त्री परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तका निर्वाचनको आयुक्तका कार्कीको नाममा सिफारिश गर्ने निर्णय गरेको हो। बैठकले रिक्त निर्वाचन आयुक्तमा डाक्टर राजीव सुब्बा र यही असार 23 गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरूप्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय पनि गरेको छ। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्त समेत विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिश गर्ने संवैधानिक व्यवस्था रहेको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालय सहित विभिन्न 7 विश्वविद्यालयका उपकुलपति नियुक्त गर्नुभएको छ। विश्वविद्यालयका उपकुलपति छनौट तथा सिफारिश समितिद्वारा सिफारिश उम्मेद्वार मध्येबाट कुलपति शाहले उपकुलपतिहरू नियुक्त गर्नुभएको हो। जसअनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर भोला थापा नियुक्त हुनुभएको छ। सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किशन दत्त भट्ट नियुक्त हुनुभएको छ। मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा राजन सुवाललाई नियुक्त गरिएको छ। यसै गरी कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजश्री जनक विश्वविद्यालयमा श्याम नारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा उपकुलपति पदमा नियुक्त हुनु भएको छ। खुला प्रतिस्पर्धाबाट उपकुलपतिलाई नियुक्त गरिएको हो। शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूलाई हिजै पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। त्यस अवसरमा मन्त्री पोखरेलले निष्पक्ष, स्वतन्त्र, व्यावसायिक र पारदर्शी ढंगले विश्वविद्यालयको काम कार्यवाही गर्न निर्देशन दिनुभएको हो। मन्त्री पोखरेलले सबै विश्वविद्यालय र सम्भव भएका आंगिक क्याम्पसहरूमा 10% छात्रवृद्धि पारदर्शी ढंगले अनिवार्य गराउन तथा विश्वविद्यालय र क्याम्पसमा भएका ट्रेड युनियनका ब्यानरहरू हटाउन आवश्यक निर्देशन समेत दिनुभएको छ। शपथपछि नवनियुक्त उपकुलपतिहरूले विश्वविद्यालयको साख र गरिमालाई कायम राख्दै
निर्भीकता र इमानदारीताका साथ

0: काम गर्ने प्रतिबद्धता जनाउनु भएको थियो। काठमाडौँ उपत्यका सहित देशभर 100 स्थानमा बर्ड फ्लूको संक्रमण फैलिएपछि स्वास्थ्य तथा जनसंख्या स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबैलाई सचेत रहन आग्रह गरेको छ। मन्त्रालयले बर्ड फ्लू संक्रमणबाट बस्न आवश्यक सतर्कता अपनाउँदै सुरक्षित रहन सबैलाई आग्रह गरेको हो। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले काठमाडौँ उपत्यका सहित मुलुकका 100 स्थानमा बर्ड फ्लू फैलिएको भन्दै आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभएको छ। उहाँका अनुसार संक्रमित बिरामी वा मरेका पंक्षीसँग प्रत्यक्ष सम्पर्क हुने गरी काम र गतिविधि नगर्न कारोबार सरकार भएका सबैलाई आग्रह गरिएको छ। त्यस्तै पंक्षीको मासु र अण्डा राम्रोसँग पकाएर मात्र खान, मृत पंक्षी देखिएमा नजिकको पशु सेवा निकायमा जानकारी गराउन पनि मन्त्रालयले आग्रह गरेको छ। पशु सेवा विभागका अनुसार अहिलेसम्म 11 जिल्लाका 100 स्थानमा बर्ड फ्लूको संक्रमण देखिएको छ। तनहुँको विमान नगरपालिकाले सार्वजनिक बिदा तथा आइतबार आफ्ना कार्यालयहरू खुला राख्ने निर्णय गरेको छ। चालू आर्थिक वर्षका स्वीकृत विभिन्न विकास निर्माण तथा सेवामूलक योजनाहरूको कार्य सम्पन्न प्रतिवेदन सहित भुक्तानी प्रक्रियालाई सहज बनाउन नगरपालिकाले यस्तो व्यवस्था गरेको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाखर पोखरेलका अनुसार आर्थिक वर्षको अन्त्यमा योजनाहरूको भुक्तानीका लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रियागत कागजात र फाइलहरू पेश गर्न सहज होस् भनी असार 21 गते आइतबार सार्वजनिक बिदाको दिन पनि कार्यालय खुला राख्ने निर्णय गरेको हो। नगरपालिकाले एक सूचना जारी गर्दै सम्पूर्ण वडा कार्यालयहरू, स्वास्थ्य संस्था तथा माताहतका सम्पूर्ण कार्यालयहरू, उपभोक्ता समिति, निर्माण व्यवसायी र सरकारवालाहरूलाई यसको जानकारी गराएको छ। सार्वजनिक बिदा तथा आइतबारका दिन सम्बन्धित कर्मचारीहरू कार्यालयमा उपस्थित भई योजनाका फाइल एवं कागजातहरू पेश गर्नका लागि आवश्यक समन्वय तथा कार्य सम्पादन गर्न निर्देशन समेत दिएको छ। आवश्यक आर्थिक बजेटको आर्थिक वर्षको अन्त्यमा विकास निर्माणका योजनाहरूको भुक्तानी दिन उपभोक्ता समिति र व्यवसायीहरूलाई चाप पर्ने भएकाले कार्य सम्पादनलाई छिटो छरितो र प्रभावकारी बनाउन यो कदम चालिएको नगरपालिकाले जनाएको हो। जेएनजी आन्दोलनका क्रममा गत भदौ 24 गते फरार भएका तथा जबरजस्ती गर्ने मुद्दामा सजाय भुक्तानी गर्न बाँकी रहेका एक व्यक्तिलाई तनहु प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुको सुकलागण्डकी नगरपालिका साथ निवासी कृष्ण बहादुर विक रहेका छन्। विक जेएनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथ देवलबाट फरार हुनुभएको थियो। जिल्ला प्रहरी कार्यालय तनहुका प्रहरी नायक परीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विकलाई उनकै घरमा लुकी छिपी बसेको अवस्थामा बिहिबार पक्राउ गरेको हो। पक्राउ परेका विकलाई बाँकी कैद भुक्तानका लागि जिल्ला कारागार पठाइएको प्रहरीले जनाएको छ। गयो राति काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। केही ठाउँमा फेलबाडी नै बग्ने गरी वर्षा परेको छ। आज दिउँसो र राति पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भेगका केही ठाउँ तथा कोशी र बागमती प्रदेशका पहाड़ी भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका थोरै ठाउँमा तथा मध्य प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भेगका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई र प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को हप्ता इण्डोनेसिया, अस्ट्रेलिया र न्यूजील्याण्डको भ्रमण गर्नुहुने भएको छ। नयाँ दिल्लीले क्षेत्रीय रणनैतिक सम्बन्धलाई मजबूत बनाउन खोजिरहेको समयमा मोदीले तीन देशको भ्रमण गर्न लागेको समाचार संस्था एएफपीले जनाएको छ। आउँदो बुधबार अर्थात जुलाईदेखि 11 तारीकसम्म हुने यो भ्रमण मोदीको गएको वर्ष मार्चमा मौरिसस र गएको महिना सिसेल्सको भ्रमणपछि हुन लागेको हो। भारतको विदेश मन्त्रालयले यसलाई एक्ट इष्ट नीति अन्तर्गत पूर्वी समुद्री क्षेत्रमा कूटनीतिक ध्यान केन्द्रित गरेको रूपमा विश्लेषण गरेको छ। प्रधानमन्त्री मोदी जुलाई 8 र 9 मा इण्डोनेसियामा रहनुहुनेछ। भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारी रुद्रेन्द्र टण्डनका अनुसार प्रधानमन्त्री मोदीले इन्डोनेसिया भ्रमणका क्रममा समुद्री सुरक्षा, रक्षा, व्यापार र सांस्कृतिक सम्बन्ध लगायत विभिन्न क्षेत्रमा सहकार्यको समीक्षा गर्नुहुनेछ। जुलाई 10 उहाँ मेलबर्न जानुहुनेछ। त्यहाँ तेस्रो भारत अस्ट्रेलिया वार्षिक शिखर सम्मेलन हुनेछ। प्रधानमन्त्री मोदीले जुलाई 11 न्यूजील्याण्डबाट भ्रमण सम्पन्न गर्ने कार्यक्रम तय भएको छ। यो वर्ष अप्रेल 27 हस्ताक्षर भएको भारत न्यूजील्याण्ड स्वतन्त्र व्यापार सम्झौताले न्यूजील्याण्डतर्फ भारतीय निर्यातमा 100% भन्सार शुल्क हटाएको छ भने आउँदो 15 वर्षमा न्यूजील्याण्डबाट 20 अर्ब डलरको लगानी प्रतिबद्धता सुनिश्चित गरेको छ। अन्तिममा खेल समाचार। फिफा विश्वकप फुटबलको नकआउट चरणमा साविक विजेता अर्जेन्टिना र नवप्रवेशी केभ भर्डे बीचको खेल चलिरहेको छ। अमेरिकाको मियामी रंगशालामा भइरहेको खेलमा निर्धारित समयको खेल 1-1 गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको हो। निर्धारित समयको पहिलो हाफमा 29 मिनटमा अर्जेन्टिनाको कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए, तर अर्जेन्टिनाले अग्रता जोगाउन सकेन। खेलको 59 मिनटमा केप भर्डेले बराबरी गोल फर्काउनु भएको हो। उस्कार रायन मेन्डेसको पासमा डेरोए डुआर्टेले गोल गरेका हुन्। त्यसपछि निर्धारित समयको खेल बराबरीमा सकिएको हो। अर्जेन्टिना समूह जेको विजेता र केव भरे समूह एचको उपविजेताका रूपमा नकआउट चरणमा पुगेका हुन्। फुटबल इतिहासमा यी दुई टोलीबीच पहिलो पटक प्रतिस्पर्धा भइरहेको छ। पहिलो पटक विश्वकप खेलिरहेको केव भर्डे समूह चरणको पहिलो खेलमा स्पेनलाई बराबरीमा रोकेर चर्चामा आएको टोली हो। स्पेनका खेलाड़ीले प्रहार गरेका 27 मध्ये 7 गोल पोस्टभित्र रहेका थिए, तर केव भरेका गोलकिपर भोन्जी हाल उत्कृष्ट बचाव गर्दै सन् 2010 विजेता स्पेनलाई बराबरीमा रोकेका थिए। यो विश्वकपमा अर्जेन्टिनाका लियोनल मेस्सीले आजको एक सहित 7 गोल गरिसकेका छन्। विश्वकप फुटबलको नकआउट चरणको अन्तिम खेलमा अहिले बिहान 7:15 कोलम्बिया र घाना खेल्दैछन्। यो खेल अमेरिकाको कन्सास सिटी रंगशालामा हुनेछ। यसअघि गैराती भएको खेलमा पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकप फुटबलको अन्तिम 16 प्रवेश गरेको छ। अवस्था यिनै खबरहरूसँगै बिहान 7 ढोरबारी हाइलाइट्स अहिलेको लागि सकिएको छ। 10 थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि बिदा हुन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
4: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
4: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: खोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
4: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
3: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
4: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
4: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
5: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौड़ा भित्री बजार।
6: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी चार दुलेगौड़ा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
5: मोबाइल 9805535।
7: मम्मी भोक लाग्यो खाजा खाऊ न।
8: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
7: हस् मम्मी।
9: मैले सुने छोरी ल जाम हिँड।
8: सुन्नुहोस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
9: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
8: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विङ्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
9: बीजी मोमो हाउस दुलेगौडा हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै।
10: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
11: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
10: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
11: हो त है सामान लिन टाढा किन जानु पर्यो र।
12: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
13: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
9: ग्राहकको चाहना नै हाम्रो संतुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
14: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
9: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 9841661220।
15: सधैँ पसलबाट बुढा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
16: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री जिरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
15: ए हो र ल त ल
17: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 0564142 र 9856621692।
18: चरक मेमोरियल हस्पिटल कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
19: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई ₹1,00,000 उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
18: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
19: सेवा लिने क्रममा चाहिने जानकारी
18: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
19: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
18: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
19: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 0615524595254 582778।
20: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
9: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
20: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
21: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
20: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
21: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
20: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
0: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा तुलेगौडा।
1: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98 4 61 99 छ।
22: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
23: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
22: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
23: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
24: नेपाल सरकार विज्ञापन बोर्ड।
25: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मा में आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धति विभिन्न रोग सफल उपचार
0: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार होने रोग
1: पेट संबंधी समस्या गैस्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुखने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
0: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
1: फिनास नाक को एलर्जी नाक में मासु पलाएको
0: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
1: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
0: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
1: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
0: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
2: ओम भगवती मेटल एंड स्टील उद्योग लाई छिटो अनी गुण सरका सामान पाउना लाई गाछे पानी मा मेटल स्टील फन पर्क का सब सामान चाइनी कति मजा एक तर जालिनी पाइनी
3: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
4: हामी कहाँ सटर च्यानल गेट ट्रस्ट निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टीलका रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टीलका सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
3: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
4: प्रोप्राइटर ओमकार नागिला सम्पर्क 9856060113 9807294
5: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
6: अब चिन्ता नलिनुहोस् शरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ
5: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी सर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ
6: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको
5: शरण एन्ड सिसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
6: प्रोप्राइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9846061209 र 9801421718 आजै सम्पर्क गर्नुहोस्
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz
8: समसामयिक विषयलाई समेटेर हरेक दिन नयाँ विषयमा नयाँ व्यक्तिसँग कार्यक्रम आजको सन्दर्भ
9: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम आजको सन्दर्भमा म कार्यक्रम संचालक पशुपति अर्याल उपस्थित भइसकेको छु रेडियो ढोर बाराही 103.8 MHz को उपस्थितिमा हामी विभिन्न व्यक्तित्वहरूलाई आमन्त्रण गर्ने गर्दछौ यो सूचनामूलक बहस छलफल कुराकानी रहेको एउटा बहस अथवा बसाई हो यसमा हामीले विभिन्न व्यक्तित्वहरूलाई बोलाउने क्रममा कहिले आर्थिक बहस हुन्छ कहिले राजनीतिक बहस हुन्छ विशेष गरेर शैक्षिक बहस हुन्छ आज भने यो समयले माग गरेसँगै अथवा समयको अथवा यो अहिलेको अवस्थाले माग गरे अनुसारका प्रविधिसँग जोडिएका विषयवस्तु हामी जोड्नेछौ शिक्षासँग अथवा तालिमसँगका विषयवस्तु हामी जोड्नेछौ आज हामीसँग हुनुहुन्छ प्रविधि मैत्री शिक्षक समाज नेपाल गणित विषयका केन्द्रीय संयोजक तथा शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशका रोस्टर प्रशिक्षक एवं गाउँ फर्कुदे माध्यमिक विद्यालय शुक्ला गण्डकी 8 का शिक्षक श्री कृष्ण आचार्य हामीसँग हुनुहुन्छ यहाँलाई स्टुडियोमा स्वागत छ
10: धन्यवाद नमस्कार
9: श्री कृष्णजी तपाईँसँग एउटा कार्य अनुभव छ अथवा अहिले समाजले के खोजिरहेको छ, अहिलेको विद्यार्थीले के चाहिरहेको छ, इभन शिक्षकले अहिले के गर्नुपर्छ, एआईको जमाना छ भन्ने छ होइन, आर्टिफिसियल इन्टेलिजेन्स अथवा कृत्रिम बुद्धिमत्ता अब हामीले कसरी प्रयोग गर्ने त भन्ने विषयवस्तु यसमा रहन्छ। यो विषयमा तपाईँका अनुभवसहित अब हामी बहस गर्छौं अथवा तपाईँ जानकारी दिन सक्नुहुन्छ, एआई भन्नाले हामी के बुझ्ने?
10: सर्वप्रथम त धन्यवाद पशुपतिजी, मलाई यो रेडियो ढोरबराईमा आएर यो बोल्ने अवसर प्रदान गर्नुभएकोमा। यहाँको प्रसंग आर्टिफिसियल इन्टेलिजेन्स सँगसँगै अहिलेको बदलिँदो प्रविधिको क्षेत्रमा कसरी प्रयोग गर्ने भन्ने सन्दर्भ छ। वास्तवमा आर्टिफिसियल इन्टेलिजेन्स यो एआई जुन कृत्रिम बुद्धिमत्ता भनेर हामीले भन्ने गर्छौं, यसको बारेमा चाहिँ हामी बेसिक कुराहरू सबभन्दा पहिला जानेर अनि बल्ल हामी त्यसलाई प्रयोग गर्ने कुराहरूमा जानुपर्छ भन्ने मलाई लाग्छ। यो आर्टिफिसियल इन्टेलिजेन्स वास्तवमा जसरी यो चाहिँ मानव मस्तिष्कले काम गर्छ, मानव मस्तिष्क जस्तै काम गर्ने अर्को एउटा मेकानिकल माइन्ड जुन छ त्यसलाई नै आर्टिफिसियल इन्टेलिजेन्स भनेर भन्ने गर्छौँ हामी। यो आर्टिफिसियल इन्टेलिजेन्स कसरी बन्छ भन्ने कुराहरूमा अलिकति हामीले डिप स्टडी गर्यौं भने यो चाहिँ अलिकति यो फरक विधाबाट यो आएको हुन्छ र विभिन्न डिप लर्निङ न्युरल नेटवर्कबाट यसलाई कनेक्सन गरेर यो आर्टिफिसियल इन्टेलिजेन्सहरू तयार गरिएको हुन्छ। अब प्रसंग यसलाई कसरी प्रयोग गर्ने भन्दाखेरि अहिले हरेक क्षेत्रमा हाम्रो डे टु डे लाइफमा
9: एआई भनेकै के भन्ने अझै स्पष्ट पार्नुहोस् त।
10: एआई भनेको यो चाहिँ हामीले जसरी मानव मस्तिष्कले काम गर्छ, मानव मस्तिष्कले काम गर्ने जस्तै गरेर बनाइएको एउटा मेकानिकल माइन्ड हो, त्यसलाई चाहिँ हामी आर्टिफिसियल इन्टेलिजेन्स भन्ने गर्छौँ।
9: अनि यो तथ्यगत हुन्छ, सत्य हुन्छ?
10: होइन, यसले एउटै कुरा चाहिँ बुझ्दैन, एउटा अहिले चाहिँ यो डेभलप हुँदैछ, फिलिङ्स भन्दा बाहेक अरू कुराहरूमा यसमा हामीले सत्यता लिन सक्छौं, तर कुन चाहिँ एआई तपाईँले प्रयोग गर्नुभएको छ र त्यसको चाहिँ डेटा सेन्टरहरू कसरी चाहिँ लिएर आएको छ भन्ने कुराहरू चाहिँ हामीले हेर्न सक्छौं।
9: भनेपछि यो चाहिँ सेटअप भएको एउटा सिस्टम हो, प्रोग्राम जस्तो हो, जहाँ चाहिँ यति छिटो फेरि क्याप्चर गर्छ अथवा त्यो चाहिँ हामीले प्रविधिलाई अझ चुस्त चुस्त बनाउनको लागि प्रयोग गरिने अहिलेको जुन मोडर्न टेक्नोलोजी अन्तर्गतको अहिले लेटेस्ट आएको एउटा प्रविधि हो जसमा तपाईँ अपडेट हुनुहुन्छ। एआईसँग सम्बन्धित तपाईँको अनुभव अलिकति कस्तो भन्दा, प्रविधि मैत्री शिक्षक समाज नेपालको संयोजक हुनु, गणित विषयको संयोजक हुनुहुन्छ र तालिमको रोस्टर प्रशिक्षक पनि हुनुहुन्छ, तपाईँको छोटो अनुभव के छ?
10: अत्यन्तै म जब काठमाडौँ युनिभर्सिटीबाट मैले एमफिल पढ्दै थिएँ त्यति बेलादेखि मलाई यो क्षेत्रमा लाग्नका लागि त्यो युनिभर्सिटीले मलाई सिकायो र सँगसँगै मैले जानेर हुँदैन, मेरो अनुभवलाई मैले आम शिक्षक सामु पुर्याउनु पर्छ भनेर हामी चाहिँ लागिरहेका थियौं र यो बीचमा चाहिँ कोविड आयो, कोविडले हामीलाई अवसर सिर्जना गरिदियो र अहिले चाहिँ शिक्षकहरूको यति धेरै डिमाण्ड भयो कि मेरो अनुभव सेयर गर्नुपर्दाखेरि म 54 पालिका त्यसै गरी 34 चाहिँ जिल्ला सँगसँगै धेरै त्यस्ता संस्थाहरू मार्फत मैले आफ्नो अनुभवहरू सेयर गरिरहेको छु र अहिले पनि मलाई लाग्छ यो अघिल्लो 2 महिनामा यो विदाको समयमा कुनै पनि दिन खाली नभइकन मैले शिक्षकहरूलाई इम्पावर गर्नुपर्छ, यो क्षेत्रमा लाग्नुपर्छ भनेर प्रत्येक जिल्ला जिल्लामा गएर पालिका पालिकामा गएर यो एआईसँग सम्बन्धित विशेष गरेर एआईको पनि क्याटागोरी हुन्छ, अहिले अझै डिटेल कुरा गरौंला, त्यो एआई जो शिक्षकहरूलाई आवश्यक पर्छ त्यो एआईसँग सम्बन्धित रहेर मेरो अनुभव चाहिँ साथीहरूलाई सेयर गरिरहेको छु।
9: तपाईँले एआईका प्रकारहरू धेरै हुन्छन्, धेरैमा प्रवेश गर्दा हाम्रो समय छोटो छ, विशेष गरी तपाईँ शिक्षा क्षेत्रको र अहिले पनि हामीले सूचना दिन चाहेको अथवा जानकारी दिन चाहेको शिक्षा क्षेत्रको विषयमा होइन, कस्तो प्रकारको एआई शिक्षा क्षेत्रमा प्रयोग हुन्छ?
10: अत्यन्त राम्रो प्रश्न गर्नुभयो, हामी वास्तवमा यसैमा हो छिर्नुपर्ने। हामी शिक्षा क्षेत्रमा यो एआईका धेरै क्याटेगोरी, हामी यहाँ रोबोट बनाउन सिकाउँदैनौं, हामी कुनै इन्डस्ट्रीमा प्रोडक्सन निकाल्नका लागि पनि सिकाउने होइन, तर शिक्षण सिकाइ क्रियाकलापलाई चुस्त दुरुस्त बनाएर विद्यार्थीसम्म कसरी इफेक्टिभली लिएर जाने भन्ने सन्दर्भ चाहिँ हामीले जोड्ने हो, त्यो भनेको एआई भित्रको एउटा क्याटेगोरी हुन्छ, त्यसलाई भन्छ जेनरेटिभ एआई। त्यो जेनेरेटिभ एआईले चाहिँ यो कन्टेन्ट क्रिएसन गर्ने काम गर्छ. त्यो कन्टेन्ट क्रिएसनभित्र सबैभन्दा बढी खेल्ने भनेको टेक्स्टसँग हामी खेल्छौँ, त्यसपछि इमेजसँग खेल्छौँ, र इमेजभन्दा पछाडि हामी अडियो भिडियोतिर जान्छौँ, र अहिले चाहिँ सिमुलेसनको ट्रेन्ड आइरहेछ. अब भर्चुअल ल्याब मार्फत हामी धेरै किसिमका कामहरू विद्यार्थीहरूलाई सिकाउन सक्ने अवस्थामा छौँ. त्यसैले त्योभन्दा पनि अझ माथि गयौँ भने अनि बल्ल कोडिङसँग खेल्ने हो. त्यो सबै काम केले गर्छ भन्दा जेनेरेटिभ एआईले गर्छ. त्यसैले शिक्षा क्षेत्रमा प्रयोग हुने चाहिँ यो जेनेरेटिभ एआई हो.
9: एआईले शिक्षण सिकाइ प्रक्रिया अथवा टिचिङ लर्निङ एक्टिभिटिजमा कस्तो खालको सहयोग गरिरहेको छ त?
10: अहिले पछिल्लो अवस्थामा शिक्षकहरूको आफ्नो तयारी मुख्य कुरा पहिलो नम्बरमा आउँछ. त्यो भनेको के हो भन्दा पहिला एआई टुलसँग शिक्षकहरू खेल्नु पर्यो, र सँगसँगै त्यसले के सिकाउँछ भन्दा एआई टुलहरूले, विशेष गरेर अझ जेनेरेटिभ एआई टुलहरूले टिचिङ लर्निङ प्रोसेसमा सबैभन्दा बढी प्रयोग हुने हाम्रो डे टु डे लेसन प्लानहरू छ. लेसन प्लान भन्दा बित्तिकै त्यहाँ लर्निङ आउटकम्स आउँछ, त्यहाँ मेटेरियल के युज गर्ने भन्ने पनि आउँछ, टिचिङ स्ट्राटेजी कसरी अपनाउने र कसरी चाहिँ कन्टेन्ट प्रोभाइड गर्ने भन्ने आउँछ, इभ्यालुएसनको कुरा आउँछ, र अहिले गभर्मेन्टले चाहिँ प्रोजेक्ट बेसमा लगिरहेछ भने कस्तो खालको प्रोजेक्टहरू युज गर्ने भन्ने कुराहरू पनि आइरहेछ. त्यसैले यी सबै कामहरूमा जेनेरेटिभ एआईले सहयोग गर्ने भएको हुनाले अहिले टिचरहरूको डिमाण्ड चाहिँ जेनेरेटिभ एआईमा छ.
9: हजुर सिकिन सर, तपाईँले पनि फिल गर्नुभएको होला, हामी पुरानो पद्धतिबाट पढ्दै आएको, हामी भन्दा पनि अझ पुरानो पद्धतिबाट पढ्ने अर्को जेनेरेसन पनि थियो. हामीले कलमले लेख्यौं र धेरै कुरा सुन्यौं र कपी धेरै प्रयोग गर्यौं, किताब धेरै प्रयोग गर्यौं, डेस्क बेन्चमा बस्यौं र कम्प्युटर चाहिँ थोरैले देख्यौं र प्रयोग गर्न जानी नजानी अलिअलि मात्रै प्रयोग गर्यौं. अहिले त कम्प्युटरको अथवा एआईको प्रयोगको कारणले पढ्ने बानीको विकास पनि कम हुने भयो, अनि त्यसपछि लेख्ने बानीको विकास पनि कम हुने भयो, अनि हस्तकला अथवा ह्यान्डराइटिङ पनि बढी प्रयोग गर्नु परेन, र रिसाइटेसन पढ्ने कुराहरूमा पनि धेरै ध्यान दिनु परेन. कुनै एउटा लेख रचना छ भने हामीले दिमाग प्रयोग गर्न पनि परेन, त्यहाँ कपी पेस्टको कुरा पनि भयो. त्यो समस्या विद्यार्थी शिक्षकमा तपाईँले देख्नु भएको छैन?
10: अत्यन्त. तपाईँले अहिले आम व्यक्तिहरूले अनुभव गरेको कुराहरू प्रश्न मार्फत राख्नुभयो.
9: हजुर,
10: वास्तवमा यो हामीले सबैलाई बुझाउन नसकेको पनि छ, तर म अहिले यहाँ यही रेडियो मार्फत सम्पूर्णलाई के अवगत गराउन चाहन्छु भने यसले कपी पेस्टको समस्या अनि हाम्रो चाहिँ ब्रेनलाई अझ कमजोर गराउँछ कि भन्ने समस्या होइन. वास्तवमा जेनेरेटिभ एआई यस्तो खालको एआई हो जसले हिजो हामीले जुन गएर बोर्डमा लेखाइदिएर दुई चारवटा कुरा र किताबमा दिएका कुरा मात्रै ज्ञान लिन्थ्यो भने अहिले अथाह ज्ञानहरू हामीले खोजेर लिएर आउन सक्ने भयौँ. त्यसैले त्यो अथाह ज्ञानले दिमागलाई अझ बढाउँछ कि घटाउँछ तपाईँ आफैले सोच्न सक्नुहुन्छ है. अब हिजो जस्तो तपाईँ म्याथमेटिक्सकै कुरा गर्ने हो भने एउटा प्रब्लमलाई एउटा स्टाइलले टिचरले सिकाएपछि त्यही मात्रै आइडिया जान्ने विद्यार्थीहरू थिए भने अहिले त्यो आइडियालाई कसरी गर्न सकिन्छ भनेर हेऱ्यो भने चारवटा पाँचवटा छवटा सातवटासम्म आइडियाहरू विद्यार्थीहरूले जेनेरेट गर्न सक्ने भए भनेपछि त आइडिया त झन् अहिले जेनेरेटिभ एआईले यति धेरै ल्याइदिएको छ. त्यसले हामीलाई मलाई लाग्छ कि यसले कमजोर गराएको छैन कि अझ बढी ज्ञानलाई चाहिँ विद्यार्थीहरूको ज्ञान वृद्धि गर्नका लागि यसले सहयोग गर्छ भन्ने लाग्छ.
9: यसको अर्थमा तपाईँ यो समग्रमा भन्दाखेरि त अहिले डिमाण्ड नै त्यो एआईको छ, तर कहिलेकाहीँ के भइरहेको छ भन्दा हामीले पाएको कुरा जस्तै विद्यार्थीलाई अझ झन् कमजोर बनाएको छ, बिगारेको छ भन्ने पनि त छ नि एउटा पाटोमा. तपाईँले पोजिटिभली हेर्दाखेरि अहिलेको जुन डिजिटलाइज वर्ल्ड छ, होइन, मोडर्न वर्ल्ड छ, पोस्ट मोडर्न वर्ल्ड छ, यसलाई चाहिँ अब एआईले त धेरै माथि लगेको छ अथवा मिश्रित गराएको छ, त्यो अटोमेटिक बुझिएको कुरा हो, तर यसका बेफाइदा पनि केही हदसम्म देखिएका छन् भन्ने कुरा.
10: डेफिनेटली अब फाइदा बेफाइदा त हरेक चिजमा हुन्छ होइन. हामीले कुनलाई अगाडि लिएर जाने भन्ने कुराहरू मुख्य हुन्छ होइन. हरेक चिजका बेफाइदा पनि हुन्छन् फाइदा पनि हुन्छन्, तर फाइदाले जित्यो भने त्यसलाई प्रयोग गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ है. अब सबभन्दा समस्या अहिले के छ भने विद्यार्थीले विशेष गरेर अहिले एआई भन्दा बित्तिकै परिपूरकै रूपमा च्याट जीपीटी भन्ने आउँछ. विद्यार्थीले च्याट जीपीटीबाट सारेर आए हामीलाई चाहिँ अब यो छुट्याउन गाह्रो भयो भन्ने चाहिँ हामीले धेरै सुन्ने गर्छौँ. अभिभावकहरूको पनि आएर मोबाइल हेरेर लेख्छ भन्ने हुन्छ. मैले चाहिँ उहाँहरूलाई के जवाब दिन्छु भने तर यो टिचरले पनि बोर्डमा लेखेको सार नै होइन र अनि टिचरले लेखेको सार्दा हुने अनि एआईले लेखिदिएको सार्दा चाहिँ नहुने तर यसमा फेरि एउटा कन्डिसन हुनुपर्छ के कन्डिसन हुनुपर्छ भने टिचरले लेखेपछि बुझाउनुहुन्छ नि हो एआईलाई पनि एउटा प्रम्प्ट इन्जिनियरिङ भन्ने हुन्छ त्यो प्रम्प्ट इन्जिनियरिङमा कसरी प्रम्प्ट लेख्ने त्यसलाई कसरी निर्देशन दिने भन्ने हुन्छ त्यो निर्देशन दिन तपाईँले हरेक चिजको स्टेप बाई स्टेप प्रोसेस लेख्दै भन्नुहोस् त टिचरले लेखे भन्दा बेटर वेबाट उसले सिकाइदिन्छ त्यो भएर एआईबाट लेख्नै नहुने होइन अब विद्यार्थीहरू यस्तो डिजिटल इरामा छिरिसके कि अब मोबाइल प्रयोग नगर भने पनि गर्छन् त्यसैले अब हामी टिचर अपडेट भएर त्यसलाई कसरी उनीहरूले मोबाइल चलाएर सिक्छन् भने मोबाइल चलाएरै कसरी सिकाउने त्योतर्फ हामी लाग्नुपर्छ विद्यार्थीलाई चेन्ज गराउने होइन कि हामी चेन्ज भएर जानुपर्छ भन्ने लाग्छ है मलाई
9: विद्यार्थीलाई चेन्ज पनि गराउने हामी चेन्ज भएर विद्यार्थीलाई चेन्ज नगराउने भन्दा चेन्जको अर्थ विद्यार्थी पढोस् बुझोस् लेखोस् सृजनशील होस् जानोस् पहिला आफू परिवर्तन भएर विद्यार्थीलाई परिवर्तन गराउनु पर्ने होला यस अर्थमा अहिलेको एराले मागेको विषयवस्तु एआई नै हो हामी शिक्षा क्षेत्रका विषयवस्तुमा हामी प्रवेश गरेका छौं एआईका प्रकारहरू मध्ये हामीले डिस्कस गर्न चाहेको अहिले सम्बन्धित विषयमा छलफल गर्न चाहेको अथवा बहस गर्न चाहेको एआईले शिक्षा क्षेत्रमा अथवा शिक्षण सिकाइ प्रक्रियामा कस्तो सहयोग गर्छ भन्ने विषयवस्तु नै रह्यो शिक्षणमा एआई कसरी प्रयोग गर्ने त तपाईँले तपाईँको इन्टरभ्यू सुन्दै गर्दा तपाईँको आवाज सुन्दै गर्दा विद्यार्थी र शिक्षकहरूले अथवा अभिभावकले श्रोता तथा दर्शकले अनि शिक्षा प्रेमीहरूले एआईको प्रयोग यसरी गर्न सकिँदो रहेछ भनेर सिर्किने सरको आवाज सुन्दा कसरी उहाँहरू बुझ्ने
10: अत्यन्तै राम्रो अहिले विशेष गरेर एआईको प्रयोगको सन्दर्भलाई गभर्मेन्टले पनि अलिकति बढी प्रायोरिटी दिएर ल्याइरहेको छ एआईको नीति पनि अहिले राज्यले बनाएको 2082 सालमा अध्यादेश मार्फत एउटा नीति लिएर आएको थियो त्यसले शिक्षा क्षेत्रमा पनि एआईको प्रयोग गर्ने भनेको छ यसमा तीनटा पार्टहरू हेर्नुपर्छ चेन्ज ल्याउनको
9: लागि
10: पहिलो पार्ट यो टिचिङ एक्सपिरियन्सको कुराहरूमा जोडिन्छ त्यो भनेको के भन्दा टिचरको पेसागत क्षमता अभिवृद्धिको कुरा मुख्य हुन्छ क्षमता अभिवृद्धि बिना हामी अगाडि बढ्नै सक्दैनौँ त्यसैले पहिलो पार्ट शिक्षक र दोस्रो के भन्दा प्रशासनिक क्षमता पनि अभिवृद्धि गराउनुपर्छ अब हामी शिक्षकले मात्रै चेन्ज गर्छौँ भनेर पनि सकिँदैन प्रशासनलाई पनि चेन्ज गराउनुपर्छ त्यो किसिमको इन्भाइरोमेन्ट पनि क्रिएट गर्नुपर्छ र तेस्रो मुख्य कुरा के छ भने स्टुडेन्ट इन्गेजमेन्ट भन्छ विद्यार्थीलाई कसरी सहभागी गराउने त यी तीनटा पार्टहरू जोडिँदै गर्दा त्यहाँको इन्फ्रास्ट्रक्चरको कुरा आउँछ डिभाइसेसको कुरा आउँछ कनेक्टिभिटीको कुरा आउँछ यी सबै कुराहरूलाई राज्य र अहिले त तीन तहको सरकार छ तीनै तहका सरकारहरू मिलेर लाग्यौं भने मलाई लाग्छ यो शिक्षा क्षेत्रमा यो प्रविधिको प्रयोग जोड्न सकिन्छ जब प्रविधिको प्रयोग जोड्न सकिन्छ अनि बल्लै आएको कुरा आउँछ है बिना प्रविधि हामी एआईको कुरा गरेर पनि सम्भव छैन त्यसैले त्यो इन्फ्रास्ट्रक्चर क्रिएट गरेर टिचरको क्षमता अभिवृद्धि गराएर अनि प्रशासनिक क्षमता अभिवृद्धि गराएर अनि बल्ल विद्यार्थीसम्म पुग्यौं भने बल्ल शिक्षा क्षेत्रमा चाहिँ यसको प्रवेश हुन्छ भन्ने लाग्छ
9: सिगेन सर यो एआईले मानिसको मस्तिष्कलाई कमजोर बनाउँछ कि बनाउँदैन
10: एकदम मेरो साइडबाट भन्नुहुन्छ भने मस्तिष्कलाई कमजोर होइन मस्तिष्कलाई अझ तीक्ष्ण बनाउँछ किनकि मैले अघि नै भने हामी यस्तो स्कुलिङबाट आएको हो कि हामी युनिभर्सिटीमा पढ्ने हाम्रा लेक्चररहरूले त्यो कालो मैलो ढड्डामा लेखेर लिएर गएको नोट पढेर हामी पास भएर आएको अहिले हामी त्यही शिक्षक छौँ अब हामी त्यही ढाँचामा जाने हो कि 15 वर्षसम्म एउटै नोट पढेर चाहिँ दक्ष आउँछ कि नयाँ नयाँ टेक्निकहरू लिएर आएर त्यो त्यसले चाहिँ दिमाग बढाउँछ त्यो एङ्गलबाट हेर्दा बित्तिकै हामीले बुझ्न सक्छौँ कि अहिले एआईले यति धेरै आइडियाहरू दिइरहेको छ हामी त्यसलाई कमजोर बनाउँछ भन्ने पक्षमा चाहिँ छैन
9: थोरै विद्यार्थीहरू हेबिचुअल हुने अथवा थोरै कस्तो भन्दा कुलत लागे जस्तो मिडिया मैत्री नै हुनु सोसियल मिडिया मैत्री भएको कारणले विद्यार्थीहरू लिप्त भएर होमवर्कै बिर्सेर अथवा आफ्नो गृहकार्य बिर्सेर चाहिँ यो मोबाइल प्रयोग गर्ने देखिएको छ दुरुपयोग गर्ने देखिएको छ त्यसको असर पनि परेको छ नि त एआईको प्रयोग भन्दै अनि यो मोबाइलको दुरुपयोग गरेर विद्यार्थीहरू बिग्रेको उदाहरणहरू छ तिनीहरूलाई के भन्न चाहनुहुन्छ?
10: एकदम अहिले एआईको भन्दा पनि सोसियल मिडियाको प्रयोगले बढी चाहिँ विद्यार्थीहरूमा अलिकति विकृत मानसिकता सिर्जना भएको छ डेफिनेटली. यसमा म यो कुरामा म स्वीकार गर्छु. तर त्यसलाई अलिकति चेन्ज ल्याउनका लागि विद्यार्थीलाई मात्रै भनेर हुँदैन कि, त्यहाँ प्यारेन्ट्स हुन्छ, त्यहाँ टिचर हुन्छ, त्यहाँ सोसाइटी हुन्छ, त्यो पनि चेन्ज हुनु जरुरी छ. मैले किन यो भनिरहेको छु भने घरमा दुईटा सोफामा प्यारेन्ट्स र बच्चा बसिरहेको हुन्छ, यतापट्टि आमाले चाहिँ त्यो रिल्स तपाईँको टिकटक घुइँ कि घुइँ घुमाइरहेको हुन्छ, त्यही आवाज सुनिरहेको हुन्छ, अनि बच्चालाई पढ पढ भनेर बच्चा पढ्दैन कि. त्यही भएर प्यारेन्ट्सबाटै सुरु गरौँ भन्छु मैले है. र त्यो सोसल मिडियालाई हामीले कसरी प्रयोग गर्ने भन्ने आइडियाहरू पनि लिनु पर्यो है. जस्तो शिक्षा क्षेत्रमा प्रयोग गर्दा टिचरले पनि सोसियल मिडिया चलाउनु हुन्छ, विद्यार्थीलाई जोड्ने, उनीहरूलाई इन्गेज गराउने, उनीहरूको समस्या बुझ्ने, फिडब्याक दिने, त्यो एङ्गलबाट हेऱ्यो भने त सोसियल मिडिया पनि राम्रो हो नि त. तर हामीले त्यो एङ्गलबाट नहेरिकन होइन मात्र त्यसलाई चाहिँ युज भन्दा पनि मिसयुजको रूपमा बढी चाहिँ प्रयोग गरिदिँदाखेरि चाहिँ अहिले समस्या भएको हो भन्ने लाग्छ. र त्यसको सुरुवात हामी प्यारेन्ट्स टिचर हुँदैहुँदै त्यो सोसाइटीले पनि कम्तीमा विद्यार्थीहरू हुँदाखेरि चाहिँ हामी सोसियल मिडियालाई अलिक कम चलाइदिउँ भन्यो भने अटोमेटिकली अर्कोलाई नै भन्न मिल्छ.
9: सिक्किम सर, हामीसँग समय अलि छोटो भयो, तपाईँसँग त एक घण्टा दुई घण्टासम्म बहस गर्नुपर्ने विषयवस्तु छँदैछ. शिक्षा क्षेत्रमा नेपालले के कस्तो काम गरेको छ र तपाईँ त अब प्रविधि मैत्री शिशु समाज नेपाल गणित विषयको केन्द्रीय संयोजक पनि हुनुहुन्छ, समग्रमा नेपालले के गरेको छ, कस्तो खालको प्रविधि एआई प्रयोग गरेको छ र तपाईँको अबको योजना के छ?
10: अत्यन्तै यो चाहिँ मैले तपाईँलाई भन्नै खोजेको प्रश्न हजुरले भन्नुभयो. यो एआई नीति 2082 जेठमा जब अध्यादेश मार्फत आयो, केही समय अगाडि किर्तिपुरको डाँडालाई नीति चर्चाको विषयको रूपमा लिएको
9: थियो
10: र पछि त्यो नीति आइसकेपछि अहिले यति धेरै यो फ्रीलेन्सरहरू नेपालमा छन् जसले एआईलाई नै मुख्य चाहिँ पेसाको रूपमा लिएर पनि काम गरिरहेका छन्. अब यो कुरा बुझेर सरकारले पनि एआईलाई अझ बढी प्रायोरिटी दिनुपर्छ भनेर अहिले डेटा सेन्टरै राखेर काम गर्न खोजिरहेछ. यो फेरि नेपालको लागि, नेपालको वातावरणमा चाहिँ डेटा सेन्टर राख्न पनि उपयुक्त हुने भन्ने गभर्मेन्टको त्यो किसिमको निष्कर्ष भएर पनि गभर्मेन्टले अब एआईको अहिले सरकार पनि नयाँ छ र उनीहरूको सोच पनि अलिकति यङहरू भएको हुनाले उनीहरूले एआईलाई बढी प्राथमिकता दिएर अगाडि बढ़िरहेका छन् र जुन नीति आयो त्यो नीति पश्चात यो विदेशमा बसेर काम गर्नेहरूले पनि नेपालमा आएर त्यो किसिमको चाहिँ काम गर्न मिल्ने र नेपालीहरूले बाहिर गयो भने नि त्यो पैसा नेपालमा ल्याउन मिल्ने खालको अहिलेको नीतिले गर्दाखेरि चाहिँ अहिले यो एआई क्षेत्रमा बढी काम भइरहेको छ. र सँगसँगै सरकारकै नीतिमा पनि तपाईँको 10,000 विद्यालयहरूलाई एआई मैत्री बनाएर शिक्षा क्षेत्रमा चाहिँ काम गर्ने भनेर चाहिँ अहिलेको नीति तथा कार्यक्रममा आएको छ. अब मेरो प्रसङ्ग जोड्दाखेरि चाहिँ म जसरी चाहिँ संस्थामा आबद्ध भएर प्रोग्रामहरू गरिरहेको थिएँ सँगसँगै अहिले इन्डिभिजुअल र यो चाहिँ तालिम केन्द्र मार्फत पनि एआईका यति धेरै कार्यक्रमहरू हामीले लगिरहेका छौँ.
9: कतिवटा सञ्चालन गर्नुभयो अहिलेसम्म?
10: मैले अघि नै पनि तपाईँलाई भनेको थिएँ हामी 54 पालिकामा म आफै पुगेको छु, 34 चाहिँ जिल्लामा पुगेको छु र सङ्घ संस्था त अब तपाईँको 20-25-30 कति भइसके अनलाइन मार्फत अहिले चाहिँ धेरै छ. र मेरो योजना भन्नुहुन्छ भने अब मैले मेरो घरमै एउटा स्टुडियो क्रिएट गरिरहेको छु, त्यही तपाईँको स्मार्ट बोर्ड हुन्छ, सबै मेटेरियलहरू हुन्छ र विशेष गरेर अहिले नेपालमा समस्या परेको म्याथमेटिक्स र मेरो एक्सपर्टिज पनि म्याथमेटिक्स भएको हुनाले आइटी सँगसँगै म्याथमेटिक्सलाई जोडेर दूर दराजका चाहिँ विद्यार्थीहरूलाई पनि अनलाइन मार्फत यो म्याथमेटिक्स सिकाउने र यो प्रविधिको कुराहरू आम जनमानसमा पुर्याउने भन्ने छ. सँगसँगै मैले चाहिँ यो जेनेरेटिभ एआईसँग रिलेटेड बुकहरू पनि लेखिरहेको छु, करिब 70% चाहिँ मैले सकिसकेको छु र त्यो मार्फत पनि आम चाहिँ यो शिक्षा क्षेत्रका व्यक्तिहरूलाई चाहिँ अवेर गराएर यसलाई चाहिँ अझ प्राथमिकतामा राखेर काम गर्ने भन्ने कुरा.
9: अन्त्यमा शिक्षा क्षेत्रमा सरकारवालाहरूलाई के भन्न चाहनुहुन्छ?
10: अब सरकारवालाहरूलाई चाहिँ अब कागजी यो चाहिँ नीतिहरू बनाएर भएन, यो इम्प्लिमेन्टेसनमा जाने गरेर यो एआईसँग सम्बन्धित विशेष गरेर प्रविधिसँग सम्बन्धित नीतिहरू बनाएर र बजेटहरू छुट्याएर कार्यान्वयनमा जाने र यस्ता खालका कार्यक्रम हामीले मात्रै होइन कि हामी जस्ता धेरै व्यक्तिहरू हुनुहुन्छ धेरै संस्थाहरू हुनुहुन्छ सबै मिलेर यो क्षेत्रमा काम गरौं भन्न चाहन्छु।
9: आफ्नो मूल्यवान समय हामीलाई दिनुभएकोमा यहाँलाई मुरीमा धन्यवाद छ।
10: धन्यवाद यो रेडियो ढोरबराई जसले मलाई यहाँ बोलाएर मेरा आफ्ना विचारहरू राख्ने अवसर दिनुभयो यहाँहरूप्रति म कृतज्ञ छु।
9: श्रोता आजको सन्दर्भ 103.8 मेगाहर्जको उपस्थितिमा आज हुनुहुन्थ्यो प्रविधि मैत्री शिक्षक समाज नेपाल गणित विषयका केन्द्रीय संयोजक शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशका रोस्टर परीक्षक एवं गाउँ फर्कुदे माध्यमिक विद्यालय शुक्लगण्डकी 8 शिक्षक श्रीकृष्ण आचार्य यस्तै बौद्धिक तथा शैक्षिक व्यक्तित्वसँग अन्य दिनमा पनि हामी रहनेछौ बस्नेछौ। कार्यक्रम सुन्नु र हेर्नुभएका सम्पूर्ण श्रोता तथा दर्शकलाई हार्दिक आभार धन्यवाद प्रकट गर्दै म पशुपति अर्याल यहाँबाट बिदा हुन्छु। नमस्कार।
11: स्टुडियो तालचेर अहिले बिहानको 8 बज्यो। टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301।
12: कहिले ढोरियाको सुस्केर बन्छ कहिले गाइने दाईको मन दुख्ने कथा कहिले दुःखमा कहिले सुखमा तपाईँ हाम्रै गाउँ घर उकाली ओह्राली भन्ज्याङ चौतारी हुँदै गुन्जिन्छ वन पाखा
13: कार्यक्रम लोक भाका
12: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

0: नमस्ते नमस्कार अनि हार्दिक नेनालोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकफाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमाझ म कार्यक्रम प्रस्तोता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म तपाई यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौं हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी शनिबारको श्रृंखलामा रहेका छौं र आजको श्रृंखलामा रहेर चाहिँ हामीले मौलिक सारैजो ठाडो भाका अनि कौडा भाकालाई कार्यक्रममा स्थान दिनेछौं। हामीलाई यस समय अवधिभर सुनेर साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको शुरूआतमा राख्दैछु लम्जुङे ठाडो भाका जसमा आवाज रहेको छ राजु परियार अनि मन्जु विकको। अहिलेको लागि भने
1: मसँग रोजी घरमा गाउने मनमाया दिलमाया धनमाया।

हजुर निकै नै रमाइलो लमजुङ ठाडो भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु जसमा आवाज रहेको थियो राजु परियार अनि मन्जु विकको निकै रमाइलो भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु फेरि पनि ढिला नगरी अर्को भाकालाई कार्यक्रम स्थान दिँदैछु जति हेर्यो उति हेरिरहँ लाग्ने सालै जो भाका रहेको छ जसमा आवाज रहेको छ बिरु लामा अनि शान्ता बरदेवाको अहिलेको लागि भने यो भाका राख्दैछु स्वीकार्नु होला है त

हजुर जतिखेरि उति हेरिरहु लाग्ने साले जो भाका रहेको थियो चस्मा आवाज रहेको थियो बिरु लामा अनि शान्ता बर्देवाको यही भागलाई कार्यक्रम स्थान दिइसकेकी छु र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरवाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorwarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक पारा अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी शनिबारको श्रृंखलामा रहेर यस्तै रमाइलो रमाइला गीत संगीतलाई चाहिँ कार्यक्रममा स्थान दिनेछौ ठाडो भाका कौडा भाका सलैजो भाका अनि मौलिक भाकाहरूलाई कार्यक्रममा स्थान दिइरहेको छु सुनेर साथ दिँदै गर्नुहोला भन्दै फेरि पनि ढिला नगरिकन सोल्टिनीको सिरेमा चन्द्रमा बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु जसमा आवाज रहेको छ जसमा आवाज रहेको छ आइतसाङ गुरूङ शशिका राई अनि सबिना युङहाङ लिम्बुको अहिलेको लागि पनि भाका छोड्दैछु स्वीकार्नुहोला है त

हजुर, सोल्टिरीको सिनेमा चन्द्रमा बोलको निकै नै रमाइलो भाका रहेको थियो, जसमा आवाज रहेको थियो आइता सङ्गुरुङ, शशिका राई अनि सबिना योहाङ लिम्बूको। यो भाकालाई चाहिँ कार्यक्रममा स्थान दिइसकेकी छु। फेरि पनि ढिला नगरिकन अर्को भाकालाई चाहिँ कार्यक्रममा स्थान दिँदैछु। मौलिक ठाडो भाका रहेको छ, जसमा गोर्खाली ठाडो भाका रहेको छ, जसमा आवाज रहेको छ राजु परियार अनि चिजा तामाङको। र भाका सँगसँगै हामी छोटो व्यावसायिक विषयमा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै फेरि पनि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: हजुर दान गरौ।
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
3: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
1: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
2: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
4: किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
5: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
4: बजारै भरि फ्रेस आउँछ त, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
6: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
4: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
3: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
3: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ।
8: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
3: ओके, ल डन।
8: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
3: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9556028543 र 9447000787।
9: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
10: साँच्चै के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
9: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
10: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौ भएर बनाएको पनि।
9: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि क्यास्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनी स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
11: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौडा पीपी चोकमा यही जेठ 20 गते शनिबार
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
11: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
11: वरिष्ठ मानसिक तथा नसा रोग
12: विशेषज्ञ डाक्टर सुभाष विजय महत,
13: छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन,
14: फैमिली फिजिशियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
13: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल,
14: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
15: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 to 9:30 दिउँसो 3:00 to 4:00 डाक्टर अमन कुमार झा,
16: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
17: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल,
18: बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य उपचार गराई स्वास्थ्य लाभ लिनुहोला,
14: साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्श र फार्मेसी सेवा समेत उपलब्ध रहेको सहर्ष जानकारी गराइन्छ।
18: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन नम्बर 0564143777, मोबाइल 98564443443।
19: टिम 68 करोड प्रस्तुत गर्दछ
20: प्रथम 68 करोड कप 2083।
19: पिरुङ स्पोर्ट्स क्लबद्वारा यही असार 17 गतेदेखि 20 गतेसम्म भीमात रंगशालामा आयोजित 68 करोड कप 2083 एवं क्लब स्तरीय पुरुष भलिबल प्रतियोगितामा उपस्थितिको लागि सम्पूर्ण खेलाड़ी, खेल प्रेमी एवं संस्कृति प्रेमी महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
20: प्रथम पुरस्कार
19: नगद रु 1,11,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
20: द्वितीय पुरस्कार
19: नगद रु 77,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
20: तृतीय पुरस्कार
19: नगद रु 44,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
20: सान्त्वना पुरस्कार
19: नगद रु 22,068।
20: विधागत पुरस्कार तर्फ सर्वोत्कृष्ट खेलाड़ीका लागि नगद रु 5,068,
19: साथै उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर, उदयमान खेलाड़ी र उत्कृष्ट कोचको लागि जनही 3,068। खेल हुने स्थान भीमात रंगशाला, खेल सञ्चालन यही असार 17 गतेदेखि 20 गतेसम्म।
20: अन्य आकर्षणहरू
19: मौलिक कौराहा तथा राष्ट्रिय एवं स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति, सहभागी टिमहरू तनहु भलिबल टिम, स्याङ्जा भलिबल टिम, शाही फलफुल भलिबल टिम स्याङ्जा, पिरुङ स्पोर्ट्स क्लब भीमात, वालिङ भलिबल क्लब स्याङ्जा, हाई भिजन ल्यान्ड भलिबल टिम भीमात,
20: आयोजक
19: पिरुङ स्पोर्ट्स क्लब भीमात नगरपालिका 4 पिरुङ तनहु।
21: कहाँ जाने?
22: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
21: मयाम चिसापानी, अनि बीचमा नझर्ने?
22: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
21: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
22: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461-16878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235-52663।
23: हजुर, केही दिनको छोटो व्यवसायिक विश्राम लगत्तै फेरि पनि उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी शनिबारको श्रृङ्खलामा रहेर चाहिँ यस्तै रमाइला रमाइला कौडा भाका ठाडो भाका अनि सालैजु भाकालाई कार्यक्रममा स्थान दिएका थियौं। अब पनि हामी कार्यक्रमको अन्तिममा आइसकेका छौं, छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृङ्खलामा हामीलाई तीनजेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्णलाई धेरै भन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ लाइदिन क्या हो रुने मोहनी बोलको कौडा भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ श्रीराम थापा मगरको। रयो भाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री विदा हुन्छु। तपाईहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तरमनको आवाज सुन्दै गर्नुहोला है त।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
1: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
2: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
1: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
2: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
3: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
4: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
3: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846133101 र 9846883522।
5: स्टुडियो
6: अहिले बिहानको 9 बज्यो।
7: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816395301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सरकार बनेको 100 दिन पूरा, प्रधानमन्त्रीले उपलब्धि सार्वजनिक गर्दै सेवा प्रवाहमा सुधार ल्याए पनि विधि मिच्दा आलोचना।
0: पछिल्लो 3 महिनामै विपदजन्य घटनामा 127 जनाले ज्यान गुमाए, 2721 घटनामा 773 जना घाइते।
1: नारायणगढ़ बुटवल सड़क खण्ड अन्तर्गत पूर्वी खण्डको काम सकियो, सड़क सुरक्षा र सहायक संरचना निर्माण शुरू।
0: यूरोप अत्यधिक गर्मीको चपेटामा, गर्मीको थप खतरनाक लहर आउन सक्ने मौसमविदहरूको चेतावनी।
1: र अर्जेन्टिना र इजिप्ट विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा प्रवेश, कोलम्बिया र घाना बीचको खेल जारी।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781171 4780724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको आज 100 दिन पूरा भएको छ। गत वर्ष फागुन 21 गते सम्पन्न निर्वाचनपछि चैत 13 गते शाहको नेतृत्वमा सरकार बनेको थियो। यो 100 दिनको अवधिमा सरकारले केही सकारात्मक शुरूआत गर्ने प्रयास गरे पनि धेरै आलोचना समेत खेप्नु परेको छ। सरकारले सार्वजनिक सेवा प्रवाह, सुशासन र संरचनागत सुधारको प्रयास गरे पनि लोकतन्त्र, विधिको शासन र जवाफदेहितामा चुकेको छ। सहकारीका बचतकर्ताको रकम फिर्ता, भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण, कर्मचारीको खटनपटन, समयमै कक्षा 10 र 12 को नतिजा, योग्यता र क्षमताका आधारमा राजनैतिक पदमा नियुक्ति, आर्थिक बोझ मात्र थपिरहेका संस्थान र निकायहरूको खारेजी लगायतलाई सरकारको उपलब्धिका रूपमा हेरिएको छ। तर विधि र प्रक्रियाको पालना गर्ने सवालमा भने सरकार चुकेको छ। सरकार बनेको भोलिपल्टै हाई प्रोफाइल नेताहरूको पक्राउसँगै सरकारले दिनको शुरूआत गरे पनि कमजोर अभियोजनका कारण अदालतसम्म मुद्दा पुग्न सकेन। यही बीचमा सरकारले इतिहासकै ठूलो वित्तीय अपराधको मुद्दा अभियोजनको प्रक्रियामा लैजानुलाई उपलब्धि मानिएको छ। स्वास्थ्यमा कर लगाए पनि गुणस्तर सुधारमा ध्यान नदिएको भन्दै आलोचना भएको छ। अध्यादेश मार्फत खारेज गरिएका 1600 ठाउँमा नयाँ नियुक्ति गर्दा आफू निकटलाई नै स्थान दिएकोमा पनि केही विरोधका आवाज सुनिएका छन्। संसदप्रति प्रधानमन्त्रीको अपनत्व र मन्त्रीहरूको जवाफदेहिता, संसद बन्द गरेर अध्यादेश ल्याउने लगायतका कदमहरूलाई सरकारले संसदलाई गरेको अवमूल्यनका रूपमा हेरिएको छ। ठूलो आकारको बजेट आए पनि बजार चलायमान भएको छैन भने निजी क्षेत्र विश्वस्त भइसकेको देखिँदैन। सरकार आफैले 3 महिनाभित्र गर्ने भन्दै बनाएको 100 मध्ये कार्यसूची समेत पूरा गर्न सकेन। धेरैजसो मन्त्रीहरूले नतिजा दिन नसकेको भन्दै प्रधानमन्त्री नै असन्तुष्ट रहेको विषय सार्वजनिक भएको छ। शुरूआतमा आरोप लाग्ने बित्तिकै मन्त्री हटाएको सरकारले पछिल्लो समय अर्थमन्त्री डाक्टर टोनी वार्डले र गृहमन्त्री सुदन गुरूङलाई चोख्याएको भन्दै आलोचना खेपिरहेको छ। विश्लेषकहरूको नजरमा सरकारको 100 दिन आशा जगाए पनि विश्वस्त हुने खालको छैन। सुकुम्बासीको व्यवस्थापनमा भएको चूक, संसदप्रतिको अनुदारता तथा दलीय ट्रेड युनियन खारेजी लगायतका कदमले विपक्षीहरूलाई विरोध गर्ने ठाउँ सरकारले दिएको छ। प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसका नेता खड़गबहादुर बुढाले 100 दिनको अवधिमा सरकारले आशातीत काम गर्न नसकेको टिप्पणी गर्नुभयो। राष्ट्रपा सभापति रवि लामिछाने भने आफूहरूले 3 वर्षको प्याकेज बनाएर काम शुरू गरेको मन्त्री डाक्टर सोनी वार्डले र गृहमन्त्री सुदन गुरूङलाई चोख्याएको भन्दै आलोचना खेपिरहेको छ। विश्लेषकहरूको नजरमा सरकारको 100 दिन आशा जगाए पनि विश्वस्त हुने खालको छैन। सुकुम्बासीको व्यवस्थापनमा भएको चूक, संसदप्रतिको अनुदान

0: शासनको शुरूआत गर्ने सवालमा सरकार सफल भएको उहाँको दावी छ। प्रधानमन्त्री शाहले आज 100 दिनको उपलब्धि सार्वजनिक गर्ने तयारी गर्नुभएको छ। मन्त्रीहरूले आफ्ना उपलब्धि धमाधम सार्वजनिक गरिरहेका छन्।
1: यो वर्ष 3 महिनाको अवधिमा विपज्जन्य घटनामा 127 नागरिकले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार वैशाख 1 देखि असार 19 गतेसम्मको अवधिमा भएका 2721 विपज्जन्य घटनामा 127 जनाको मृत्यु र 773 जना घाइते भएका छन्। ती विपदमा 3722 परिवार विस्थाप प्रभावित भएको प्राधिकरणले आज सार्वजनिक गरेको विपद बुलेटिनमा उल्लेख छ। सबैभन्दा बढ़ी सर्पदंशका 398 घटनामा परि 23 जनाको मृत्यु भएको छ भने 375 जना घाइते भएका छन्। यस्तै लेक लागेका 54 घटनामा 21 जनाको मृत्यु र 34 जना घाइते तथा चट्याङका 205 घटनामा 19 जनाको मृत्यु र 98 जना घाइते भएका छन्। यस्तै सबैभन्दा बढ़ी घटना भने आगलागीका भएका छन्। आगलागीका कारण 830 घटनामा 17 जनाको मृत्यु भएको छ भने 100 जना घाइते भएका छन्। जनावरको आक्रमणका 147 घटनामा 14 मृत्यु र 82 जना घाइते भएका छन्। हावाहुरीका 474 घटना र 3 परेर 13 जनाको मृत्यु तथा 67 जना घाइते भएका छन्। प्रवक्ता महतका अनुसार पछिल्लो 24 घण्टामा मात्र विभिन्न 27 जिल्लामा 31 विपदका घटना भएको र ती विपदमा परि 1 जनाको मृत्यु र 15 जना घाइते भएका छन्।
0: देशभित्र र विदेशबाट प्रदान गरिने राहदानी सेवा 3 दिनसम्म बन्द रहने भएको छ। हाल संचालनमा रहेको राहदानी प्रणालीलाई नयाँ प्रणालीमा स्थानान्तरण गर्नका लागि सेवा बन्द गर्न लागि विभागले जानकारी दिएको छ। विभागले जारी गरेको जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेश स्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा असार 24 देखि 26 गतेसम्म बन्द रहनेछ। त्यस्तै राहदानी विभागबाट प्रदान गरिने सेवा असार 25 र 26 गते 2 दिनका लागि बन्द हुनेछ। विभागका अनुसार असार 29 गतेदेखि राहदानी सेवा नयाँ प्रणाली मार्फत संचालनमा आउनेछ। विभागले नयाँ प्रणाली लागू भएसँगै सेवा प्रवाहलाई थप सुरक्षित, प्रभावकारी र सहज बनाउने अपेक्षा गरेको जनाएको छ।
1: नारायणघाट बुटवल सड़क विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सड़कको सम्पूर्ण कालपत्री तथा ढलान सड़क निर्माण सम्पन्न भएको छ। पेभमेन्ट तर्फको वाइन्डर कोर्स अन्तिम कालोपत्री र ढलान सड़कको सम्पूर्ण निर्माण हिजो सकिएको आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले बताउनुभयो। अब सड़क सुरक्षा अन्तर्गतका कामहरू मात्र बाँकी छन्। यो सँगै सड़क आयोजनाको पूर्वी खण्डको समष्टिगत भौतिक प्रगति 92.38% पुगेको छ। उहाँका अनुसार निर्माण सम्पन्न भइसकेका अधिकांश सड़कमा सवारी आवागमन सहज भइसकेको छ भने बाँकी रहेका सहायक संरचनाको काम पनि अन्तिम चरणमा पुगेको छ। एसबीआईले विकास बैंक एडीबीको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको 113 किलोमिटर लामो नारायणगढ़ बुटवल सड़क आयोजना 2 खण्डमा विभाजन गरी कार्यान्वयन भइरहेको छ। गैंडाकोटदेखि दाउन्नेसम्म करिब 65 किलोमिटर पूर्वी खण्ड र दाउन्नेदेखि बुटवलसम्म करिब 48 किलोमिटर पश्चिमी खण्ड निर्माणाधीन छन्। देशकै अत्यधिक सवारी चाप हुने पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने यो सड़क विस्तार आयोजना सम्पन्न भएपछि नारायणगढ़ बुटवल यात्रा थप सुरक्षित, सहज र छोटो हुने अपेक्षा गरिएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: मार्वलका सीपीभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्वलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भर।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र thahakhabar.com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। बाजुराको बढ़ीमालिका नगरपालिका वड़ा नम्बर 1 र 7 छाउपड़ी गोठमुक्त वड़ा घोषणा गरिएको छ। नगर उपप्रमुख नन्दा थापाले हालै आयोजित कार्यक्रममा ती वड़ालाई छाउपड़ी गोठमुक्त घोषणा गर्नुभएको हो। छाउपड़ी गोठमुक्त वड़ा घोषणाका लागि न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने हुन्छ। ती मापदण्ड पूरा गरिएपछि गोठमुक्त घोषणा गरिएको हो। वड़ा नम्बर 7 वड़ा सचिव सरिता ठकुल्लाका अनुसार महिनावारी भएका महिलाहरूलाई घरमै बस्ने वातावरण बनाउने गरी वड़ालाई औपचारिक कार्यक्रमका बीच छाउपड़ी गोठमुक्त वड़ा घोषणा गरिएको बताउनुभयो।
0: अब अन्तर्राष्ट्रिय समाचार। यूरोप अभूतपूर्व गर्मीको चपेटामा परेको छ। जुलाई शुरू भएको केही दिनमै बेलायत सहित यूरोपका धेरै देशमा लगातार दोस्रो शक्तिशाली तातो लहर फैलिएको छ भने मौसमविदहरूले अर्को गर्मीको लहर पनि आउन सक्ने चेतावनी दिएका छन्। संयुक्त राष्ट्र संघको मौसम सम्बन्धी

0: गाईले जून महिनाको गर्मीलाई युरोपभरि असाधारण घटना भनेको छ। पश्चिम मध्य र पूर्वी युरोपका एक दर्जनभन्दा बढ़ी देशले जून महिनाको अधिकतम तापक्रमको पुरानो रेकर्ड तोडेका छन्। कतिपय स्थानमा पुरानो र नयाँ रेकर्ड बीच दुईदेखि तीन डिग्री सेल्सियससम्मको अन्तर देखिएको छ। बेलायतमा जून महिनामा तापक्रम 37.7 डिग्री सेल्सियस पुगेको छ, जुन महिनाको अघिल्लो राष्ट्रिय रेकर्ड भन्दा धेरै माथि हो। वेल्स र इंग्ल्याण्डका अधिकांश क्षेत्रमा रातिको तापक्रम 20 डिग्री सेल्सियस भन्दा तल नझर्ने ट्रपिकल नाइट समेत अनुभव गरिएको छ, जसले सर्वसाधारणको जनजीवन प्रभावित बनाएको छ। फ्रान्स, स्पेन, जर्मनी र स्विजरल्याण्ड लगायत देशमा पनि तापक्रम 40 डिग्री सेल्सियसको आरारीमा पुगेको छ। जर्मनीले यसलाई इतिहासमा लेखिने गर्मीको लहर भनेको छ। फ्रान्सको मौसम निकायले ऐतिहासिक र असाधारण भनेको छ। वैज्ञानिकहरूले जीवाश्म इन्धनको अत्यधिक प्रयोगबाट उत्सर्जित हरितगृह ग्यासका कारण जलवायु परिवर्तन तीव्र बन्दै जाँदा यस्ता तातो लहर थप बारम्बार र अझ शक्तिशाली हुने बताएका छन्। युरोप विश्वका अन्य देशको तुलनामा छिटो तातिँदै गएको वैज्ञानिकहरूको निष्कर्ष छ।
1: अब खेल समाचार। केप भर्डे विरूद्ध कठिन जीत निकाल्दै अर्जेन्टिना विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा प्रवेश गरेको छ। आज बिहान सम्पन्न खेलमा कप्तान लियोनल मेस्सीको गोल र थप गरिएको समयमा उपहार पाएको आत्मघाती गोलको मदतले 3-2 गोलको जीत निकाल्दै अर्जेन्टिना अन्तिम 16मा प्रवेश गरेको हो। मियामी स्टेडियममा भएको खेल 90 मिनटको निर्धारित समयमा 1-1 गोलको बराबरी भएको थियो। खेलको 29 मिनटमा मेस्सीले गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि 59 मिनटमा डोरे डुआर्टोले गोल गर्दै केप भर्डेलाई बराबरीमा ल्याए। थपिएको समयको 2 मिनटमै लिसान्द्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। 103 मिनटमा सिडनी लोपेज काब्रालले गोल गर्दै पुनः केप भर्डेलाई खेलमा फर्काए पनि 111 मिनटमा लिएको आत्मघाती गोलबाट अर्जेन्टिनाले 3-2 जीत सुनिश्चित गर्यो। यो जीतसँगै अर्जेन्टिनाले जुलाई 7मा एटलान्टामा हुने राउण्ड अफ 16 को खेलमा इजिप्टसँगको भेट पक्का गरेको छ। यसअघि डालासमा भएको रोमाञ्चक खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इजिप्टले विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणको खेल जित्दै नयाँ इतिहास रचेको थियो। निर्धारित र थप गरिएको समयको खेल 1-1 गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। विश्वकप फुटबल अन्तर्गत राउण्ड अफ 32 को अन्तिम खेलमा अहिले कोलम्बिया र घाना बीच प्रतिस्पर्धा भइरहेको छ।
0: अब मौसम। देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ भने मधेस प्रदेशमा आंशिक बदली भएको छ। साथै बागमती, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली र पहाड़ी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना छ। आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सरकार बनेको 100 दिन पूरा प्रधानमन्त्रीले उपलब्धि सार्वजनिक गर्दै सेवा प्रवाहमा सुधार ल्याए पनि विधि मिस्दा आलोचना।
0: पछिल्लो 3 महिनामै विपदजन्य घटनामा 127 जनाले ज्यान गुमाए। 2721 घटनामा 773 जना घाइते।
1: नारायणगढ़ बुटवल सड़क अन्तर्गत पूर्वी खण्डको काम सकियो। सड़क सुरक्षा र सहायक संरचना निर्माणको काम शुरू।
0: युरोप अत्यधिक गर्मीको चपेटामा, गर्मीको थप खतरनाक लहर आउन सक्ने मौसमविदहरूको चेतावनी।
1: र अर्जेन्टिना र इजिप्ट विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा प्रवेश। कोलम्बिया र घाना बीचको खेल जारी।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र बिदा हुन्छौं। नमस्कार।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
3: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
4: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो। हामी पनि त्यतै जाऊँ।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
4: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142334 र 98176566606।
6: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
7: अब चिन्ता नगर्नुहोस्, भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
6: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
7: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
6: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
7: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
6: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
7: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
6: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98416-96769 र 98416-15644।
7: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
8: सधैँ झैं यही आउँदो असार 20 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
9: हरियो खड्का अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
10: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
11: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
12: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, सम्पर्क 0564142333
10: र 98678187।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
3: अब चिन्ता नलिनुहोस्। तरणयान सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
2: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
3: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
2: सरन एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
3: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
4: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
7: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
8: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
7: अनि बन्छ त दाई?
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्पिसौनीको ठिक पारिपट्टि
10: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
11: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
12: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
13: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
12: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
13: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
14: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोप्राइटर रबिन थापा। सम्पर्क 9856033098 र 9845010950। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
14: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
3: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
15: छुटका दायराहरू:
3: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
15: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
3: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
15: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9856062665 र 9848064145।
16: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचेपानी।
17: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
16: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाथे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
18: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
16: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
19: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
16: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420,
19: दीप मल्ल ठकुरी 9406041530।
20: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन
21: कि? बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल मात्र बल्छ, कराएर मात्रै भो।
20: तेरिका नरिसौ न त, लो बरु हिँड, कहाँबाट ल्याउने हो?
21: तिमीलाई पर्खिने बाइकहरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
17: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिस होम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
16: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9508683507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817।
18: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
22: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त? जे हेरे त्यही मोहनी लाउने खालको छ।
18: कहाँ बनाए छन्द्र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
22: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
17: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि। प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
0: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153868।
1: ल नहो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो। फेरि पोखरा पुग्नु छ, बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र। यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो। यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ। एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित। फोन 0654140008।
2: शैलेशको बुवा, यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ। बात सुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
23: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ। विश्वासिलो सुनचादी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
24: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
0: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
24: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि। प्रोप्राइटर रामो विश्वकर्मा, 9811716069। राजु विश्वकर्मा, 9807169142।
25: टिम 68 करोड प्रस्तुत गर्दछ
26: प्रथम 68 करोड कप 2083।
25: पिरुङ स्पोर्ट्स क्लबद्वारा यही असार 17 गतेदेखि 20 गतेसम्म भीमात रंगशालामा आयोजित 68 करोड कप 2083 एवं क्लब स्तरीय पुरुष भलिबल प्रतियोगितामा उपस्थितिको लागि सम्पूर्ण खेलाड़ी, खेल प्रेमी एवं संस्कृति प्रेमी महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
26: प्रथम पुरस्कार
25: नगद रु 1,11,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
26: द्वितीय पुरस्कार
25: नगद रु 77,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
26: तृतीय पुरस्कार
25: नगद रु 44,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
26: सान्त्वना पुरस्कार
25: नगद रु 22,068।
26: विधागत पुरस्कार तर्फ सर्वोत्कृष्ट खेलाडीका लागि नगद रु 5,068।
25: साथै उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर, उदयमान खेलाडी र उत्कृष्ट कोचको लागि जनही 3,068। खेल हुने स्थान भीमात रंगशाला, खेल सञ्चालन यही असार 17 गतेदेखि 20 गतेसम्म।
26: अन्य आकर्षणहरू
25: मौलिक कौराहा तथा राष्ट्रिय एवं स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति, सहभागी टिमहरू तनहु भलिबल टिम, स्याङ्जा भलिबल टिम, शाही फलफुल भलिबल टिम स्याङ्जा, पिरुङ स्पोर्ट्स क्लब भीमात, वालिङ भलिबल क्लब स्याङ्जा, हाई भिजन ल्यान्ड भलिबल टिम भीमात।
26: आयोजक
25: पिरुङ स्पोर्ट्स क्लब, भीमात नगरपालिका 4, पिरुङ तनहु।
4: सुन्नु न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
5: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
4: कहाँ?
5: गण्डकी मेडिकल हल।
6: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
5: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
6: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
4: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0635903969, मोबाइल 9840826926।
7: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
8: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
7: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
8: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
7: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको मासुको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
6: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856023420, 9801454674 र 9864023420।
9: ओहो
11: ला, मरे के हो?
9: हेर त रगतै रगत भयो, छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
11: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिच बाटोमा बाटो काटेको।
9: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
11: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
9: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
27: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
28: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
27: नेपाल सरकार, विज्ञापन बोर्ड।
29: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
22: साँच्चै कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
29: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
22: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
17: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
30: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: ए सम्झी यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हौ सम्झी
1: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्झी खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ
2: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 9800 28 28 810 9800 28 28 811 र 9800 28 28 816
3: ए सबिना यस्तो हतारमा कता हो
4: ए प्रदीप हेर न बेगो दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
3: ल बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
5: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846078528 र 9800281642
6: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
7: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ
6: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ
7: सेवा लिने क्रममा चाहिने जानकारी
6: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
7: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
6: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ
7: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778
2: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
8: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
2: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
9: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
2: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
9: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
2: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
8: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिक मेडिकलको बीचमा दुलेगौडा।
2: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9849656999 छ।
10: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
11: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
10: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
11: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
12: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
13: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
8: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
12: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
8: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
10: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
3: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
10: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
9: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
14: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
14: ओम प्रोष्ण आभूषण सुनचारी पसल, दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोष्ण आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर भोज बहादुर सुनार।
11: मोबाइल 9008535537 र 9806615899।
15: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
16: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
15: ओके, ल डन।
16: हजुर, सिग्नल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
15: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिन्ह, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
16: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9556028543 र 9847000787।
17: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
18: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
17: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
10: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9556078302 र 9460783002।
19: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
19: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
8: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
19: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
8: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
19: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
8: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
19: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
8: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
19: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
8: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0635712440
20: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
21: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
22: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
23: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
20: ए हो र हस् दाई म आजै जान्छु
8: हजुर यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
2: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9556062891
24: सुवर्ण अवसर
8: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
24: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
8: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
24: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
8: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
24: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
8: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
24: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
8: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
24: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल
8: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
19: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोप्राइटर मीन बहादुर सुनार 9825519122 9008 र 9846069246
25: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
22: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
25: सुलभ मूल्य वर्षौं वर्ष टिकाऊ 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्छ राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईको विश्वास नै हाम्रो सन्तुष्टि।
0: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी दुई काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 9856032475 र 9801132475।
1: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
4: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
1: बजारै भरि फ्रेस आउँछ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले।
0: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
1: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
5: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856061636 र 9811166।
6: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भएर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
7: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
22: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856020279।
26: स्टुडियो साइन्चेक अहिले बिहानको 10 बज्यो।
25: साइन्चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
27: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
22: ढोरबाराही हाइलाइट्सको साथमा
28: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस अफसेट प्रेस दुलेगौडा बीपी चोक।
22: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
29: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। ढोरबाराही हाइलाइट्स तपाईँ हाम्रो पात्र मोबाइल एप र हाम्रो वेबसाइट मार्फत पनि विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वमा सरकार गठन भएको आज 100 दिन पुगेको छ। यस अवधिमा सरकारले सुशासन कायम गर्ने दिशामा उत्साहजनक काम गरेको छ, तर संचार लगायतका कतिपय विषयमा भने निराशाजनक काम भएको विश्लेषण हुन थालेको छ। सरकार गठन भए लगतै चैतको 13 गते बसेको मन्त्री परिषदको बैठकले सरकार गठन पछाडिको 100 दिनमा गर्ने प्रतिबद्धता सहित शासकीय सुधार सम्बन्धी कार्यसूची पारित गरेको थियो। यो कार्यसूची अनुसार सरकारले केही काम गरेको छ भने कतिपय काम अधूरै देखिएको छ। प्रशासनिक सुधार, राजनीतिक नियुक्ति, डिजिटल सेवा, सुशासन र भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रगति देखाए पनि शिक्षा, संविधान संशोधन, सार्वजनिक सेवा प्रणालीको पूर्ण डिजिटल रूपान्तरण र आर्थिक सुधारको धेरै प्रतिबद्धता अझै पनि पूरा हुन सकिरहेको छैन। यस अवधिमा उच्च पदस्थ सम्पत्ति छानबिन गर्न उच्च स्तरीय आयोग गठन भएको छ भने संघीय मन्त्रालयको संख्या 22 18 झारिएको छ। यस्तै कर्मचारी सेवा प्रणालीलाई पहिलो पटकको नगदमा अनलाइनमा आधारित बनाइएको छ। यस्तै सरकारी गाडीको दुरूपयोग नियन्त्रण गर्दै 700 भन्दा बढ़ी गाड़ी फिर्ता लिएको छ। सहकारी पीड़ितको बचत फिर्ता प्रक्रिया र सरकारी तथा सार्वजनिक जग्गा संरक्षण अभियानलाई पनि सरकारले प्राथमिकता दिएको छ। संविधान संशोधनका लागि राष्ट्रिय सहमति निर्माण, कक्षा 5 परीक्षा प्रणाली अटाउने, शिक्षक सेवा व्यवस्थापन प्रदेशमा हस्तान्तरण गर्ने, सबै सरकारी सेवा एउटै डिजिटल प्लेटफर्मबाट उपलब्ध गराउने, नागरिक सेवा केन्द्र स्थापना गर्ने, डिजिटल हस्ताक्षरको व्यापक प्रयोग गर्ने, सरकारी सेवा पूर्ण रूपमा पेपरलेस बनाउने तथा सरकारी प्रमाणपत्र अनलाइनमा उपलब्ध गराउने योजना भन्ने कुरा हुन बाँकी रहेको छ। यस्तै शिक्षा, आर्थिक विकास र संस्थागत सुधारको धेरै प्रतिबद्धता पनि कार्यान्वयन हुन सकेका छैनन्। व्यतिथि, भ्रष्टाचार, अनियमितता र विसंगति अन्त्य गर्ने प्रतिबद्धता जनाएको सरकारले प्रशासनिक सुधारका केही महत्वपूर्ण काम गरे पनि कतिपय ठाउँमा विधि र प्रक्रिया मिचिएको भन्दै आलोचना भइरहेको छ। शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा नागरिकले भोग्दै आएको समस्या समाधान गर्दै अर्थतन्त्र सुधार र विकास निर्माणको क्षेत्रमा सरकारले गति बढ़ाउन नसकेको विश्लेषकहरूको टिप्पणी भएको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति र बिलामी छानेले रासोपा प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ। हिजो सिंहदरबारमा पार्टीको संसदीय दलको बैठक पछाडि संचारकर्मीहरूसँग कुराकानी गर्दै लामी छानेले पार्टीको प्रथम महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कतै पनि प्रदेश संरचना खारेजीको विषय समावेश नगरिएको बताउनुभयो। उहाँले रासोपाले प्रदेश खारेजीको प्रस्ताव कतै पनि नराखेको दावी गर्दै प्रदेश संरचनालाई प्रभावकारी बनाउन रेट्रोफिट गर्नुपर्छ विषयमा छलफलको प्रस्ताव गरिएको बताउनुभयो। उहाँले प्रदेश संरचनाको प्रभावकारिताबारे बहस गर्ने आवश्यकता सबै राजनीतिक दलले महसुस गरेका कारण रासोपाले बहसको प्रस्ताव मात्रै गरेको दोहोर्याउनु भएको छ। उहाँले सरकार र रासोपा लोकतान्त्रिक व्यवस्था र संघीयताको पक्षमा रहेको भए पनि संघीय संरचनालाई थप नागरिक मैत्री र प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिश गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो बसेको परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्त कार्कीको नाममा सिफारिश गर्ने निर्णय गरेको हो। बैठकले रिक्त निर्वाचन आयुक्तमा डाक्टर राजीव सुब्बा र यही असारको 23 गतिदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरूप्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको छ। यस्तै संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्त सहित विभिन्न संवैधानिक निकायमा रिक्त पदका लागि योग्य व्यक्तिको नाम सिफारिश गर्ने संवैधानिक व्यवस्था रहेको छ। राहदानी सेवा असारको 24 गतेदेखि असारको 23 गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरूप्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको छ। यस्तै संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त

परराष्ट्र मन्त्रालय अन्तर्गतको राजधानी विभागले अहिलेसम्मको प्रणालीबाट राजधानी सेवालाई नयाँ प्रणालीमा लैजान लागेको जनाएको छ। यस्तै विभागले सूचना निकालेर हालको प्रणालीलाई नयाँ प्रणालीमा जाँदा जिल्ला इलाका प्रशासन कार्यालय र विदेश स्थित नेपाली नियोगबाट प्रदान गरिने राजधानी सेवा र विभागबाट प्रदान गरिने सेवा केही दिन बन्द हुने जनाएको हो। जिल्ला इलाका प्रशासन कार्यालय र विदेश स्थित नेपाली नियोगबाट प्रदान गरिने राजधानी सेवा असारको 24 गतेदेखि 27 गतेसम्म 3 दिनसम्म चल्नेछ। त्यस्तै गरी राजधानी विभागबाट प्रदान गरिने राजधानी सेवा असारको 25 देखि 26 गते 2 दिनसम्म बन्द रहनेछ। साथै यही असारको 29 गतेदेखि नयाँ प्रणाली मार्फत राजधानी सेवा नियमित रूपमा शुरू हुने विभागले जनाएको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालय सहित विभिन्न 7 वटा विश्वविद्यालयको उपकुलपति नियुक्त गर्नुभएको छ। विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिश समितिद्वारा सिफारिश उम्मेद्वार मध्येबाट कुलपति शाहले उपकुलपतिहरू नियुक्त गर्नुभएको हो। जसअनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर भोला थापा नियुक्त हुनुभएको छ। सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किशन दत्त भट्ट नियुक्त हुनुभएको छ भने मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा राजन सुवाललाई नियुक्त गरिएको छ। यस्तै गरी कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कटेल, राजर्षी जनक विश्वविद्यालयमा श्याम नारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा उपकुलपति पदमा नियुक्त हुनुभएको छ। काठमाडौँ उपत्यका सहित देशैभरि 100 स्थानमा बर्ड फ्लूको संक्रमण फैलिएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबैलाई सचेत रहन आग्रह गरेको छ। मन्त्रालयले बर्ड फ्लू संक्रमणबाट बच्न आवश्यक सतर्कता अपनाउँदै सुरक्षित रहन सबैलाई आग्रह गरेको हो। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले काठमाडौँ उपत्यका सहित मुलुकका 100 स्थानमा बर्ड फ्लू फैलिएको भन्दै आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभएको छ। उहाँका अनुसार संक्रमित बिरामी वा मरेका पंक्षीसँग प्रत्यक्ष सम्पर्क हुने गरेर काम र गतिविधि नगर्न सरोकार भएका सबैलाई आग्रह गरिएको छ। त्यस्तै पंक्षीको मासु र अण्डा राम्रोसँग पकाएर मात्रै खान, मृत पंक्षी देखिएमा नजिकको पशु सेवा निकायमा जानकारी गराउन पनि मन्त्रालयले आग्रह गरेको छ। पशु सेवा विभागका अनुसार अहिलेसम्म 11 जिल्लाका 100 स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि भएको छ। तनहुका 2 वटा पालिका जोड्ने निर्माणाधीन मोटरेबल पुलका लागि गण्डकी प्रदेश सरकारबाट 2 करोड़ बजेट विनियोजन भएको छ। ब्यास नगरपालिका र रिसिङ गाउँपालिका जोड्ने सेती नदीमाथि निर्माणाधीन पुलका लागि प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 2 करोड़ बजेट विनियोजन गरेको हो। 2077 साल चैतको 23 गतेदेखि निर्माण शुरू भएको यो पुल निर्माण व्यवसायको लापरवाही र बजेट अभावका कारणले समयमा सम्पन्न हुन सकिरहेको छैन। ब्यास नगरपालिका 3 देउराली नगर र रिसिङ गाउँपालिका 1 झापुटार जोड्ने सेती नदीमाथि निर्माणाधीन पुलको कामले पछिल्लो केही समय गति लिएको छ। 3 दिन पुल 3 वर्षमा निर्माण सम्पन्न गर्ने म्याद रहेको थियो। सम्झौता अनुसार काम सम्पन्न गरिएको भए पनि अहिले पुलमाथि सवारी आवागमन सञ्चालन भइसक्ने थियो, तर निर्माण व्यवसायको ढिलासुस्तीका कारणले उक्त पुलको काममा ढिलाइ भएको तिवारीले बताउनुभयो। हालसम्म 4 पटक म्याद थप भइसकेको र अन्तिम पटकका लागि 2083 असोजको 30 गतेसम्म समयसीमा तोकिएको उहाँले जानकारी दिनुभएको छ। तनहुको भीमा नगरपालिकाले सार्वजनिक विधा तथा आइतबार आफ्नो कार्यालयहरू खुल्ला राख्ने निर्णय गरेको छ। चालू आर्थिक वर्षको स्वीकृत विभिन्न विकास निर्माण तथा सेवामूलक योजनाहरूको कार्य सम्पन्न प्रतिवेदन सहित भुक्तानी प्रक्रियालाई सहज बनाउन नगरपालिकाले यस्तो व्यवस्था गरेको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी प्रभाकर पोखरियलका अनुसार आर्थिक वर्षको अन्त्यमा योजनाहरूको भुक्तानीका लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रियागत कागजात र फाइलहरू पेश गर्न सहज होस् भनेर असारको 21 गते आइतबार सार्वजनिक विधाको दिनमा पनि कार्यालय खुल्ला राख्ने निर्णय गरेको जनाइएको छ। नगरपालिकाले एउटा सूचना जारी गरेर सम्पूर्ण वडा कार्यालयहरू, स्वास्थ्य संस्था र महाधतका सम्पूर्ण कार्यालयहरू, उपभोक्ता समिति, निर्माण व्यवसायी र सरकारवालाहरूलाई यसको जानकारी गराइएको छ। सार्वजनिक विधा तथा आइतबारका दिनमा सम्बन्धित कर्मचारीहरू कार्यालय

0: मा उपस्थित भएर योजनाको फाइलहरू एवं कागजातहरू पेश गर्नका लागि आवश्यक समन्वय र कार्य सम्पादन गर्न निर्देशन समेत दिएको छ। आर्थिक वर्षको अन्त्यमा विकास निर्माणको योजनाहरूको भुक्तानी दिन उपभोक्ता समिति र व्यवसायहरूलाई चाप पर्ने भएकाले कार्य सम्पादनलाई छिटो छरितो र प्रभावकारी बनाउन यो कदम चालिएको नगरपालिकाले जनाएको छ। गैराती काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। केही ठाउँमा भेल बाढ़ी नै बग्ने गरेर पानी परेको छ। आज दिउँसो र राति पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भेगका केही ठाउँ तथा कोशी र बागमती प्रदेशको पहाड़ी भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै ठाउँमा तथा मध्य प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशको तराई भेगका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार राति गण्डकी प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको दक्षिण पश्चिम क्षेत्रमा यात्रुवाहक बस भीरमा खस्दा कम्तीमा 40 जनाको ज्यान गएको छ। दुर्घटनामा 8 जना घाइते भएका छन्। हिजो कोइटाबाट पेशावर तर्फ राजधानी इस्लामाबादका लागि छुटेको बस दानासार क्षेत्रमा दुर्घटना भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै चीनी समाचार संस्था सिन्हुआले जनाएको छ। तीव्र गति र क्षमता भन्दा धेरै यात्रु बोकेको बसले नियन्त्रण गुमाउँदा गहिरो ढुङ्गै ढुङ्गा भएको भीरमा खसेको प्रारम्भिक अनुमान रहेको छ। घटनास्थल र बलुचिस्तान तथा खैबर पख्तुनख्वा प्रान्तको सीमावर्ती दुर्गम पहाड़ी क्षेत्रमा पर्ने भएकाले उद्धार कार्यमा कठिनाई भएको थियो। घाइतेको उपचार भइरहेको छ। अमेरिका, मेक्सिको र क्यानाडामा जारी फिफा विश्वकप 2026 अन्तिम 16 समीकरण पूरा भएको छ। कोलम्बिया र घानाबीचको खेल सकिएसँगै प्री क्वार्टर फाइनलमा पुग्ने 16 टीमको टुङ्गो लागेको छ। उत्कृष्ट 16 क्यानाडासँगै मोरक्को, फ्रान्स, पाराग्वे, ब्राजिल, नर्वे, मेक्सिको, इंग्ल्याण्ड, पोर्चुगल, स्पेन, अमेरिका, बेल्जियम, अर्जेन्टिना, इजिप्ट, स्विजरल्याण्ड र कोलम्बिया रहेका छन्। हवस् त, यिनै विविध खबरहरू सँगसँगै बिहान 10 बजेको धोरबाराही हाइलाइट्स आजका लागि सकिएको छ। दिउँसो 2 बजे हामी थप विवरणसहितका समाचारहरू लिएर फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो धोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahiefm@gmail.com इमेल गर्नुहोस्।
2: यो समाचार त कस्तो असम्मको छ। स्योर गर्दिन कि क्या हो?
3: पख्नुस नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
4: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
2: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: ल न हो, छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो। फेरि पोखरा पुग्नु छ, बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र। यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो। यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ। एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0658414008।
6: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
7: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
6: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
7: छुटका दायराहरू:
6: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
7: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
6: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
7: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 98562625 र 98468064145।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: यस दुलेगौडा पोलिक्लिनिकमा यही असर 20 गते तेस्रो शनिबार
2: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
5: हार्ट जोर्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
4: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
4: साथै यही 21 गते आइतबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा,
6: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
6: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
7: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 9560131053।
8: के सुन्ने भनेको
9: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
8: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
9: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन कति हतार गरेको कुरा सुन्नु पर्दैन,
8: थाहा छ के? बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
2: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
10: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
11: अनि यति बेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
10: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
11: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
10: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरेनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856324020, 9801454674 र 9864023420।
12: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
12: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
2: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
12: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
2: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
12: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
11: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
12: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
11: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
12: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
11: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
13: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
14: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
13: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
14: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
11: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
15: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
11: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868385222।
16: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला?
17: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौंडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौंडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
16: हजुर, दुलेगौंडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, लोट, आल्मुनियम, सिलोट, चरेस किनबेच्र सार्टफेयर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौंडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया, फोन 0654141142, 9556231128, 9542014726।
17: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तन को उपलब्धता।

0: मेटल स्टील फन पर सब सामान चाहनी कत्ती मजा एक मतर जलिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ, ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस्ट निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9855601013, 9807294।
3: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
4: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ। अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आस्था नहु।
5: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
6: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
7: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
5: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको केही त हो।
6: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कन्थमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
5: सम्पर्क युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9811403305।
1: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज,
2: 103.8 मेगाहर्ज प्रेजेंट एवरीडे 10:30 AM to 12 PM।
8: इट्स टाइम फॉर कॉलिंग टाइम
2: ओनली ऑन रेडियो ढोर बाराही।
9: दैट्स बियॉन्ड कूल।

हेलो गुड मर्निङ दर्शन नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ छ यममा जसले दिवला सुन्दै हुनुहुन्छ रेडियो ढोर 12.3.8 मेगाहर्ज सन्तरमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत पनि www.radiodhurbarahi.com.np लगइन गरेर विश्वभरिको साथ हामीलाई सुनेर साथ दिन सक्नुहुन्छ प्रोग्राम रहेको छ कलिङ टाइम भने प्रोग्राम कलिङ टाइम लिएर सुधा चाहिँ आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु म कार्यक्रम सुधा अनुमल्ल रहन सबको 12 बजेको समयसम्म र फरक बार फरक श्रृङ्खलाको साथमा हामी हप्ताको साथै दिन आउने गर्दछौँ भने आज शनिबारको एपिसोडमा रहेर चाहिँ साथीहरूसँग रमाइलो कुराकानी सँगसँगै गाउँ खाने कथा चाहिँ खेल्छौँ कतिको रेडी भएर बस्नु भएको छ है अब नामै गाउँ खाने कथा चाहिँ छ मिलाउनु भयो भने चाहिँ यहाँले आफ्नो गाउँठाउँ चाहिँ आफैसँग राख्ने नभए सहभागिता जनाउँदै यदि गाउँ खाने कथाको जे सोही जवाफ मिलाउनु भएन भने चाहिँ आफ्नो गाउँ चाहिँ हामीसँग छोड्नुपर्छ है आज सो 0942-4142-00 बाटो भएर जोडिन सक्नुहुन्छ अहिले सुरुवाती स्वरूप चाहिँ एउटा मिठो गीतबाट कार्यक्रमको सुरुवात गरिहाल्छु सुमधुर गीत रहेको छ जनम जनम जेउलासँगै आनन्द कार्की अनि मेलेना राईको आवाजमा सजिएको यो गीत स्वीकार्नु होला है त

0: हजुर भाकी र बर पिपल यो सुमधुर गीतबाट कार्यक्रमको सुरुवात गरिसकेको छु। प्रोग्राम रहेको छ कलिङ छायम रमिला नेवार अनि आनन्द कार्कीको आवाजमा सजिलो सुमधुर गीतबाट कार्यक्रमको सुरुवात गरे। सँगसँगै आजको एपिसोडमा रहेर चाहिँ हामीले गाउँ खानेको थाहा छ एकदम सबैले जनाउनको लागि गरिसकेको छु भने प्रोग्रामको स्पोन्सर गरिदिएको छ उमेमा अवसर सुन्तली पसल दुलेगौडाले प्रोपाइटरहरू समेत बहादुर सुनार अर्डर अनुसारको विभिन्न डिजाइनका गरगनाहरू खरिद बिक्री तथा साटफेर गरिनुका साथै पुराना गरगनाहरू पनि साटफेर मर्मत अनि खरिद बिक्री पनि गरिन्छ। गएर यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुनेछ भन्ने कोही सहभागी साथी हुनुहुन्छ लाइनमा स्वागत गरिहाल्छु। हेलो नमस्ते हजुर दर्शन नमस्ते नमस्कार कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो ऋषिकाजीलाई। अनि हाम्रो ऋषिकाजी के गर्दै हुनुहुन्छ तपाईँको भीमातिर हालखबर पनि सुनाइदिनुहोस् न त। ल ठिकै छ यो कुराकानी सँगसँगै अनि आज गाउँ खाने कथा खेल्न पहिलो सहभागी साथी पनि हुनुहुन्छ लक्की नम्बर चुज गरिदिनुहोस्
1: हजुर
0: पहिलो तपाईँ हो नि त
1: त्यस्तो भए त म त हजुरलाई गाउँ दिने हुन्छ नि गाउँ दिने भनेर फोन गरेको
0: हो होइन। हजुर हजुर
1: म गाउने तिमी हो हुन्छ मलाई राखिदिनु नि त पाँच नम्बरको।
0: पाँच नम्बरको हाम्रो रोसिकाजीको लागि चाहिँ एकदमै रमाइलो गाउँ खाने कथा परेको छ म राखिहाल्छु ध्यान दिएर सुन्नुहोला। उहाँ मेरो दाई हुनुहुन्छ तर म उहाँको भाइ होइन अरे के होला त्यस्तो ल फेरि पनि एकचोटि राख्छ है। उहाँ मेरो दाई हुनुहुन्छ तर म उहाँको भाइ होइन अरे के होला जाने दिनुहोस् उसको नाउँ न। भीमा दिनुहुन्छ अलिकति ट्राई पनि गर्नुहुन्न रसिकाजी यसो ठिकै छ त्यसो भए अब भीमाको त्यस्तो रमाइलो घमाइलो अब सारे धानको रोपाई पनि सकिएको ठाउँ छ होला पक्कै पनि है। ल सबै हाम्रो भयो यो हप्ताभरिलाई अर्को हप्ता फिर्ता लग्ने गरेर आउनुहोस् त्योभन्दा अगाडि चाहिँ असिना पसिना जानेको टिक्या होला क्या होले गर्दा चाहिँ आज गाउँ घुम्न पायौँ है हामी यसको सही जवाब
1: चाहिँ स्वागत छ तपाईँहरूलाई एकदम मजाले स्वागत गरिरहेछ
0: धन्यवाद। दाई हुनुहुन्छ तर म उहाँको भाइ होइन भने यसको जवाब चाहिँ उहाँ चाहिँ बहिनी हुनुहुँदो रहेछ अरे कि
1: ओके
0: भाइ भाइ कस्तो रमाइलो थियो गाउँ खाने कथा चाहिँ है। अनि यसरी नै सहभागी जनाउन सक्नुहुन्छ हामीसँग दसवटा गाउँ खाने कथा छ अनि अब पाँच नम्बरको त गइसक्यो भने अबको बाह्र बजेको समयसम्म हामी यसरी नै गाउँ खाने कथा सँगसँगै मिठा मिठा गीत सङ्गीतहरूलाई पनि कार्यक्रममा स्थान दिन्छौँ हामीसँग जोडिन सक्नुहुन्छ 0972424200 बाटो भएर कोही सहभागी साथी हुनुहुन्छ भाइमा। हेलो नमस्ते हजुर हेलो नमस्ते हजुर नमस्कार कस्तो आवाज होला नि यति सानो सुनिएको नम्रताजीलाई कार्यक्रममा धेरै धेरै स्वागत छ भन्दै किन होला हाम्रो नम्रताजीको त आवाजै सुन्न सकिएन त किन होला तपाईँ सानो बोल्नु भएको हो र त्यस्तै होला कसो गर्ने होला त केही दिन बसेर हामीसँग फेरि जोडिनुहोस् है नम्रताजी आवाज सुन्न सकिएन। नम्रता बासोलाजी हुनुहुन्थ्यो पोखरादेखि भन्नुभएको थियो त मैले मात्रै नसुने हो कि अब साथीहरूले पनि सुन्नु भएको छैन जस्तो लाग्यो जहाँसम्म लाग्छ मलाई आउनु भन्ने सक्नुहुन्छ है लाइन खुल्ला छ र फेरि पनि कोही सहभागी साथी हुनुहुन्छ लाइनमा। हेलो नमस्ते हजुर हेलो नमस्ते हजुर
1: हेलो नमस्ते हजुर
0: नमस्ते कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो उपासनाजीलाई
1: धन्यवाद।
0: अनि के छ सरलाईतिरको अनि हाम्रो उपासनाजीको नयाँ नौलो हालखबर राम्रै छ अनि जाँदा पानी पर्ने घाम लाग्ने के छ तपाईँकोतिर
1: पानी त परेको छैन घाम लागिरहेछ
0: भनेपछि सरलाईतिरको गर्मी चाहिँ उखुमै छ हो
1: हजुर हजुर
0: अनि उपासनाजीले खाना खानु भएको छ कि छैन
1: मैले खाइसके
0: अनि हामीलाई चाहिँ सुनेर साथ दिन सक्नु भएको छ कि छैन सुन्नु भएको छ कि सुन्दै हुनुहुन्छ है आज हाम्रो उपासनाजी चाहिँ त्यस्तो सहभागिता साथी भए पनि अब एउटा मात्र गाउँ खाने कथा गएको छ पाँच नम्बरको बाँकी एकदेखि दससम्म अब लक्की नम्बर चेन्ज गरिदिनुहोस् न त ल टेन नम्बरको रमाइलो छ है तपाईँको लागि पनि छ त मिठो छ गाउँ खाने कथा म राखिहाल्छु सबैको जुङ्गा मुखमा मेरो जुङ्गा टुप्पैमा के होला फेरि पनि सुन्नुहोस् है सबैको जुङ्गा चाहिँ मुख माथि हुन्छ नि मुखमा हुन्छ अरे मेरो जुङ्गा टुप्पैमा अरे के होला त्यस्तो चिज जानेदेखि यसको नाउँ दिनु पर्यो तपाईँको भन्दै थियो अब मकै भन्नु भएको छ समय चन्दैछ अब के गरौँ यसमै लक गरौँ त मकैमा
1: हजुर
0: ल ठिकै छ तपाईँको जवाफ के भयो त म चेक गर्दैछु ध्यान दिएर सुन्नुहोस् है त मिल्छ कि मिल्दैन आज गाउँ अनि सरलाई चाहिँ कता जाँदो रहेछ है त कङ्ग्रेचुलेसन धेरै धेरै बधाई छ हाम्रो उपासनाजीलाई है ठ्याक्कै मिल्यो त छुट्टिन्छौँ उहाँ हुनुहुन्छ उपासना घिसिङजी हामीलाई सरलाईदेखि सम्झाउनु भएको थियो अनि उहाँले चाहिँ सही जवाफ मिलाएर पनि गइसक्नु भएको छ यसरी नै हामीसँग जोडिन सक्नुहुन्छ अहिले भन्ने एउटा गीत सुनौँ न त है छुट्टीको दिन पनि छ अब छुट्टीको समयमा अब छुट्टीकै गीत सुनौँ अनि यो चाहिँ हाम्रो के भन्छ अब कामपछिको आउने अब शनिबार र आइतबार हप्ताभरिको छुट्टी यतातिर चाहिँ अब लाउरे राईको छुट्टीको कुरा छ सो सुमधुर गीत रहेको छ यो गीतमा आवाज रहेको छ सिन्धु मल्ल अनि सम्बोधन बासकोटाको लाउरे राईले खुकुरी बिरेको स्वीकार्नु होला है त

As a 30 photo samaya kusam sana, delunga photo sa yoromailo gita bimas kai kumestan di sagi go suha, sindu malani sambuzit baskotaka basma raheko yo gita raheko tiyo bani, bagibani sunira sinje gornu bayo hola, yugusam sange as a sunivar ke episode masi ami gang kani kotago sath mabani judi raheka so bani, aba sati la jami kaisin posta so bagi goron so ikina kiaba, mito gisam sange ami, bisram tarfa bani, tani vela bai sagi go suha, kari kum kabailo bisram posta, igara buziko time siglo gati. साथीहरुसँग हामी गाउँ खाने कथा खेल्नको लागि पुनः उपस्थित हुन्छौं नि जहाँ चाहिँ 10 वटा गाउँ खाने कथा लिएर आएको छु भने 5 र 10 नम्बरको चाहिँ गइसकेको छ बाकी नम्बरहरुसँग हामीसँग यहाँ साथीहरुले चाहिँ लकी नम्बर चुज गर्दै हामीसँग गाउँ खाने कथा खेल्नको लागि रेडी भएर चाहिँ बस्नु होला अनि गाउँ खाने कथा खेलिरहँदा अब गाउँतिर जाने कुरो पनि छ गाउँठाउँ लिने कुरो पनि छ सो अहिलेको लागि त्यसै मिठो गीत राख्दैछु तीर्षना गुरुङको आवाजमा सजिएको नाम के हो भन न गाउँके हो लगन यो गीत सँगसँगै हामीसँग रहनु होला सुन्दै गर्नु होला प्रोग्राम कलिङ टाइम हाइट

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460976246।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
3: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
6: ए सबिना, यस्तो हतारमा कता हो?
7: ए प्रदीप, हेर न, दिएको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
6: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
8: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460-78528 र 98028-16142।
9: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
10: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
9: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
10: ए ल ल,
11: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
9: प्रोपाइटर थान प्रकाश नेउपाने 98560-33878, प्रशान्त नेउपाने 98460-26925।
11: सधैँ झैं यही आउँदो असार 20 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
3: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाक भित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
12: साथै नेपाल आर्मी अस्पताल फुलबारी कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
11: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 0564142333
12: र 98678687।
13: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
14: डर लाग्नु, निद्रा नलाग्नु,
13: अनौठा विचार आउनु,
14: निराशा बढ्नु, खुसी नहुनु,
13: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
14: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
13: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
14: छटपटी हुनु, चिटचिट पसिना आउनु,
13: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
14: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
13: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
14: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
15: Admission open.
16: Pokhara College of Management, PCM, affiliated to Pokhara University.
15: 24th years of academic excellence in management.
16: Bachelor program.
15: 4 years program of Bachelor in Business Administration, BBA.
16: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
15: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
16: Forms are available at college administration at 9 a.m. to 3 p.m.
15: Science and Management, both stream can apply.
16: Last date of form submission, 26th Asar 2083.
15: Entrance exam, 29th Asar 2083.
16: Enter to learn, go forth to start.
15: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761. 570124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
12: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
17: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एण्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
12: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
17: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
12: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
17: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
12: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
17: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
12: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461969769 र 98461564।
17: डीपी फिजियोथेरापी एण्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
18: स्टुडियो लाइट अहिले बिहानको 11 बज्यो। टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो घर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301
19: हजुर कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्रामको साथमा सदा आज पनि तपाईँको साथमा म सधैँ कार्यक्रम प्रस्तुता अर्णु मल्ल रहन्छ अबको 12 बजेको समयसम्म। अनि हामी यसरी नै हप्ताको सातै दिन फरकबार फरक श्रृंखलाको साथमा हुँदै गर्दा आज शनिबारको एपिसोडमा रहेर चाहिँ गाउँ खाने कथा खेलिरहेका छौं र अझै 1 घण्टाको समय चाहिँ हामीसँग छँदैछ। साथीहरूसँगको रमाइलो कुराकानी सँगसँगै आधुनिक गीत संगीतहरूलाई पनि कार्यक्रममा स्थान दिइरहेको छ भन्ने जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे महाभूषण सुनसादी पसल दुलेगौडाले प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार। अनि सेवाहरूको कुरा गर्नुपर्दा चाहिँ अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा साटफेर गर्नु परेमा अनि पुराना गरगनाहरू पनि साटफेर गरिनुको साथै खरिद बिक्री अनि मरमत पनि गरिन्छ गएर चाहिँ यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुनेछ। र हप्ताको सातै दिन हामी बारीपिछे एकजना साथीलाई चाहिँ विजय गराउँछौं र विजय साथी मध्ये पनि अन्तिमबार शनिबार जुन चाहिँ आज रहेको छ हामी एकजना साथीलाई चाहिँ लक्की ड्र मार्फत विजय गराउँदै उहाँले चाहिँ पाउन सक्नुहुन्छ र 100 रिचार्ज जहाँ चाहिँ प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ। यो सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सपले प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भनेर कार्यक्रम सम्बन्धी जानकारी सँगसँगै साथीहरू पगे पनि आफ्नो काम कार्यमा व्यस्त पनि हुनुहुन्छ होला। दिन चाहिँ एकदमै घमाइलो पनि छ, बिहानदेखि मजाले घाम लागेको थियो, अब साथीहरूको ठाउँतिर चाहिँ के कस्तो छ होइन, गर्मी पनि उत्तिकै छ, विशेष अब काम कार्यको माहौल पनि छ अहिले होइन, धेरै अब कृषि क्षेत्रमा आबद्ध हुने साथीहरू होइन साथीहरू चाहिँ अब खेतबारीतिर नै व्यस्त चाहिँ हुनुहुन्छ होला। विशेष अब यो गर्मीको समयमा होइन घाम लागिरहेको समयमा चाहिँ अब बिस्तारै आराम गर्दै काम कार्य पनि गर्नु होला, प्रशस्त मात्रामा पानीको पनि पिउनु होला पनि भन्न चाहन्छु। अनि सँगसँगै विशेष विशेष त आफ्नो स्वास्थ्यको ख्याल चाहिँ राख्नु होला। अनि साथमा हामीलाई पनि सुनेर साथ दिइरहनु भएको छ भन्ने आशा अपेक्षा पनि रहेको छ। अहिले भने कोही सहभागी साथी हुनुहुन्छ लाइनमा। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर। कहाँदेखि कसको आवाज सुन्दैछु होला? हेलो नमस्ते हजुर।
20: नमस्ते।
19: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो लक्ष्मीजीलाई। अनि लक्ष्मीजीले हामी बोलेको कस्तो सुन्नु भएको छ? तपाईँको आवाज चाहिँ किन होला आज एकदमै सदाको भन्दा चाहिँ अलिकति बिस्तारै बिस्तारै कता हराउँदै हराउँदै आएको छ कि, बागमारातिर एकदमै हराए जस्तो छ कि। हो नि त, ल ठिकै छ, अब अहिले भने ठिकै छ, कुराकानी चाहिँ हामी गर्छौँ बागमारातिरको हालखबर। अनि हाम्रो लक्ष्मीजीको के छ सुनाइदिनुहोस् न त। सबै ठिकठाकै छ है। अनि आज गाउँ खाने कथा खेल्न रेडी हुनुहुन्छ लक्ष्मीजी? रेडी नै हुनुहुन्छ है। अनि किन होला तपाईँको आवाज आज एकदमै खुलेर आएको छैन नि, बीच बीचमा हराएको छ कि। ठिकै छ, केही दिनपछि हामीसँग फेरि पनि जोडिनु होला लक्ष्मीजी। आज चाहिँ अब हाम्रो टेक्निकल समस्या हो कि साथीहरूसँग जोडिन गाह्रो भएको हो कि, कुरा बुझ्न चाहिँ अलिकति गाह्रो परेको छ है। अनि साथीहरूले सहभागी त भने जनाउँदै गर्नु होला, मिलेसम्म हामी साथीलाई चाहिँ सहभागी गराउँछौँ। सहभागी गराउनेको लागि आज 10 गाउँ खाने कथा लिएर आएको छु। अनि अहिले भने फेरि पनि हामीसँग कोही सहभागी साथी हुनुहुन्छ लाइनमा। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर।
21: नमस्कार।
19: हाम्रो नम्रताजी हुनुहुन्छ हो?
21: हजुर।
19: कार्यक्रममा फेरि पनि पूर्ण स्वागत छ है हाम्रो नम्रताजीलाई। अनि नम्रताजी सँगसँगै पोखरातिरको नयाँ नौलो हालखबर चाहिँ के कस्तो छ सुनाइदिनुहोस् न त। गर्मी चाहिँ छ है। अनि हाम्रो नम्रताजीले चाहिँ रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? सुन्दै हुनुहुन्छ, सुरुबाट नै सुनेर साथ दिनु भएको छ, एकदमै खुसी लाग्यो। अन्तिमसम्म पनि सुनेर साथ दिनु होला, आगामी दिनमा पनि सहभागिता जनाउँदै गर्नु होला। अनि आज रेडियो प्रोग्राममा सहभागिता जनाउँदै गर्दा अनि गाउँ खाने कथामा सहभागिता जनाउँदै गर्दा चाहिँ कति नम्बरको राखिदिने होला, एउटा लक्की नम्बर चुज गरिदिनुहोस् न त। लक्की नम्बर कतिको भन्नुभयो अरे? टू नम्बरको भन्नुभएको। ल, टू नम्बरको गाउँ खाने कथा एकदमै गजबको पनि छ, ध्यान दिएर सुन्नु होला। वनमा जन्मे वनमा हुर्के वनमै मेरो बास, बाह्र वर्ष जलमा डुबे अब के को आस के होला। फेरि पनि सुन्नुहोस् है, रहेको छ यस्तो, वनमा जन्मे वनमै हुर्के वनमै मेरो बास, बाह्र वर्ष जलमा डुबे अब के को आस अरे के होला त्यस्तो चाहिँ। जानिदिनुहोस् यसको नाउँ, जानिदिनुहोस् तपाईँको प्यारो प्यारो गाउँ नम्रताजी, समय सुरु भयो है त। ल, के होला त्यस्तो चिज, यस्तो सम्झनुहोस् त। अब यसको अर्थ चाहिँ अब वनमै जन्मने हुर्किने वनमै बास थियो अरे पहिला, अनि पछि बाह्र वर्ष जलमा डुबे अब के को आस के होला। फेरि पनि सुन्नुहोस् है, रहेको छ यस्तो, वनमा जन्मे वनमै हुर्के वनमै मेरो बास।

0: अब डुब्ने भनेर पानीमै पुरै चाहिँ डुब्दैन, तर पानीको सहायतामा त्यो चिजको सहायताले चाहिँ अब हामीलाई धेरै मदत गर्छ कि, पानी भएको ठाउँमा चाहिँ पाइन्छ है माछा भन्नुहुन्छ। ल समय चाहिँ टन्डै छ है, एकछिन अब फेरबदल गर्ने भए पनि गर्नुहोस्। ल कसो गर्ने होला, यसमै लग गरौँ। ल समय पनि सकिसक्यो है, अब तपाईँको जवाब के भयो त? नम्रताजीको जवाब चाहिँ म चाहिँ गरिहाल्छु भन्दै थिएँ, हाम्रो नम्रताजी त छुटेर जानुभयो त है, खै त अब यसको त चाहिँ गराउन बाँकी नै थियो। नम्रताजीले सुन्दै हुनुहुन्छ भने यसको जवाब चाहिँ हामी केही क्षणमा यहाँलाई चाहिँ नि जानकारी चाहिँ गराउँछौँ। अहिले भने साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर।
1: नमस्ते,
0: हाम्रो लक्ष्मीजी हुनुहुन्छ हो?
1: हजुर।
0: लक्ष्मीजी पछाडिको रेडियो अफ गरिदिनु मिल्छ? ल अहिले भने मजाले हाम्रो लक्ष्मीजीको आवाज पनि सुन्यो, अघि त किन होला कुराकानी त बिचबिचमै छुटेको कि।
1: हजुर, बोलेको त बुझ्दै
0: थियो। ए, म बोलेको चाहिँ सुनेको थिएँ, हामीले चाहिँ तपाईँको आवाज चाहिँ बिचबिचमा कट भएर आएको थियो, भन्न खोजेको चाहिँ हामीले बुझिरहेको थियौँ तर ठ्याक्कै के हो चाहिँ सुन्न सकेको थिएन कि। लक्ष्मीजी ठिकै छ, फेरि सहभागी त जनाइदिनु भयो, एकदमै खुसी लाग्यो। अब भने लक्की नम्बर चुज गरिहाल्नुहोस्, हामी गाउँ खाने कथा खेलिहाल्नुपर्छ।
1: कति कति बाँकी छ नि?
0: हामीसँग चाहिँ एकदमै धेरै तन्नै बाँकी छ भने पनि भयो, एक नम्बरको, तीन नम्बरको र चार नम्बरको, त्यस्तै छ, सात, आठ, नौ चाहिँ बाँकी छ है।
1: सात, आठ, नौ,
0: छ, सात, आठ, नौ, चार, तीन, एक पनि बाँकी छ। सात नम्बरको गाउँ खाने कथा म राखिहाल्छु, ध्यान दिएर सुन्नु होला। शिर पनि छैन, पाउ पनि छैन, दुई हात नभई मिलाउनै सकिँदैन, के होला? फेरि पनि सुन्नु, चोलो भन्नुहुन्छ। ल चोलो भन्नुभएको छ, समय चाहिँ टन्नै छ है, अब ध्यान दिएर सुन्छु भने पनि म फेरि राख्छु होइन, यसमै लक गरिदिनुहोस् भने पनि,
1: यसमै लक गरिदिनु,
0: यसमै लक गरिदिने होला त।
1: हजुर,
0: ल ठिकै छ, अब यसमै लक गरिदिनुहोस् भन्नुभएको छ, अब तपाईँको जवाब के भयो त? अब के भन्छ होला कम्प्युटरले, म सोधिहाल्छु है त। ल ध्यान दिएर सुन्नु होला, यसको जवाब चाहिँ के छ?
2: तपाईँको जवाब मिलेन।
0: ला किन होला त, हो जस्तै लागेको थियो तै पनि नमिलेको, किन होला त है? त्यसको लागि चाहिँ पहिला हामीलाई गाउँ दिनु पर्यो नि त, बाघमारा, बाघमारा चाहिँ दिनुभयो है, अनि ठिकै छ, एकदमै बाघमारालाई चाहिँ राम्रो बनाएर राख्नु होला, हामी चाहिँ आउँछौँ अर्को हप्ता फिर्ता लिने गरेर पनि आउनु होला, अचिनोपति नजाने गति के होला त, क्या हो क्या हो। यसको सही जवाफ अब चोलोसम्म पनि मिल्थ्यो, तर हामीले धेरै जस्तो अब दुई हातले मिलाउनै सकिँदैन, ठ्याक्कै दुई हातै चाहिन्छ भन्छ नि, यसको चाहिँ ढाका टोपी हुन्छ नि, टोपी, यसको सही जवाब चाहिँ ढाका टोपी हो अरे कि। ल अहिले भने छुट्टिनुपर्छ, कार्यक्रममा सहभागिता जनाइदिनु भयो, एकदमै खुसी लाग्यो, अन्तिमसम्म सुनेर साथ दिनु होला है त लक्ष्मीजी, जहाँसम्म मिलेको थियो है, चोला पनि हुन्छ होला, तर अहिले भने अब हाम्रो कम्प्युटरले चाहिँ किन होला यसको सही जवाब चाहिँ मिलेन नै भनौँ है। ठिकै छ, यसरी नै हामी जोडिरहेका छौँ, आउन सक्नुहुन्छ र फेरि पनि कोही सहभागी साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर।
3: नमस्ते,
0: कहाँदेखि कसको नमस्ते सुन्दैछु होला? रिदम लम्सालजी, सन्चै आरामै हुनुहुन्छ? अनि खाना खानुभयो त रिदमजीले? भर्खरै खानु भएको छ है, अनि हाम्रो रिदमजीले चाहिँ प्रोग्राम सुन्नु भएको छ कि छैन? भर्खरै सुन्नु भएको छ है, हाम्रो रिदमजी चाहिँ सातौँ सहभागी साथी पनि हुनुहुन्छ, अब हामीसँग बाँकी नम्बर भनेको ट्याक्कै पाँचवटा भन्दा पनि धेरै छ आज चाहिँ, किनकि साथीहरूसँग अघि हामी रेगुलर लिन सकेनौँ, सो एक नम्बरको, तीन नम्बरको र चार नम्बरको, छ, आठ, नौ, कतिको राखिदिने होला? आठ नम्बर भन्नुहुन्छ। ल हाम्रो रिदमजीलाई चाहिँ एकदमै खट्टो मिठो परेको छ, ध्यान दिएर सुन्नुहोला। सबैलाई चाहिने तर मरुभूमिमा नपाइने चाहिँ के होला? पानी भन्नुहुन्छ। ल समय सुरु पनि भएको छैन, लक गर्ने कि अब फेरबदल गर्ने? यसमै लक गर्ने।
1: हजुर
0: ल पछि फेरि कति छिटो

0: गरिदिनु भएको भन्नु पाइन है.
1: हस्
0: ल ठिकै छ, हाम्रो रिदमजीको त बास के भयो त म चेक गरिहाल्छु है त.
2: Congratulations!
0: धेरै धेरै बधाई छ हाम्रो रिदमजीलाई, ठ्याक्कै मिलाइदिनु भयो त है. बागमा र फेरि लिन जाउँला भनेको त ठिकै छ. अहिले भने छुट्टिन्छौ, रेडियो प्रोग्राम सुन्दै गर्नु होला है रिदमजी. ओके शुभ दिन, बाई बाई, नमस्ते. उहाँ हुनुहुन्छ रिदम लम्सालजी बागमारादेखि. र अब चाहिँ हामीसँग पाँचवटा गाउँ खाने कथा बाँकी छ है. 1, 3, 4, 6 र 9 साथीहरू सहभागिता जनाउँदै गर्नुहोला. अहिलेको लागि भने भरिखा लाउने टाइटलमा रहेको हेमन्त शर्माको डान्सिङ सङ पनि रहेको छ. अब साथीहरूलाई चाहिँ काम कार्य सँगसँगै गरिरहँदा अल्छीपन पनि लागेको छ होला है. गीत सुनेर एकदमै फ्रेस पनि हुनु होला. यो गीत सँगसँगै हामी जान्छौँ छोटो व्यावसायिक विश्राममा. विश्राम पश्चात पुनः भेट हुन्छ भने सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम रेडियो धुरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज.

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: Kaha jaane?
2: Siddhe Moyam Chisapani bata, Kathmandu. Kathmandu bata?
1: Moyam Chisapani. Ani beach ma najarne?
2: Aba ta harek din bihana 8 baje Kathmandu bus park ko Lotse Mall bata Moyam Chisapani. र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
1: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
3: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छावदीप देउराली साखी हुँदै मग्याम चिसापानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663
4: शैलेशको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाचुन्जेल त हो नि मान सम्मान इज्जत गर्नेको
5: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वास र सुनचादी पसल खोजौला नि
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौंडाको बनकिया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
6: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
7: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौंडा ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौंडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871716069 राजु विश्वकर्मा 9807172
8: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
9: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
8: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौंडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
9: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
3: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
10: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौंडा
3: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9845610950
11: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
12: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
11: उपचार सेवाहरू
12: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
11: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
12: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
11: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
12: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
11: पाठेघरको मासु युटेरिनल फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
12: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7878-582-7979-582-7980
13: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्गानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
3: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
13: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
3: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
14: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
15: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
16: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
17: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
16: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
18: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
16: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 98058 0142, दिपेश मल्ल ठकुरी 98058 0142,
18: दीप मल्ल ठकुरी 98460 41530।
19: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
3: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
19: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस,
19: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
3: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
19: कक्षा 12 मा 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
3: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
19: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
3: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
19: र बिहानी 17 मा कक्षा सञ्चालन हुने।
3: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0658 571 240।
0: 2.8 MHz।

0: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइममा रहेर चाहिँ आज हामी गाउँ खाने कथा खेलिरहेका छौँ र सहभागी साथी लाइनमा हुनुहुन्छ, ढिला नगरी उहाँसँगको कुराकानी सँगसँगै हामी अगाडि बढ्छौँ। हेलो, नमस्ते हजुर।
1: हजुर,
0: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो दलमा दिजुलाई।
1: हजुर धन्यवाद। म त
0: भर्खरै खोल्नु भएको, आज हाम्रो दलमा दिदी चाहिँ छैठौं सहभागी साथीमा चाहिँ पर्नु भयो क्या, अझै पाँचवटा बाँकी छ, पाँचवटा लक्की नम्बर चाहिँ हाम्रो दिजुले चुज गर्न पाउनुहुन्छ है। अनि ल, कति कतिको छ भनेर चाहिँ म यहाँलाई जानकार गराइहाल्छु। ठ्याक्कै भन्नु पर्दा अब हामीसँग बाँकी भनेको 1, 3, 4, 6 र 9 नम्बरको बाँकी छ है।
1: 1, 2, 4, 1, 3, 4, 6 र 9 1, 3, 4, 6 र 9
0: ल, अब पाँचवटा मध्ये एउटा चाहिँ राख्ने हो अनि एक नम्बरको छोटो मिठो छ, म तपाईँको लागि गाउँ खाने कथा राखिहाल्छु। एक नम्बरको गाउँ खाने कथा रहेको छ, बन्की रानी खुन खानी के होला। फेरि पनि सुन्नुहोस् है, बन्की रानी अरे अनि खुन खान्छ अरे कि, बन्की रानी खुन खानी के होला, जाने दिनुहोस् सुनाउनु जाने। बन्की रानी खुन खानी अरे के, रगत खान्छ अरे कि, खुन खानी अरे के, बन्की रानी खुन खानी के, खुन खानी खुन सुन होइन कि, खुन के खुन, रगत खाने अरे कि, रगत पिउने अरे कि,
1: जुगा
0: जुगा भन्नुहुन्छ, होला। ल, समय ठिक ठिकै छ है, मिलाउने भए मिलाउन सक्नुहुन्छ। ल, अब जुगा नै भन्छु भन्नुभएको छ, अब ठ्याक्कै समय पनि सकियो, अब तपाईँको जवाब के भयो त म चेक गरिहाल्छु है त। आज पुल्सो चाहिँ लिन पाइन्छ कि पाइँदैन, के होला। कंग्रेचुलेसन, धेरै धेरै बधाई छ हाम्रो दलमा दिजुले भर्खरै रेडियो सुनेको हो भनेर आज चाहिँ झन् गाउँ लिन पाइन्छ कि पुल्सक जान पाइन्छ कि भनेको त जुगाले गरेर त आउनै पाइएन त। ल, अर्को हप्तासम्म आइपुग्दा चाहिँ त्यो जुका धपाएर राखिदिनु पर्यो कि, हामी पुल्सक आउनु पर्यो।
1: ल,
0: अहिले भने रेडियो प्रोग्राम सुन्दै गर्नु होला, अन्तिमसम्म छुट्टिन्छौँ है। उहाँ हुनुहुन्थ्यो दलमा थापा दिजु, फुलचोकदेखि हामीलाई सम्झाउनु भएको थियो जुका भनेर, ट्याक्कै मिलाएर गइसक्नु भएको छ र उहाँ सँगसँगै अब एउटा अघिको एउटा गाउँ खाने कथाको चाहिँ जवाब दिन बाँकी थियो कि, वनमा जन्मिन्छ अरे, वनमै हुर्किन्छ अरे, अनि वनमै मेरो बास, 12 वर्ष जलमा डुबे, अब के को आश हो भनेर चाहिँ एउटा गाउँ खाने कथा राखेको थिए अनि अघि जवाब चाहिँ राख्न भ्याएको थिएन अनि साथी छुट्टिहाल्नु भयो। यसको सही जवाफ भने पानीमाथि तालमा हुन्छ नि ढुङ्गा हो रे कि, यसको सही जवाफ चाहिँ ढुङ्गा रहेको छ भन्ने यो जानकारी सँगसँगै फेरि पनि कोही सहभागी साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर। कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो राजुजीलाई। अनि राजुजी सन्चै आरामै हुनुहुन्छ? विराटनगरतिर गर्मी छ है?
2: हजुर हजुर
0: हजुर। ल, अब प्रश्नको लागि चाहिँ अब रेडियो प्रोग्राम सुन्न पाउनु भएको छ कि छैन हाम्रो राजुजीले? छैन है। अब हामीसँग चारवटा मात्र बाँकी छ, 3 नम्बरको 4 नम्बरको 6 र 8 मध्ये कतिको राखिदिने होला? 3, 4, 6, 9 हजुर।
2: 3 नम्बरको
0: गरौँ। ल, 3 नम्बरको भन्नुहुन्छ। ल, 3 नम्बरको गाउँ खाने कथा म तपाईँको लागि राखिहाल्छु, ध्यान दिएर सुन्नु होला। वरिपरि तितौरा बीचमा नुन ढिकी, झट्ट हेर्दा लाग्ने निधारको टिकी अरे कि, के होला त्यस्तो चिज। ल, फेरि राख्छु, ध्यान दिएर सुन्नु होला। वरिपरि तितौरा बीचमा नुन ढिकी, झट्ट हेर्दा लाग्ने निधारको टिकी के होला, जाने दिनुहोस् उसको नाउँ, नजाने दिनुहोस् तपाईँको प्यारो प्यारो विराटनगर गाउँ।
2: यो साधु सन्तले लगाउने निजारमा जो घोटेको चन्दनको हुन्छ नि टिक्की
0: हजुर
2: घोटेर चन्दन लगाउँछ नि
0: हजुर हजुर चन्दनको टिका भन्नुहुन्छ चन्दन भन्नुहुन्छ हजुर ल समय तर्नै छ है यो नहुन पनि सक्छ फेरबदल गर्ने भए चाहिँ गर्छु भन्न पनि पाउनुहुन्छ है ल राजुजी समय छ त्यसमै लग गरौँ कि अब अरू भन्नुहुन्छ मासको दाल भन्नुहुन्छ ल अब ठ्याक्कै समय पनि सकियो यो दुईटा मध्ये अब अन्तिम चोटि एउटा चाहिँ भन्नुहोस् केमा लग गर्ने होला ल दुईटा मध्ये एउटा भन्नु पर्यो ल केमा लग गर्ने होला ल मासको दाल भन्नुभएको छ है ल अब तपाईँको जवाफ के भयो यो त म चाहिँ गरिहाल्छु
3: तपाईँको जवाफ मिलेन
0: ल जवाफ त मिलेन भन्छ त पहिला तपाईँको विराटनगर दिनुहोस् अनि यसको सही जवाफ चाहिँ के थियो के हुन्छ भनेर चाहिँ म दिन्छु है
2: ल
0: त गर्मीलाई अलिक चिसो चिसो बनाएर राख्नु होला विराटनगरलाई चाहिँ यसको सही जवाफ भने दुवै थिएन है यसको सही जवाफ चाहिँ अब जुन तारा हो अरे कि अब तितौरा भन्नाले चाहिँ अब धेरै हुन्छ भनेर चाहिँ सम्झनु पर्यो त्यसको बीचमा चाहिँ नुन ढिकी भनेर चाहिँ अब गाउँ खाने कथा मिलाइएको छ अनि झट्ट हेर्दा चाहिँ निधारको टिका हुन्छ जस्तो देखिन्छ अरे कि ल सवाई त जनाइदिनु भयो एकदमै खुसी लाग्यो अन्तिमसम्म मिलेसम्म रेडियो प्रोग्रामहरू सुन्दै गर्नु होला है साथीहरू हामीसँग जोडिराख्नु भएको छ अब चाहिँ तीनवटा बाँकी छ भन्दा पनि हामीसँग अब चाहिँ एक दुई तीन है चार नम्बरको छ नम्बरको र नौ नम्बरको बाँकी छ सवाई त जनाउनको लागि टेलिफोन लाइन पनि खुल्ला छ साथमा गीत सङ्गीतहरूलाई पनि हामीले कार्यक्रममा स्थान दिइरहेका छौँ सो रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने के कस्तो लागिरहेको छ त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया पनि दिँदै गर्नु होला अहिले भने साथी हुनुहुन्छ हेलो नमस्ते हजुर
4: नमस्कार
0: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो प्रेमजीलाई अनि प्रेमजीले रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन आज त्यही त अनि अहिलेसम्म रेडियो प्रोग्राम सुनिराख्दा गाउँ खाने कथा चाहिँ आज दिनुहुन्छ कि हामीलाई छोडिदिनुहुन्छ कि आफैसँग फिर्ता लाने हो हाम्रो प्रेमजीले आज गाउँ खाने कथा अब साथीहरूको सुनिराख्दा चाहिँ अब हाम्रो प्रेमजीले हामीलाई चाहिँ गाउँ छोड्नुहुन्छ होला कि आफैसँग लानुहुन्छ होला भनेको कि ल ठिकै छ त्यसो भए चार नम्बरको र छ नम्बरको अनि नौ नम्बरको छ कतिको राखिदिने होला चार नम्बरको छ चमिचो परेको छ ध्यान दिएर सुन्नु होला वृन्दावनमा धुवा मात्र छ आएको छैन के होला ल तपाईँको लागि चाहिँ फेरि पनि राख्छु है थोरै मिस्टेक चाहिँ भएछ वृन्दावनमा चाहिँ धुवा मात्र छ आगो छैन अरे के होला ल फेरि बादल भन्नुहुन्छ ल अब बादल भन्नुभएको छ समय टन्नै छ है फेरबदल गर्ने भए गर्न सक्नुहुन्छ बादल भन्नुभएको छ है ल बादल भएन भने त फेरि तपाईँको कास्की चाहिँ हामीलाई छोडिदिनु पर्छ है हुन्छ ल त्यसो भए म यसैमा लग गरे बादल भन्नुभएको छ ध्यान दिएर सुन्नुहोस् है त तपाईँको जवाफ चाहिँ के भयो त ल धेरै धेरै बधाई छ हाम्रो प्रेमजीलाई बादल सँगसँगै यसको सही जवाफ चाहिँ अब कुहिरो पनि हुन्छ है अहिले भने छुट्टिन्छौ कार्यक्रम अन्तिमसम्म पनि सुन्दै गर्नु होला है त नमस्कार धन्यवाद उहाँ हुनुहुन्थ्यो प्रेमजी कास्कीदेखि र उहाँले पनि सही जवाफ मिलाइसक्नु भएको छ अब भने हामी चाहिँ दुईजना साथीलाई चाहिँ सहभागी गराउन सकिन्छ है दुईजना साथी मध्ये पनि सुरुवातीमा सहभागी जनाउने साथीले चाहिँ लक्की नम्बर चुज गर्न पाउनुहुन्छ है कोही साथी हुनुहुन्छ हेलो नमस्ते हजुर नमस्ते कहाँदेखि कसको आवाज सुन्दैछ होला चिनिएन भन्दा पनि अनि आवाज कस्तो अर्कै सुनिएको कि हाम्रो लजरसी हुनुहुन्छ हो अनि किन होला अर्कै सुनिएको तपाईँको आवाज आज एकदमै फरक ठाउँतिर गएर आज छुट्टै आवाज निकाल्नु भएछ क्या हो कि आवाज एकदमै मजाले क्लियर सुनिएको छ सदाभन्दा अलिकति फरक सुनिएको कि ल ठिकै छ, हावा चलिरहेको छ भनेपछि बिमारतिर चाहिँ हावाको एकदमै मजा छ, अनि घामले के छ, गर्मी छैन कि कसो हो? ल आज त्यसो भए यो गर्मीले उकुस मुकुस भएको हाम्रो दुलेगौडा सँगसँगै अब भीमासँग चाहिँ साट्नु पर्छ है। हावा चलेको एकदमै गजबका हावा चलेको ठाउँतिर चाहिँ साट्ने हो। त्योभन्दा अगाडि चाहिँ सोधिहालौँ, आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? भर्खरै सुनेको। ल आज चाहिँ हाम्रो के भन्छ लजरसी लक्की नै हुनुहुन्छ होइन, छ र नौ नम्बरको बाँकी छ, लक्की नम्बर चाहिँ चुज गर्न पाउनुहुन्छ है। ल नौ नम्बरको एकदमै रमाइलो गजबको छ है तपाईँको लागि गाउँ खाने कथा, एकदमै ध्यान दिएर सुन्नु होला, म राखिहाल्छु। समुद्र छ समुद्र होइन, पहाड छ पहाड होइन, सहर छ सहरै होइन, के होला? फेरि पनि राखिहाल्छु है त, समुद्र छ समुद्र होइन रे, पहाड छ पहाड होइन, सहर छ सहर होइन, के होला त्यस्तो चिज? अब यसको नाम चाहिँ दिनु पर्यो, समय सुरु भयो त। ल के होला कस्तो भन्दा फेरि यसको के भन्छ जवाफ चाहिँ कस्तो खालको भन्दा फेरि ठ्याक्कै गाउँ खाने कथा कस्तो छ भन्दा देख्दा चाहिँ उस्तै देखिन्छ तर त्यो चिज चाहिँ होइन होइन। अब यहाँले चाहिँ अब के होला त्यस्तो, त्यहाँ समुद्र पनि देखिन्छ पहाड पनि देखिन्छ सहर पनि देखिन्छ तर वास्तवमै रियल चाहिँ हुँदैन अरे कि? त्यही त, समुद्र होइन पहाड होइन सहरै होइन अरे। ल त्यसो भए आज हामीलाई बिमार दिने हो कि कसो हो? समय चाहिँ थोरै छ है। ल अब त मिठा हावा भएको भीमा चाहिँ हामीलाई दिनु पर्यो नि त, समय सकियो। ल अब हाम्रो दुलेगौडातिरको गर्मी चाहिएछ, हामीलाई सम्पर्क गर्नु होला, हामी दिन्छौँ। ल त्यही त, अनि भीमातिरको चाहिँ अहिलेको रमाइलो गेम छ नि भलिबल गेम, हेर्न जानु भएको छैन हाम्रो लजरसी? केही समय पछि। ल मजाले खेल पनि हेर्नु होला, अनि अब तपाईँको तिरको चिसो चिसो हावा चाहिँ हामीलाई छोडिदिनु होला भन्दै अति नपति नजाने गति चाहिँ क्या होला त? क्या हो क्या हो, यहाँले चाहिँ अब कुनै पनि चिजको नक्सा देख्नु भएको छ? हामीले हेरिन्छ नि नक्सा, फोटो के नक्सा, अब झ्याप्प हेर्दा समुद्र नै देखिन्छ, पहाड चाहिँ पहाडै देखिन्छ, त्यहाँ घरहरूको सहर छ भने पनि सहरै देखिन्छ होइन नक्सा फोटोमा के। तर त्यो अब साँच्चीकै समुद्र होइन, त्यो साँच्चीकै पहाड होइन, साँच्चीकै सहर चाहिँ होइन अरे कि, यसको सही जमा चाहिँ अब फोटो नक्सा हो अरे कि। हजुर, विशेष त ठ्याक्कै नक्सा चाहिँ भनिन्छ यसलाई, अब सामान्य भाषामा बुझ्दा चाहिँ अब फोटो उस्तै देखिन्छ तर त्यो चिज चाहिँ होइन अरे कि। ल अहिले भने अब भीमा चाहिँ पायौँ के अरे, अब अर्को हप्ता फिर्ता गर्ने गरेर आउनुहोस्, अहिले भने छुट्टिनु पर्छ है। ओके, उहाँ हुनुहुन्थ्यो लजर थापाजी, हाम्रो नियमित श्रोता साथी पनि हुनुहुन्छ। भीमादेखि हामीलाई सम्झाउनु भएको थियो भने अब एउटा मात्र गाउँ खाने कथा हामी बाँकी छ, कोही साथी सहभागिता जनाइहाल्नु भयो भने साथीलाई सहभागी गराउँछौ, र साथी हुनुहुन्छ नभए चाहिँ एउटा गीत सुनिहाल्छौ भनेको थिए है। हामी मिठो गीत पनि राख्छौ केसिनमा चाहिँ, अब काउली बोलको एकदमै रमाइलो गीत पनि रहेको छ, सन्देशमूलक गीत पनि छ, हरिवंश आचार्य र प्रियङ्का कार्कीको चाहिँ सँगसँगै प्रकाश सपुत पनि छ भने सुमधुर आवाज चाहिँ हरिवंश आचार्य सँगसँगै शान्ति श्री परिवारको छ। केही छिनमा हामी यो गीत सुन्छौँ, अहिले भने साथी हुनुहुन्छ लाइनमा। हेलो नमस्ते हजुर।
3: नमस्ते,
0: कहाँदेखि कसको आवाज सुन्दैछु होला? देवेन्द्र सापकोटा जी, चितवनतिरको गर्मी कतिको छ देवेन्द्रजी? कति पनि पानी परेको छैन कि कस्तो छ बेलुका? गर्मी
3: ओहो,
0: अनि यो उखुम गर्मीको समयमा चाहिँ यहाँहरू अब कसरी म्यानेज गर्नुहुन्छ, के गरेर चाहिँ अब यो गर्मीलाई हटाउनुहुन्छ त नि?
3: लाइन छ भने पन्खामा बस्नु पर्यो.
0: हजुर हजुर.
3: छैन भने रुखको तरा खोज्नु.
0: त्यही त, अब जसो तसो हुन्छ, अब एकदम शीतलो भएर बस्नु होला होइन. अनि अब विशेष यो समयमा आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नु होला. अनि देवेन्द्रजी चाहिँ आज अन्तिम सहभागी साथी पनि हुनुहुन्छ है. रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? ल ठिकै छ, मिलेसम्म हामीलाई सुनेर पनि साथ दिनुहोला अनि सहभागिता जनाइदिनु भयो, एकदमै खुसी लाग्यो. अब हामीसँग चाहिँ अन्तिम एउटा मात्र बाँकी छ गाउँ खाने कथा, अनि सही गाउँ खाने कथासँग चाहिँ हाम्रो देवेन्द्रजीले चाहिँ रोज्नु पर्छ है. नम्बर छ नम्बरको मात्र बाँकी छ है. हजुर, लास्ट छ नम्बरको गाउँ खाने कथा म राखिहाल्छु, ध्यान दिएर सुन्नुहोस् है. वारीदेखि पारीसम्म लस्करी दाँत अरे, शिरमाथि नाच्ने के हो त्यसको जात के होला अब भनिदिनु पर्यो है. म फेरि पनि राख्छु एकचोटि. वारीदेखि पारीसम्म लस्करी दाँत, शिरमाथि नाच्ने के हो त्यसको जात, ल के होला जाने दिनुहोस् उसको नाउँ दिनुहोस् नभए. अब तपाईँको प्यारो गाउँ चाहिँ हामीलाई छोड्नु पर्छ यता, म समय सुरु गरे है. ल यताबाट उतासम्म लस्करी दाँत हुन्छ अरे, अनि अब शिर माथि नाच्छ अरे कि, हाम्रो टाउको माथि नाच्छ अरे कि. ल कपाल कोर्ने काइयो भन्नुहुन्छ. ल समय आधा आधा पुगेको छ, फेरबदल गर्ने भयो भने. ल त्यसो भए म यसमै लक गरेँ है. त के भयो त अब कपाल कोर्ने काइयो भन्नु भएको छ है. तपाईँको जवाफ चेक गरिहाल्छु.
4: कंग्रेचुलेसन,
0: धेरै धेरै बधाई छ हाम्रो देवेन्द्रजीलाई. कंग्रेचुलेसन भइसक्यो है. हजुर, ल हाम्रोतिर पनि अब चितवन जस्तो त्यति साह्रै गर्मी त होइन होइन, अब बाहिर हिँड्नको लागि चाहिँ एकदमै गर्मी पनि छ. तै पनि हाम्रो ल यो दुलेगौडा बजार चाहिँ लैजाने भए लैजानुहोस् है. ल अलि दिन ल अलि दिन हुन्छ. धेरै धेरै धन्यवाद देवेन्द्र सापकोटा चाहिँ हुनुहुन्छ, रमाइलो कुराकानीको साथमा छुटिसक्नु भएको छ. गीत सुनाउँदै बिचमा जाउँ कि भनेको, समय चाहिँ अब अलिकति धेरै पर पुगिसकेको छ, हामी विजय साथी गराउन पनि बाँकी नै छ. त्यसैले गर्दा हामी पहिला विश्राममा जान्छौँ. विश्राम पश्चात आजको विजय साथी अनि हप्ताभरिको विजय साथी लिएर आउँछ, हामी सँगै रहनु होला है त.
5: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज.
6: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको.
7: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ.
6: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो. आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्. साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ.
7: छुटका दायराहरू:
6: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट.
7: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट.
6: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ.
7: थप जानकारीका लागि सम्पर्क 0625174479, मोबाइल 9856062265 र 9848064145.
8: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्.
9: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ.
8: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम
4: राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
10: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागञ्जकी दुई काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 98560-32475 र 98011-32475।
11: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
12: अब चिन्ता नलिनुहोस्। शरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
11: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
12: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
11: शरण एन्ड सिसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
12: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 98463-61209 र 98041-21718। आजै सम्पर्क गर्नुहोस्।
13: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
14: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
13: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले।
15: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
13: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
12: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
15: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560-66136 र 98151-66136।
16: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 98063-13195 र 98467-15368।
17: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको। यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्धी।
18: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
19: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 98028-28810, 98028-28811 र 98028-28816।
20: This is Radio Dhorbarahi, 102.8 MHz.
0: कार्यक्रमको यो विजय विश्राम पश्चात सँगसँगै व्यावसायिक विश्राम सँगसँगै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ खायम र अब भने हामी विजय साथीतर्फ चाहिँ जान्छौँ, जहाँ चाहिँ आज शनिबारको एपिसोडमा चाहिँ आज सहभागिता जनाउनु भएको थियो। रोसिका लम्सारजी हुनुहुन्थ्यो बिमारदेखि, उहाँ सँगसँगै पोखरादेखि हुनुहुन्थ्यो नम्रता वास्तोलाजी, सर्लाहीदेखि हुनुहुन्थ्यो उपसना घिसिङजी, बागमारादेखि हुनुहुन्थ्यो लक्ष्मी लम्सारजी, र बागमारादेखि नै हुनुहुन्थ्यो रिदम लम्सारजी, अनि पुलचोकदेखि हुनुहुन्थ्यो दलमा थापा दिजू, अनि त्यस्तै गरी विराटनगरदेखि हुनुहुन्थ्यो राजु काप्राजी, कास्केदेखि प्रेमजी, भीमादेखि हुनुहुन्थ्यो लजरस थापाजी, त्यस्तै चितवनदेखि हामीलाई सम्झाउनु भएको थियो देवेन्द्र सापकोटाजीले, र 10 जना सहभागी साथी मध्ये आज छोटो समयमा चाहिँ सहभागिता जनाउँदै विजय साथी आज शनिबारको मात्र चाहिँ हुनुहुन्छ रिदम लम्सारजी बागमारादेखि, र उहाँ सँगसँगै मसँग चाहिँ 6 जना विजय साथी हुनुहुन्छ, जहाँ चाहिँ आज शनिबार गाउँ खाने कथाको चाहिँ रिदम लम्सारजी बागमारादेखि हुनुहुन्छ भने हामीसँग चाहिँ फ्राइडेको एपिसोडको विजय साथी हुनुहुन्छ खगीमा थापाजी पिरुङदेखि, अनि त्यस्तै गरी बिहिबारको चाहिँ हुनुहुन्छ बलरामजी कास्केकोटदेखि, अनि बुधबारको चाहिँ हुनुहुन्छ रोसिका लम्सालजी भीमादेखि, अनि मंगलबारको हुनुहुन्छ अमृतुलासनजी पोखरा कास्के लुम्लेकारदेखि भने सोमबार चाहिँ हामी विजय साथी गराउँदैनौ, अनि आइतबारको हुनुहुन्छ ऋषिराम शाहजी आफू कसरीदेखि, र यी सबै साथी मध्ये अब पालो रहेको छ लक्की ड्र मार्फत चाहिँ हामी एकजना साथीलाई विजयी गराउँदैछौ। को हुनुहुन्छ त शनिबारको विजय साथी र लकी ड्र मार्फतको विजय साथीले चाहिँ पाउनुहुन्छ रोज साईको रिचार्ज, हामीसँगै रहनुहोला है त।

हजुर लकी ड्र मार्फत आजको विजयी साथी हुन सफल हुनुभएको छ। ट्याक्कै फोर नम्बरमा पर्न सफल हामीसँग विजयी साथी हुनुहुन्छ, बिहिबारको कास्कीकोटदेखि हुनुहुन्छ बलराम तिमेल सिन्हाजी, सुन्दै हुनुहुन्छ भन्ने उहाँलाई धेरै धेरै बधाई पनि छ। अनि साथमा चाहिँ आफ्नो नम्बर चाहिँ हाम्रो स्टुडियोको नम्बर 0625414100 हाम्रो अफिस नम्बरमा चाहिँ टिपाइदिनु होला भन्दै अहिले भने ब्याकग्राउन्डमा यहाँले सुनिराख्नु भएको अघिबाट सुनाउँछु भनेको गीत अझै बाँकी छ है। काउली बोलको यो गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत अनुमला पनि विदा हुन्छु र सँगसँगै अब गर्मीको समय एकदमै छ होइन, विशेष आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नु होला भन्दै शुभ दिन नमस्कार।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौड़ा पीपी चोक में यही जेठ 20 गते शनिवार
2: पश्चिमांचल क्षेत्रीय अस्पताल पोखरा में कार्यरत पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
1: हाड़ जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने
2: पश्चिमांचल क्षेत्रीय अस्पताल पोखरा में कार्यरत एनोमली स्कैन थाइराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर संतोष बराल
1: वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत छाला यौन कुष्ठ रोग एलर्जी तथा सौंदर्य विशेषज्ञ डाक्टर जेम महर्जन
2: फैमिली फिजिशियन एंड इमरजेंसी मेडिसिन डाक्टर रवि बहादुर गुरुंग
1: नाक कान घाटी रोग विशेषज्ञ डाक्टर साजन बराल
2: हाड़ जोड़ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक
1: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिवसो 3 बजे देखि 4 बजे डाक्टर अमन कुमार झा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल
3: बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य उपचार गराई स्वास्थ्य लाभ लिनुहोला
2: साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्श र फार्मेसी सेवा समेत उपलब्ध रहेको सहर्ष जानकारी गराइन्छ
1: तनहु सेवा हस्पिटल दुलेगौड़ा फोन नम्बर 065414377 मोबाइल 98560443
4: हेर्दा हेर्दै दुलेगौड़ा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
5: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
4: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
5: ठिक भन्नुभयो भाउजू अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि
1: गण्डकी मेडिकल हल दुलेगौड़ा हाम्रा सेवाहरू
2: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
1: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
2: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
1: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्त्रे बैङ्कको ठिक पारिपट्टि फोन 065-590-369
6: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो 81 बिग्रियो
5: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
6: अनि बन्छ त दाई
5: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
7: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
8: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
9: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
8: प्रोपाइटर राजन पौडेल मोबाइल 98560-62029
0: दिस इज रेडियो ढोरबाराही 103.8 MHz
10: स्टुडियो अहिले मध्याह्नको 12 बज्यो
11: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार। थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। सरकार बनेको 100 दिन पूरा, प्रधानमन्त्रीले उपलब्धि सार्वजनिक गर्दै सेवा प्रवाहमा सुधार ल्याए पनि विधि मिच्दा आलोचना।
1: दैलेखमा दुर्घटनाग्रस्त गाड़ी र यात्रु 3 दिनसम्म भेटिएनन्। 5 जनाको शनाखत, कुरिन्टारबाट सशस्त्रको गोताखोर परिचालन।
0: सुस्ता क्षेत्रका स्थानीयको नागरिकता समस्या समाधान गर्न गृह मन्त्रालयको पत्राचार, राहदानी सेवा 3 दिनलाई बन्द।
1: युरोप अत्यधिक गर्मीको चपेटामा, गर्मीको थप खतरनाक लहराउन सक्ने मौसमविदहरूको चेतावनी।
0: र अर्जेन्टिना, कोलम्बिया र इजिप्ट विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा प्रवेश। आज राति क्यानाडा र मोरक्को तथा पाराग्वे र फ्रान्स भेट्ने।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवनभरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले आज 100 दिने उपलब्धि सार्वजनिक गर्नुहुने भएको छ। प्रधानमन्त्री शाहको सचिवालयका अनुसार सरकारले गरेका कामहरूको समीक्षा सहित 100 दिनमा भएका उपलब्धिहरूको सूची सार्वजनिक गर्ने तयारी भइरहेको छ। दिउँसो 3 बजी सिंहदरबारबाट सरकारका कार्य प्रगति सार्वजनिक गर्ने तयारी छ। जेएनजी आन्दोलनपछि गत फागुन 21 सम्पन्न निर्वाचनपछि चैत 13 गते शाहको नेतृत्वमा सरकार गठन भएको थियो। सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर गठन भएको सरकारले 100 दिनमा गर्ने कामहरूको सूची सार्वजनिक गरेको थियो। सरकारले 2062-63 पछि सत्ता र शक्तिमा पुगेका उच्चपदस्थ अधिकारीहरूको सम्पत्ति छानबिनका लागि आयोग गठन, 1594 राजनैतिक नियुक्ति खारेज, कर्मचारी ट्रेड युनियन र विश्वविद्यालयबाट सोबियू खारेजी, स्थानीय तहको प्रमुख प्रशासकीयको समस्या अन्त्य, सिंहदरबार र काठमाडौँका पहुँचवाला कर्मचारी विस्थापन, कानून बमोजिम सुविधा पाउने बाहेकका कर्मचारीको सवारी सुविधा कटौती, सहकारी समस्या समाधानको पहल र सरकारी र सार्वजनिक जग्गा फिर्ताको प्रयासलाई सरकारले आफ्नो उपलब्धिका रूपमा समेटेको बताइएको छ। सरकारले केही सकारात्मक कामको शुरूआत गरे पनि विकल्प बिनै सुकुम्बासी हटाउने, बिना तथ्य र प्रमाण उद्यमी व्यवसायीहरूलाई दुःख दिने गरेको, विपक्षी दलका नेता कार्यकर्तामाथि प्रतिशोध साँधेर विभिन्न मुद्दा लगाएको, शिक्षा लगायतमा कर थपेको, महँगी नियन्त्रण गर्न नसकेको, गरिखाने वर्गका लागि ठोस योजनाहरू ल्याउन नसकेको लगायतका विषयमा सरकारको आलोचना हुँदै आएको छ। तीन दिन अघि कर्णाली नदीमा खसेको गाड़ी र यात्रु अझै बेपत्ता छन्। असार 18 गते दैलेखको चामुण्डा भिन्द्रा सैनी नगरपालिका साथ साङ्गे तडा स्थित कर्णाली राजमार्गमा भएको दुर्घटनामा बेपत्ता यात्रु र गाड़ीको खोजी कार्य जारी छ। आजदेखि सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट गोताखोर टोली खटिएको छ। सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङ नेतृत्वको 4 सदस्यीय गोताखोर सहितको टोली आज घटनास्थल पुगेर बेपत्ता गाड़ी र यात्रुको खोजी गर्ने सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताउनुभयो। उहाँका अनुसार टोलीले पानीमुनि तथा भेलमा खोज्नका लागि प्रयोग गर्ने सोनार क्यामेरा र चुम्बक म्याग्नेट लगायत उपकरणको सहयोग लिनेछ। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश 02001X1055 नम्बरको यात्रुवाहक गाड़ी यही असार 18 गते सड़कबाट अन्दाजी 600-700 मिटर तल कर्णाली नदीमा खसेको थियो। दुर्घटना लगत्तै 6 जना गोताखोर सहितको टोली उद्धारमा खटिएको थियो। सोही दिन दुर्घटनास्थलबाट करिब 400 मिटर तल भीरमा अड्किएको अवस्थामा एक पुरूषको शव निकालिएको थियो। ती पुरूष कालीकोटको पचाल झरना गाउँपालिका 9 का जेखे तिरुवा रहेको प्रहरीले बताएको छ। उनको शव आफन्तले बुझिसकेका छन्। सम्बन्धित परिवार सम्पर्कमा आएको आधारमा प्रहरीले गाड़ीमा सवार 5 जनाको पहिचान खुलाएको छ, जसमा सुर्खेतको पञ्चपुरी नगरपालिका 8 माझी गाउँका चालक तुलाराम सुवेदी, सोही ठाउँका सहचालक रामप्रसाद सुवेदी, कालीकोट राजकोट नगरपालिका 2 खड्गा गाउँका सृजना खड्का, पचाल झरना 9 का मेखे तिरुवा गाड़ीमा सवार रहेको प्रहरीले बताएको छ। सो गाड़ीमा अरू यात्रु सवार थिए वा थिएनन् भन्ने विषयमा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक अनुसन्धान र यथार्थ विवरण संकलनको काम भइरहेको प्रहरीले बताएको छ।
1: <ण्ण। गृह मन्त्रालयले सुस्ता क्षेत्रको सुरक्षा र नागरिकता समस्याका सम्बन्धका लागि आवश्यक काम अघि बढ़ाउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमलाई जारी गरिएको निर्देशनमा सुस्ता क्षेत्रको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै आवश्यक स्थानमा थप सुरक्षाकर्मी परिचालन गर्न भनिएको छ। यस्तै नागरिकता प्राप्त गर्न नसकेको गुनासो आएका स्थानीय बासिन्दाको विवरण संकलन गरी योग्य व्यक्तिको प्रोफाइल तयार गर्न र नागरिकता ऐन तथा नियमावली बमोजिम प्रक्रिया पूरा गरी नागरिकता उपलब्ध गराउन प्रशासनलाई भनिएको छ। विद्यमान कानूनी व्यवस्था अनुसार नागरिकता र नागरिकता समस्याका सम्बन्धका लागि आवश्यक काम अघि बढ़ाउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमलाई जारी गरिएको निर्देशनमा सुस्ता क्षेत्रको सुरक्षा संवेदन

0: निर्णयका लागि गृह मन्त्रालयमा पठाउन पनि निर्देशन दिइएको छ। सुस्ताका विभिन्न समस्या लिएर सुस्तावासी काठमाडौँमा आन्दोलन गरेका थिए। गृह मन्त्रालयमा भएको द्विपक्षीय छलफलपछि जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको हो।
1: देशभित्र र विदेशबाट प्रदान गरिने राहदानी सेवा तीन दिनसम्म बन्द रहने भएको छ। हाल संचालनमा रहेको राहदानी प्रणालीलाई नयाँ प्रणालीमा स्थानान्तरण गर्नका लागि सेवा बन्द गर्न लागिएको विभागले जानकारी दिएको छ। विभागले जारी गरेको जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेश स्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा असार 24 देखि 26 गतेसम्म बन्द रहनेछ। त्यस्तै राहदानी विभागबाट प्रदान गरिने सेवा असार 25 र 26 गते दुई दिनका लागि बन्द हुनेछ। विभागका अनुसार असार 29 गतेदेखि राहदानी सेवा नयाँ प्रणालीमा मार्फत संचालनमा आउनेछ। विभागले नयाँ प्रणाली लागू भएसँगै सेवा प्रवाहलाई थप सुरक्षित, प्रभावकारी र सहज बनाउने अपेक्षा गरेको जनाएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टार्क लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक प्लेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। बाजुराको बढीमालिका नगरपालिका वडा नम्बर 1 र 7 छाउपडी गोठमुक्त वडा घोषणा गरिएको छ। नगर उपप्रमुख नन्दा थापाले हालै आयोजित कार्यक्रममा ती वडालाई छाउपडी गोठमुक्त घोषणा गर्नुभएको हो। छाउपडी गोठमुक्त वडा घोषणाका लागि न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने हुन्छ। ती मापदण्ड पूरा भएपछि मुक्त घोषणा गरिएको हो। वडा नम्बर 7 वडा सचिव सरिता ठकुरलाका अनुसार महिनावारी भएका महिलालाई घरमै बस्ने वातावरण बनाउने गरी ओडालाई औपचारिक कार्यक्रमका बीच छाउपडी गोठमुक्त घोषणा गरिएको हो।
0: अब अन्तर्राष्ट्रिय समाचार। युरोप अभूतपूर्व गर्मीको चपेटामा परेको छ। जुलाई शुरू भएको केही दिनमै बेलायतसहित युरोपका धेरै देशमा लगातार दोस्रो शक्तिशाली तातो लहर फैलिएको छ भने मौसमविदहरूले अर्को गर्मीको लहर पनि आउन सक्ने चेतावनी दिएका छन्। संयुक्त राष्ट्रसंघको मौसम सम्बन्धी निकायले जून महिनाको गर्मीलाई युरोपभरि असाधारण घटना भनेको छ। पश्चिम, मध्य र पूर्वी युरोपका एक दर्जनभन्दा बढ़ी देशले जून महिनाको अधिकतम तापक्रमको पुरानो रेकर्ड तोडेका छन्। कतिपय स्थानमा पुरानो र नयाँ रेकर्ड बीच 2 देखि 3 डिग्री सेल्सियससम्मको अन्तर देखिएको छ। बेलायतमा जून महिनामा तापक्रम 37.7 डिग्री सेल्सियस पुगेको छ, जुन महिनाको अघिल्लो राष्ट्रिय रेकर्ड भन्दा धेरै माथि हो। वेल्स र इंग्ल्याण्डका अधिकांश क्षेत्रमा रातिको तापक्रम 20 डिग्री सेल्सियस भन्दा तल नझर्ने ट्रपिकल नाइट समेत अनुभव गरिएको छ, जसले सर्वसाधारणको जनजीवन प्रभावित बनाएको छ। फ्रान्स, स्पेन, जर्मनी र स्विटजरल्याण्ड लगायत देशमा पनि तापक्रम 40 डिग्री सेल्सियसको हारारी पुगेको छ। जर्मनीले यसलाई इतिहासमा लेखिने गर्मीको लहर भनेको छ भने फ्रान्सको मौसम निकायले ऐतिहासिक र असाधारण भनेको छ। वैज्ञानिकहरूले जीवाश्म इन्धनको अत्यधिक प्रयोगबाट उत्सर्जित हरित गृह ग्यासका कारण जलवायु परिवर्तन तीव्र बन्दै जाँदा यस्तो तातो लहर थप बारम्बार र अझ शक्तिशाली हुने बताएका छन्। युरोप विश्वका अन्य क्षेत्रको तुलनामा छिटो तातिँदै गएको वैज्ञानिकहरूको निष्कर्ष छ। वैज्ञानिकहरूले हरित गृह ग्यासको उत्सर्जनलाई नेट जेरोमा नझारिएसम्म युरोप र बेलायतमा प्रत्येक वर्ष गर्मीको तीव्रता बढ़दै जाने चेतावनी दिएका छन्।
1: अब खेल समाचार। केप वर्डे विरूद्ध कठिन जीत निकाल्दै अर्जेन्टिना विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा प्रवेश गरेको छ। आज बिहान सम्पन्न खेलमा कप्तान लियोनल मेस्सीको गोल र थप गरिएको समयमा उपहार पाएको आत्मघाती गोलको मद्दतले 3-2 गोलको जीत निकाल्दै अर्जेन्टिना अन्तिम 16 प्रवेश गरेको हो। मियामी स्टेडियममा भएको खेल 90 मिनटको निर्धारित समयमा 1-1 गोलको बराबरी भएको थियो। खेलको 29 मिनटमा मेस्सीले गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि 59 मिनटमा डेरोए डुआर्टेले गोल गर्दै केप वर्डेलाई बराबरीमा ल्याए। थपिएको समयको 2 मिनटमै लिसान्द्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। 103 मिनटमा सिडनी लोपेज काब्रालले गोल गर्दै पुनः केप वर्डेलाई खेलमा फर्काए पनि 111 मिनटमा भएको आत्मघाती गोलबाट अर्जेन्टिनाले 3-2 गोलको जीत सुनिश्चित गर्यो। यो जीतसँगै अर्जेन्टिनाले जुलाई

0: रातमा एटलान्टामा हुने राउण्ड अफ 16 को खेलमा इजिप्टसँगको भेट पक्का गरेको छ। त्यसअघि डलासमा भएको रोमाञ्चक खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इजिप्टले विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणको खेल जित्दै नयाँ इतिहास रचेको थियो। निर्धारित र थप गरिएको समयको खेल एक एकको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। विश्वकप फुटबल अन्तर्गत राउण्ड अफ 32 को अन्तिम खेलमा कोलम्बियाले घानालाई पराजित गरेको छ। आज बिहान सम्पन्न खेलमा कोलम्बियाले घाना विरूद्ध 1-0 गोलको जीत निकालेको हो। उसले अब प्री क्वार्टर फाइनलमा स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै आज रातीदेखि प्री क्वार्टर फाइनलका खेलहरू शुरू हुँदैछन्। राति पाउने 11 बजे हुने पहिलो खेलमा क्यानाडा र मोरक्को बीच प्रतिस्पर्धा हुनेछ। आज राति पाउने 3 बजे फ्रान्स र पाराग्वे भिड्नेछन्।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: सरकार बनेको 100 दिन पूरा, प्रधानमन्त्रीले उपलब्धि सार्वजनिक गर्दै सेवा प्रवाहमा सुधार ल्याए पनि विधि मिस्दा आलोचना।
1: बैलिखमा दुर्घटनाग्रस्त गाड़ी र यात्रु 3 दिनसम्म भेटिएनन्। 5 जनाको शनाखत, क्वारेन्टारबाट सशस्त्रको गोताखोर परिचालन।
0: सुस्ता क्षेत्रका स्थानीयको नागरिकता समस्या समाधान गर्न गृह मन्त्रालयको पत्राचार, राहदानी सेवा 3 दिनलाई बन्द।
1: युरोप अत्यधिक गर्मीको चपेटामा, गर्मीको थप खतरनाक लहर आउन सक्ने मौसमविदहरूको चेतावनी।
0: र अर्जेन्टिना, कोलम्बिया र इजिप्ट विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा प्रवेश। आज राति क्यानाडा र मोरक्को तथा पाराग्वे र फ्रान्स भिड्ने।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छ। नमस्कार।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
4: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
5: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
3: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
4: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
3: सम्पर्क युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484664 र 98114533005।
6: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन
7: कि? बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
6: नरिसौ न त, लो बरु हिँड, कहाँबाट ल्याउने हो?
7: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
3: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
7: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा, मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 98560 83507, कविता श्रेष्ठ, सम्पर्क 065414055 र 98466187।
8: शैलेशको बुवा, यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
9: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
8: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
10: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
11: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
10: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087872142।
12: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
13: मैडम, धुम्रपान भनेको के हो?
12: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
13: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ?
12: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठीघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
13: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
12: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
13: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
14: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
12: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
15: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
12: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420, दीप मल्ल ठकुरी 9406041530।
16: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
17: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँ ठाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
16: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
17: अनुरोधक श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनी चार। के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
18: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी चार दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
17: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
18: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
17: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
18: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
17: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
18: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
17: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
18: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी चार दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
19: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबुराही 103.8 मेगाहर्ट्ज अन्तर मनकी आवाज।

0: माइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, सुप्ला गण्डकी 4 दुलेगौडा बिपी चोक, प्रोपाइटर छान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
3: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
4: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
3: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
5: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
6: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
7: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
6: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
8: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार,
9: मोबाइल 98058535537 र 98066159900।
10: आहा, घर त साह्रै चित्त बुझ्नु भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
3: आ बुढा, त्यसलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
11: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142 34 र 98171556606।
12: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
13: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
12: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
3: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै खाना मुनि पाइन्छ।
14: उच्च स्तरका थर्ड सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
15: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ।
14: थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0656414236, मोबाइल 98560878302 र 98460878302।
16: खाए साह्रै मिठो, पकाए त स्वादकै, एक पाकेटले पेट भरि नि, के हो भन अपाकै।
17: यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98562279।
1: ए सम्झि यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुपझोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्झि
2: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हो सम्झि खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ
0: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 98028 28810 98028 28811 र 98028 28816
3: प्रणाम अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 मेगाहर्ट्ज अंतर मन की आवाज।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाइ हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0 65 5 71 240
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
2: उपचार सेवाहरू
3: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
2: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
3: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
2: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
3: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
2: पाथेघरको मासु युटेरिन फाइब्राइड एम्बुलाइजेसन पाथेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
3: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
4: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुस् हो
5: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
4: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
5: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
4: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
5: होटल फ्यामिली एन्ड लज खैरिनी टार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 98560-23420 98014-54674 र 98460-23420
6: दुलैवडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
7: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ त्यही जाने हो म त
6: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौं अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौंडा प्रोप्राइटर कीर्तिमान थापा मगर
8: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
9: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
11: हजुर, दान गरौं।
12: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
13: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
11: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
12: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आस्थान हो।
13: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
12: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित इस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
13: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
12: छुटका दायराहरू:
13: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
12: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
13: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
12: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9856062265 र 9848064145।
14: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतरमन के आवाज।
15: प्रीलोडेड गानों वाला कीपैड फोन, धमाकेदार साउंड के साथ कारवां मोबाइल।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचेपानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाचेपानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900।
2: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
2: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
3: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछेपानी तनहु। प्रोप्राइटर रमेश भुजेल। फोन 9850332475 र 9801132475।
4: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
5: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
4: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
5: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
6: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखबत्ती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
7: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
6: प्रोप्राइटर समीक्षा गुरुङ। सम्पर्क 9846633101 र 9846683522।
8: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
9: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
8: ओके, लेट्स डन।
9: हजुर, सिक्तेल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
8: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर गोविन्द सिग्देल। फोन 9560285043 र 9417000787।
2: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368।
1: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र,
1: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
2: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
3: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
4: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा हेल्थ पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्ला गण्डकी चार तुलेगौडा वाट इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852342493 र 9852338073।
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
4: यता नआऊ है बुहारी तलै बस छाचुत नगर आज कति दिन रे
5: तीन दिन भयो
4: तिमीलाई थाहा छ रिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
5: केही हुन्न मुवा सुनै नहुनेहरूले कि सफा गरे भइहाल्यो नि
4: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
5: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
6: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युनजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
4: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
7: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
8: नेपाल सरकार विज्ञापन बोर्ड

0: मेटली स्टील फन पर कका सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तर्जलिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9855601013, 9867729794।
3: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
4: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
3: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
4: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
5: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
6: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
5: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9855603398 र 9465610950।
7: दिदी, किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
8: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
7: हिंसा सहेर नबस्छौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
8: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
7: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ,
1: अहिले हतार छ पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9856062 मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
7: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846065999 छ।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
5: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9560062891।
10: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
12: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
10: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
12: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
13: कस्मेटिक पार्लर तथा खिलौनाहरूको होलसेल विक्रेता।
5: ग्राहकको चाहना नै हाम्रो तुष्टि, जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
5: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9846061220।
14: कहाँ जाने?
15: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
14: मयाम चिसापानी, अनि बीचमा नझर्ने?
15: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
14: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
5: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461-16878 र दुलेगौंडा ढोलफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235-52663।
9: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
16: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
9: अनि बन्छ त दाई?
16: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
17: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्बिसौनीको ठिक पारिपट्टि
18: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
19: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
18: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
20: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
21: स्टुडियो टाइमचेक अहिले दिउँसोको 2 बज्यो।
22: टाइमचेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98161-95301।
23: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
20: ढोरबाराही हाइलाइट्सको साथमा
5: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
20: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 98461-49304।
5: नमस्कार, रेडियो ढोरबाराही 103.8 MHz को दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने दिशामा वर्तमान सरकारले प्रस्थान बिन्दु तयार गरेको छ। प्रधानमन्त्री वीरेन्द्र शाह नेतृत्वको वर्तमान सरकार गठन भएको आज 100 दिनमा सुशासनको जगमा विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको सरकारले दावी गरेको छ। राजनीतिक नियुक्ति, पारदर्शिता, खुल्ला प्रतिस्पर्धाबाट विश्वविद्यालयको उपकुलपति नियुक्ति तथा परीक्षा प्रणालीमा सुधार गरेर शैक्षिक क्यालेण्डरको प्रभावकारी रूपमा लागू गरेको जनाइएको छ। नीतिगत तथा संरचनागत सुधारको कार्य संघीय सरकारको मन्त्रालयीय संख्या घटाएर आर्थिक मितव्ययिता अपनाइएको छ भने विगतमा राजनीतिक दलका नेता बढ़ी व्यस्त हुने उद्घाटन तथा शिलान्यास जस्ता कार्यक्रमलाई अन्त्य गरिएको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सुस्मित पोखरियलका अनुसार सरकारले नीतिगत तथा संरचनागत सुधारलाई प्राथमिकतामा राखेको उहाँले दावी गर्नुभएको छ। मन्त्री पोखरियलका अनुसार 8 विश्वविद्यालयको उपकुलपतिको नियुक्ति सरकारको हस्तक्षेप बिना विज्ञ समिति गठन गरेर थुङ्ग्याइएको छ। सबै विश्वविद्यालयमा एकैपटक उपकुलपतिको नियुक्त गरिएको छ। शिक्षा प्रणाली सुधार, विश्वविद्यालयमा शासकीय सुधार, डिजिटल तथा सेवा विस्तार र सेवा प्रवाहलाई यस अवधिमा उल्लेखनीय कामका रूपमा लिन सकिने उहाँले बताउनु भएको छ। नेपाली कांग्रेसभित्र पछिल्लो समय शीर्ष नेताहरूबीचको आन्तरिक राजनीतिक भेटघाट तथा छलफल तीव्र बन्न थालेको छ। बिहिबारदेखि आज शनिबारसम्म पार्टीका प्रभावशाली नेताहरूले विभिन्न स्थानमा छुट्टाछुट्टै भेटवार्ता गर्दै समसामयिक राजनीतिक अवस्था र पार्टीभित्रको रणनीतिबारे छलफल गरेका छन्। बिहिबार नेता पूर्णबहादुर खड्का र डाक्टर शेखर कोइरालाबीच गल्फुतारमा भेटवार्ता भएको छ। सोही दिन खड्का र डाक्टर शशांक कोइरालाबीचमा पनि महाराजगंजमा छुट्टै छलफल भएको थियो। त्यस्तै दिन
0: त्यसै दिन विमलेन्द्र निधि, प्रकाशमान सिंह र डाक्टर शशांक कोइराला बीच बानेश्वर हाइटमा पनि भेटवार्ता भएको बुझिएको छ। शुक्रबार हिजो भने कांग्रेस सभापति शेरबहादुर देव र निकट शीर्ष नेताहरू गल्फतारमा भेला भएर पार्टीको पछिल्लो अवस्था, सरकार र संगठनको विषयमा छलफल गरेका थिए। शनिबार आज पनि भेटघाटको क्रम जारी रहँदा नेता विमलेन्द्र निधि र डाक्टर शेखर कोइराला बीच भेटवार्ता भएको छ। बानेश्वर हाइटमा उनीहरू बीचमा छलफल भएको हो। पछिल्लो तीन दिन निरन्तर भइरहेका यी भेटवार्तालाई कांग्रेसभित्र विकसित राजनीतिक समीकरण, संगठनात्मक गतिविधि तथा आगामी रणनीतिसँग जोडेर हेरिएको छ, तर छलफलका एजेण्डाबारे औपचारिक रूपमा केही सार्वजनिक नगरिएको समाचारमा उल्लेख गरिएको छ। राजधानी सेवा असारको 24 गतिदेखि केही दिनका लागि बन्द हुने भएको छ। परराष्ट्र मन्त्रालय अन्तर्गतको राजधानी विभागले अहिलेको प्रणालीबाट राजधानी सेवालाई नयाँ प्रणालीमा लैजान लागेको जनाएको छ। विभागले सूचना निकालेर हालको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा जिल्ला, इलाका प्रशासन कार्यालय र विदेश स्थित नेपाली नियोगबाट प्रदान गरिने राजधानी सेवा र विभागबाट प्रदान गरिने सेवा केही दिन बन्द हुने जनाएको हो। जिल्ला, इलाका प्रशासन कार्यालय र विदेश स्थित नेपाली नियोगबाट प्रदान गरिने राजधानी सेवा असारको 24 गतेदेखि 26 गतेसम्म तीन दिन बन्द हुने भएको छ। त्यस्तै गरी राजधानी विभागबाट प्रदान गरिने राजधानी सेवा असारको 25 र 26 गते दुई दिनसम्म बन्द हुने जनाइएको छ। साथै यही असारको 29 गतेदेखि नयाँ प्रणाली मार्फत राजधानी सेवा नियमित रूपमा शुरू हुने विभागले जनाएको हो। नेपालमा विदेशी पर्यटकहरूको आगमन बढ़न थालेको छ। नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको 6 महिनाको तुलनामा यस वर्ष सोही अवधिमा विदेशी पर्यटकको आगमन वृद्धि भएको हो। बोर्डका अनुसार सन् 2025 जनवरीदेखि जूनसम्म 5,77,699 विदेशी पर्यटक नेपाल भित्रिएकोमा यस वर्ष सोही अवधिमा कुल 6,20,453 नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार अन्तर्राष्ट्रिय हवाई उडान विस्तार लगायतको कारणले पनि विदेशी पर्यटकहरूको आगमन बढ़न थालेको हो। बोर्डका अनुसार सन् 2026 जनवरीमा 92,573, फेब्रुअरीमा 1,05,441, मार्चमा 1,20,516, अप्रेलमा 1,07,934, मेमा 1,02,626 र जूनमा 91,363 पर्यटक नेपाल भित्रिएको जनाइएको छ। नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहु हाइड्रो पावर लिमिटेड प्रवर्तक रहेको 140 मेगावट क्षमताको जलाशययुक्त तनहु जलविद्युत आयोजनाको समग्र भौतिक निर्माण प्रगति 75.5% पुगेको छ। सेती नदीमा निर्माणाधीन राष्ट्रिय गौरवको यस आयोजना नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण र एसियाली विकास बैंक, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका र युरोपेली लगानी बोर्ड ईआईबीको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको छ। आयोजना अन्तर्गत बाँध तथा हेडवर्क्स निर्माणको प्रगति 59% पुगेको छ भने स्वङ्गकालिका जेबीले निर्माण गरिरहेको 140 मिटर अग्लो बाँधमा सेती नदीलाई डाइभर्सन सुरुङ मार्फत पथान्तरण गरेपछि 2081 चैतको 7 गतिदेखि मुख्य बाँधको कंक्रिटिङ शुरू गरिएको छ। हाल दायाँ र बायाँ किनारमा ग्राउटिङ ग्यालरी सुरुङ निर्माण, ड्रिलिङ तथा कंक्रिटिङ कार्य तीव्र गतिमा भइरहेको आयोजनाले जनाएको छ। नेपाल प्रहरीले झण्डै 1.5 करोड़को अवैध अभौतिक मुद्रा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एकजनालाई आज पक्राउ गरेको छ। जिल्ला प्रहरी परिषद काठमाण्डुको टोलीले सामाजिक सञ्जालको प्रयोग गरेर मानिसलाई विभिन्न प्रलोभन देखाएर ठगी गर्ने र रकमलाई अभौतिक मुद्रामा साटेर अवैध कारोबार गरेको आरोपमा भक्तपुर मध्यपुर छिमी 5 का मुकेश प्रजापतिलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी परिषद काठमाण्डुका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भदवाईले पक्राउ परेका प्रजापतिले अहिलेसम्म 1,48,00,000 बराबरको अभौतिक मुद्राको कारोबार गरेको अनुसन्धानमा खुलेको जानकारी दिनुभएको छ। प्रजापतिलाई जिल्ला अदालत काठमाण्डुबाट 5 दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नेपालमा क्रिप्टो करेन्सीको कारोबार गैर कानूनी मानिँदै आएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले शुक्रबार हिजो जिल्ला स्थित राजमार्गमा होटल तथा डेरी उद्योगहरूमा अनुगमन तथा निरीक्षण गरेको छ। डिभिजन कार्यालयका प्रमुख ज्योति आचार्यको नेतृत्वमा गरिएको अनुगमनका क्रममा पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका बाह्र देउराली क्षेत्रको हाइवे होटल तथा खाजाघरहरूमा गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नेपालमा क्रिप्टो करेन्सीको कारोबार गैर कानूनी मानिँदै आएको छ।

स्थानमा मूल्य सूची राख्न भान्सामा नियमित सरसफाई कायम गर्न तथा फ्रिजभित्र खाद्य सामग्री व्यवस्थित रूपमा भण्डारण गर्न निर्देशन दिँदै सचेत गराएको जानकारी दिएको छ। त्यस्तै गरी प्राप्त उजुरीको आधारमा बन्दीपुर गाउँपालिका पाँच एम्पाई स्थित एक डेरी उद्योगमा प्रहरी चौकी डुम्री र सम्बन्धित वडाध्यक्षको समन्वयमा अनुगमन भएको थियो। निरीक्षणको क्रममा उक्त डेरी उद्योग लामो समयदेखि संचारमा नरहेको पाइएको र परिसरमा फेला परेको तीन रोल ऱ्यापर तत्काल नष्ट गरेर लगाइएको कार्यालयले जानकारी दिएको छ। तनहुको शुक्ला गण्डकी नगरपालिका आठका दुई वर्षीय बालक शिवांश पौडेलको उपचारका लागि सहयोग जुटाएर उपचार गर्न थालिएको छ। ब्लड क्यान्सर जस्तो प्राणघातक रोगसँग लड़िरहेका पौडेलका परिवारको आर्थिक अवस्था कमजोर भएपछि उपचारका लागि सहयोग संकलन गर्नु परेको उनका बुवा कृष्ण प्रसाद पौडेलले बताउनु भएको छ। यसैबीच शुक्रबार हिजो शीतलबस्ती टोल विकास संस्थाले पनि आर्थिक सहयोग उपलब्ध गराएको छ। रेडियो धोरबाराहीको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष रोहित पौडेलले क्यान्सर पीड़ित बालकका बुवा कृष्ण प्रसाद पौडेललाई 5,110 रूपियाँ हस्तान्तरण गर्नुभयो। सहयोग रकम ग्रहण गर्दै कृष्ण प्रसाद पौडेलले सानो सानो सहयोग पनि आफ्ना लागि छोराको उपचार र जीवन बचाउने आधार बनेको बताउनु भएको छ। संस्थाका अध्यक्ष रोहित पौडेलले शिवांशको उपचारका लागि अन्य व्यक्ति तथा संघ संस्थालाई समेत सहयोग गरिदिन आग्रह गर्नुभएको छ। पोखराको फेवातालमा कायाकिङ गर्ने क्रममा हावाहुरीका कारण तालको बीचमा अलपत्र परेकी एक युवतीको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। काठमाण्डुको नारायणटार स्थायी घर भएर पोखरा घुम्न आएकी 23 वर्षकी रितिका फुइयालको शनिबार आज उद्धार गरिएको हो। फुइयालले फेवातालमा कायाकिङ गरिरहेका बेलामा अचानक तीव्र हावाहुरी चलेको थियो। सोही कारणले उहाँ तालको बीच भागमा अड्किएर अलपत्र हुनुभएको थियो। सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 गण हेडक्वार्टर कालिका कास्कीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको हो। हाल उहाँको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानले दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि समारोहको औपचारिक शुरूआत गरेको छ। सरकारी टेलिभिजनका अनुसार अन्त्येष्टि अगाडि 6 दिनसम्म सार्वजनिक श्रद्धांजलि कार्यक्रम संचालन गरिनेछ। खामेनीको शव राखिएको वाकस समारोह स्थलमा ल्याइनु अगाडि नै हजारौं शोकाकुल नागरिक तेहरानमा रहेको ग्रान्ड मोसल्लाहको प्राङ्गणमा भेला भएको एएफपीले जनाएको छ। उनीहरूले अमेरिका विरूद्ध नारा लगाएका थिए भने बदलाको प्रतीक मानिने रातो ब्यानर पनि प्रदर्शन गरेका थिए। इरानी सरकारी संचार माध्यमका अनुसार यो अन्त्येष्टि जुलाईको 9 खामेनीको गृह शहर मशहदमा समापन हुने भएको छ। गएको फेब्रुअरी 28 इजरायल र अमेरिकाले इरानमाथि गरेको हवाई आक्रमणमा 86 वर्षका खामेनीको ज्यान गएको थियो। अब अन्तिममा खेल समाचार। तनहुको भीमादमा जारी 68 करोड़ भलिबल कपको फाइनलमा हाइभिजन ल्याण्ड भानुमति र शाही फलफूल स्याङजा प्रवेश गरेका छन्। पिरूङ युवा क्लबको आयोजनामा गत बुधबारदेखि भीमाद रंगशालामा जारी रहेको प्रतियोगितामा शनिबार आज गण्डकी प्रदेश भलिबल टीमका कप्तान समेत रहेका सञ्जु विक्रम शाह संलग्न स्याङजा भलिबल क्लबलाई 3-2 सेटमा पराजित गर्दै हाई भिजन फाइनलमा पुगेको हो। यी दुई टीम शुक्रबारदेखि सेमी फाइनलमा प्रवेश गरे पनि प्रतिस्पर्धा गरे पनि समय अभावका कारणले खेल पूरा गर्न सकेका थिएनन्। जीवन गुरूङको कप्तानीमा रहेको हाई भिजन राम्रो लयमा रहेकै कारणले स्याङजालाई फाइनलमा पुग्नबाट वञ्चित गराउन सफल भएको हो। यस्तै हिजो नै भएको सेमी फाइनलमा विवश आलेको कप्तानीमा रहेको आयोजक टीमलाई 3-2 सेटमा पराजित गर्दै शाही फलफूल स्याङजा फाइनलमा प्रवेश गरेको छ। सुप्रिम भुजेलको कप्तानीमा रहेको शाही फलफूलले आजै उपाधिका लागि हाइभिजनसँग प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ। टीम 68 करोड़को सह आयोजनामा संचालन भइरहेको प्रतियोगिताको विजेताले विजेता टीमले 1,11,068, उपविजेताले 77,068, तृतीय हुने समूहले 44,068 तथा चौथो हुने टोलीले 22,068 नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन्। साथै सर्वोत्कृष्ट खेलाड़ीले 5,068 तथा उत्कृष्ट ब्लकर स्पाइकर सेटर उदयमान खेलाड़ी र उत्कृष्ट प्रशिक्षकले जनही 3,068 नगदसहित सम्मान प्राप्त गर्ने आयोजकले जनाएको छ।

0: शुक्लागन्धकी नगर उद्योग वाणिज्य संघले मैत्रीपूर्ण ब्याडमिण्टन प्रतियोगिता आयोजना गरेको छ। नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेश अन्तर्गत रहेको जिल्ला तथा गाउँपालिका तथा नगरपालिका स्तरीय प्रतियोगिता संघले आयोजना गरेको हो। आपसी सम्बन्धलाई विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको शनिबार बिहान शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले उद्घाटन गर्नुभएको छ। प्रतियोगिताको उद्घाटन गर्दै व्यवसायीहरूको एकताले आर्थिक समृद्धिमा टेवा पुग्ने बताउनुभयो। उहाँले व्यवसायीहरूको हितमा नगरपालिकाले समेत सहयोग गर्ने दावी गर्दै खेलको माध्यमबाट पनि यस क्षेत्रको प्रचार प्रसारमा सहयोग पुगेको धारणा व्यक्त गर्नुभएको थियो। प्रतियोगिता अगाडि संघका अध्यक्ष समुद्रराम श्रेष्ठको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा प्रथम उपाध्यक्ष सुमन सापकोटाले स्वागत, उपाध्यक्ष प्रेम बहादुर श्रेष्ठले धन्यवाद र महासचिव सुजन श्रेष्ठले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो। प्रतियोगितामा गण्डकी प्रदेशभित्रका विभिन्न जिल्लाबाट 22 टीम सहभागी भएको महासचिव श्रेष्ठले बताउनु भएको छ। फिफा विश्वकप फुटबल प्री क्वार्टर फाइनल समीकरण पूरा भएको छ। नकआउट चरणको अन्तिम खेलमा आज बिहान घानालाई एक गोलले पराजित गर्दै कोलम्बिया अन्तिम सोह्रमा प्रवेश गरेसँगै अन्तिम सोह्रको समीकरण पूरा भएको हो। चार पटकको पूर्व विजेता जर्मनीसहित क्रोसिया, नेदरल्याण्ड, जापान, सेनेगल, नवप्रवेशी केप भर्टी जस्ता टोली नकआउट चरणबाट बाहिरिएका छन्। अब प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इंग्ल्याण्ड, अर्जेन्टिना र इजिप्ट तथा स्विजरल्याण्ड र कोलम्बियाले खेल्ने भएका छन्। हवस् त यिनै विविध खबरहरू सँगसँगै दिउँसो 2 बजेको ढोर बाराही हाइलाइट्स आजका लागि सकिएको छ। 5 बजे हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोर बाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: This is Radio Dhor Barahi, 103.8 MHz.
3: शैलेशको बुवा, यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाद सम्झेल त हो नि, मान सम्मान इज्जत बढेको।
4: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वास र सुनचादी पसल खोजौला नि।
3: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
5: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
4: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
5: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087162।
6: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
7: म्याडम, धुम्रपान भनेको के हो?
6: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
7: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? छन् मैडम?
6: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
7: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
6: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
8: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
7: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
8: छुटका दायराहरू:
7: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
8: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
7: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
8: थप जानकारीका लागि सम्पर्क 0655174479, मोबाइल 9856062625 र 9848164145।
9: ए सबिना, यस्तो हतारमा कता हो?
10: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
9: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
11: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908-16142।
12: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
13: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
12: ए हो र, ल त ल,
11: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0654142 र 9856092।
14: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
15: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
14: उपचार सेवाहरू
15: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
14: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
15: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
14: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
15: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
14: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
15: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
16: This is Radio Dhorbarahi 103.8 MHz.

0: हिँड्दा हिँड्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
1: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्त्र बैङ्कको ठिक पारिपट्टि। फोन 0635930369।
3: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेरा, सुन
0: अहिले के सुन्ने भनेको
1: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
0: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
1: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देशीय सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको, पुरा सुन्नु पर्दैन।
0: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
1: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देशीय सहकारी संस्था लिमिटेड।
4: एडमिशन ओपन
5: पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM एफिलेटेड टू पोखरा यूनिवर्सिटी
4: 24th ईयर्स ऑफ एकेडमिक एक्सलेंस इन मैनेजमेंट
5: बैचलर प्रोग्राम
4: 4 years program of Bachelor in Business Administration BBA
5: 4 years of IT program Bachelor of Computer System and Information Technology BCSIT
4: 4 years program of Bachelor of Business Administration in Finance BBA Finance
5: Forms are available at college administration at 9 a.m. to 3 p.m.
4: Science and Management both in stream can apply.
5: Last date of form submission 26th Ashar 2018.
4: Entrance exam 29th Ashar 2083.
5: Enter to learn, go forth to serve.
4: Further details, Pokhara College of Management PCM, Ganmarga Nadipur, Pokhara 3, Kask, Nepal. Telephone number 0615447615701254. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
0: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
0: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
0: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
0: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू: वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
2: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने।
1: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
2: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
1: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
2: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
1: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था।
2: र बिहानी 17 कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0665712 40।
6: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
7: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
6: हस् मम्मी।
8: मैले सुने छोरी, ल जाऊ हिँड।
7: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
1: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
7: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
1: बिजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
9: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र।
10: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
9: हजुर, दुलेगौडाकै पुरानो 34 सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0654141042, 98560231128, 98462014726।
10: हाम्रो प्रतिबद्धता, धातुका भाँडा बर्तनको उपलब्धता।
11: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
12: हो त नि, एउटा सानो लाबर भाइले सिङ्गो वन नै सखा भने भयो।
13: हाम्रो वन, हाम्रो धन, डडेलो बाटो जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउने कानूनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
14: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058008 र 98460069246।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 98163434।
4: हजुर, दान गरौं।
5: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
6: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
4: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
5: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
6: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
7: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
6: ओके, ल डन।
7: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी चार दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
6: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 98560285443 र 98417007087।
8: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
9: बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो। हामी पनि त्यतै जाऊ।
10: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
11: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ। फोन नम्बर 0654142034 र 98171656606।
12: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
13: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
12: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
13: ए ल ल,
14: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार दुलेगौडा बिपी चोक।
15: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560338 प्रशान्त नेउपाने 98460269025।
16: स्टुडियो टाइम चेक,
17: अहिले दिउँसोको 3 बज्यो।
10: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो घर गहना नया गहना संग साटफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816395301
16: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा कृष्ण शर्मासँगै दिनेश जोशीको नमस्कार।
17: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
16: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
17: सरकारको 100 दिन असफल भएको नेकपा संयोजक प्रचण्डको टिप्पणी, वाम एकताको कुनै कुरा नभएको भनाई।
16: देशलाई ग्रे लिस्टबाट हटाउने अर्थमन्त्रीको प्रतिबद्धता, बागमती प्रदेशको बजेट पास गर्न कंग्रेसको हुई।
17: मुस्ताङको घरपुझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज।
16: इरानी पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टि समारोहमा विशाल जनसहभागिता, अमेरिका विरूद्ध नाराबाजी, हत्याको बदला लिनुपर्नेमा जोड।
17: र दोस्रो टी20 आज भारत र इंग्ल्याण्ड भेट्दै।
18: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
16: समाचार अब विस्तारमा। नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको 100 दिन असफल भएको टिप्पणी गर्नुभएको छ। लुम्बिनी प्रदेश स्तरीय पार्टीको शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमका लागि बुटवल पुग्नुभएका उहाँले पत्रकारसँग बोल्दै यस्तो बताउनु भएको हो। संयोजक प्रचण्डले जनतालाई दिइएको आश्वासन अनुसार बालेन्द्र शाह नेतृत्वको सरकारले काम गर्न नसकेको आरोप लगाउनुभयो।
19: जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनाएको थियो त्यस अर्थमा यो 100 दिन पूर्ण त असफल भएको देख्छु म।
16: उहाँले अहिले नै वाम एकताको कुनै कुरा नभएको तर सहकार्यका लागि समन्वय भइरहेको समेत जानकारी दिनुभयो।
19: वाम एकता भन्दा पनि कांग्रेस, एमाले लगायत सबैसँग सहकार्यको कुरा हो। आजको आवश्यकता हामीले त्यसमा प्रयास गरिराखेका छौँ।
17: राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा सांसदहरूले मनसूनका कारण बाढ़ी पहिरोबाट अवरूद्ध भएका राजमार्ग र सड़क यथाशीघ्र सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्। उनीहरूले मुलुकका विभिन्न राजमार्ग तथा सड़क बाढ़ी पहिरोका कारण अवरूद्ध हुँदा जनजीवन प्रभावित भएको भन्दै तत्काल मर्मत सम्भार गरी यातायात सहज बनाउन आग्रह गरेका हुन्। सांसद गोमादेवी तिमिन सिन्हाले वर्षायाममा नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको उल्लेख गर्दै मुख्य राजमार्गका अवरोध तत्काल हटाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। उहाँले मुगलिङ, नारायणगढ, काठमाण्डौ, डोटी र बैतडी क्षेत्रमा भइरहेका सड़क दुर्घटनाप्रति सरकार गम्भीर बन्नुपर्नेमा जोड़ दिनुभयो। सांसद दुर्गा गुरूङले मनसून शुरू भएसँगै कर्णालीका विभिन्न जिल्लाका सड़क बाढ़ी पहिरोले अवरूद्ध हुँदा बिरामीलाई अस्पताल पुर्याउन समेत कठिनाई हुने गरेको बताउनुभयो। सांसद नरबहादुर विष्टले सुर्खेत कालीकोट रूटमा सञ्चालन भइरहेको सार्वजनिक यातायात दैलेखमा हराएको घटनाको आवश्यक छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो। यस्तै अर्का सांसद नारायण दत्त मिश्रले भने सरकारले रासायनिक मल डीएपी महँगो मूल्यमा खरिद भएको हो कि भन्ने प्रश्न उठाउँदै नेपाल भारत बीच खरिद मूल्यमा देखिएको अन्तरबारे छानबिन हुनुपर्ने माग गर्नुभयो। सांसद युवराज शर्माले काठमाडौँ उपत्यकामा मेलम्चीको खानेपानी वितरण अवरूद्ध भएकाले नियमित खानेपानी आपूर्तिको व्यवस्था गर्न सरकार अग्रसर हुनुपर्ने धारणा राख्नुभयो। सांसद सुरेश कुमार आले मगरले सरकारले सांसदहरूले उठाएका प्रश्नको जवाब नदिएको भन्दै आजको बैठकमा आफूले कुनै पनि जिज्ञासा नराखेको बताउनुभयो।
16: अर्थमन्त्री डाक्टर स्वर्णिम अग्लेले सरकार मुलुकलाई फाइनान्सियल एक्सन स्टाक फोर्स एफटीए को ग्रे लिस्टबाट हटाउन प्रतिबद्धताका साथ लागेको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उहाँले मुलुकलाई उक्त सूचीबाट बाहिर निकाल्नका लागि सबैको पूर्ण सहयोग आवश्यक भएको बताउनुभयो। उहाँले सो सम्बन्धमा नेपालले सम्बोधन गर्नुपर्ने सबै विषयलाई कार्यतालिकासहित प्रभावकारी रूपमा अगाडि बढ़ाउने समेत उल्लेख गर्नुभएको छ। एफएटीएले दिएका सुझाव कार्यान्वयन नभएको अवस्थामा नेपाल कालो सूचीमा पर्ने सम्भावना रहेकाले यसको गम्भीरतालाई ख्याल गरी सहयोग गरिदिन अर्थमन्त्री डाक्टर वाग्लेले आग्रह गर्नुभएको छ। वर्तमान सरकार गठन भएपछि एफएटीएले दिएका सुझावलाई पूर्ण रूपमा कार्यान्वयन गराउन आफूहरू लागि परेको उहाँको कथन थियो। नेपाल 2081 साल फागुनदेखि ग्रे लिस्टमा रहेको छ। अर्थमन्त्री डाक्टर वाग्लेले प्रस्तुत गर्नुभएको सो प्रस्तावलाई सभाको बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ।
17: नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज हेटौँडामा भएको बैठकले प्रदेश सरकारद्वारा आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत बजेटका पक्षमा मतदान गर्न व्हीप जारी गरेको छ। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाको अध्यक्षतामा भएको बैठकमा पार्टी महामन्त्री गुरूराज घिमिरेले आमन्त्रित सदस्यका रूपमा सहभागी हुनुभएको थियो। नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी एमालेसँगको समन्वयमा प्रदेशसभामा बजेट प्रस्तुत गरेको हो। त्यसअघि दुवै पार्टीका संसदीय दलले नेपाली कांग्रेसका पूर्व मुख्यमन्त्री बहादुर सिंह लामाको संयोजकत्वमा बजेट निर्माण सहजीकरण कार्यदल गठन गरेका थिए।
16: हुलाक सेवालाई पुनर्जीवन दिन सरकार सफल देखिएको छ। शासकीय सुधार सम्बन्धी 100 कार्य सूचीमा हुलाकलाई सरकारी सामग्री तथा कागजात ढुवानी सेवाका रूपमा विकास गर्ने लक्ष्य अनुसार हालसम्म उल्लेखनीय प्रगति हासिल भएको हुलाक सेवा विभागले जनाएको छ। विभागका महानिर्देशक मनमाया भट्टराई पंगिनीका अनुसार सरकारी सेवा नागरिकको घर दैलोमा उपलब्ध गराउने उद्देश्यका साथ हुलाक सेवालाई आधुनिकीकरण गरी राहदानी नागरिकताको प्रतिलिपि सवारी चालक अनुमति पत्र शैक्षिक प्रमाणपत्र तथा अन्य सरकारी कागजात र सामग्री घर घरमा पुर्याउने व्यवस्था कार्यान्वयनमा आएको छ। सरकार गठनपछिको अवधिमा यही असार 19 गतेसम्म 75 जिल्लामा 2,07,834 स्थान राहदानी जिल्ला प्रशासन कार्यालयमा ढुवानी भइसकेको भन्दै ती मध्ये हालसम्म 6,293 थान राहदानी सेवा ग्राहकको घर दैलोमा पुर्याइसकिएको हुलाक सेवा विभागले जनाएको छ। हुम्ला र भोजपुर जिल्लामा यस्तो सेवा शुरू गर्नका लागि भइरहेको छलफल अन्तिम चरणमा रहेको महानिर्देशक पंगेनीले जानकारी दिनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
20: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
21: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
22: घरको साथ जीवन भर

50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बल का यूपीवीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो
1: डिश हो खुशीको कनेक्शन
2: यो हो थाहासंचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सड़क योजना अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिकामा चक्रपथ निर्माण सम्पन्न भएको छ। उक्त सड़क आयोजना 7 वर्षमा निर्माण सम्पन्न भएसँगै आवागमन सहज भएको स्थानीयले बताएका छन्। पूर्वाधार विकास कार्यालय मुस्ताङबाट कार्यान्वयनमा आएको चक्रपथ सड़क सदरमुकाम जोमसोम ठिनी ढुम्बा छैरो मार्फा हुँदै पुनः जोमसोम जोड्ने 10.5 किलोमिटर हालै निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुरेश पाण्डेले बताउनुभयो। विक्रमसम्म 2077 माघसम्म निर्माण सम्पन्न गर्ने गरी 2076 असार 26 गते ठेक्का सम्झौता भएको थियो। कोविड महामारी हिमपात प्रतिकूल मौसम निर्माण कम्पनीको ढिलासुस्ती लगायतका कारणले काम सम्पन्न हुन नसकेको उल्लेख गर्नुभयो। शुरूआती ठेक्का सम्झौता अवधि 1.5 वर्ष तोकिए पनि पटक पटक म्याद थप गरी 7 वर्षमा निर्माण सम्पन्न भएको हो।
3: नेपालमा विदेशी पर्यटकको आवागमन बढ़ेको छ। नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको 6 महिनाको तुलनामा यस वर्षको सोही अवधिमा विदेशी पर्यटकको आवागमन बढ़ेको हो। बोर्डका अनुसार सन् 2025 जनवरीदेखि जूनसम्म 577,699 विदेशी पर्यटक नेपाल भित्रिएकोमा यस वर्षको सोही अवधिमा कुल 6,20,453 पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार अन्तर्राष्ट्रिय हवाई उडान विस्तार लगायतका कारणले विदेशी पर्यटकको आवागमन बढ़ेको हो। बोर्डका अनुसार सन् 2026 जनवरीमा 92,573, फेब्रुअरीमा 1,05,441, मार्चमा 1,20,516, अप्रेलमा 1,07,934 र मेमा 1,02,626 र जूनमा 91,363 पर्यटक नेपाल आएका छनृ।
4: अब अन्तर्राष्ट्रिय समाचार। इरानको राजधानी तेहरानमा देशका पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिमा ठूलो संख्यामा मानिसहरू भेला भएका छन्। ठूलो भीड़का कारण तेहरानको मोसल्लाह मस्जिदको उत्तरी ढोका खोलिएको बीबीसीले उल्लेख गरेको छ। खामेनीको अन्त्येष्टि समारोह स्थलमा सहभागी भएकाहरूले अमेरिका विरूद्ध नाराबाजी गर्नुका साथै बदलाको प्रतीक मानिने रातो ब्यानर पनि प्रदर्शन गरेका छन्। उनीहरूले खामेनीको हत्याको बदला लिनुपर्नेमा जोड़ दिएका छन्। इरानी अधिकारीहरूले इरान र इराकका विभिन्न शहरमा आयोजना 6 दिनसम्म चल्ने अन्त्येष्टि समारोहमा 1.5 करोड़देखि 2 करोड़ मानिस उपस्थित हुने अपेक्षा गरिएको बताएका हुन्। यसैबीच इराकी संचार माध्यमले खामेनीको अन्त्येष्टिका लागि बुधबार देशको राजधानी बगदाद बन्द रहने बताएका छन्। खामेनीको अन्त्येष्टि समारोह बिहिबार उहाँको गृहनगर मसहदमा समापन हुनेछ। खामेनीको गत फेब्रुअरी 28 अमेरिका इजरायलको संयुक्त हवाई आक्रमणमा मृत्यु भएको थियो।
3: अब खेल समाचार। भारत र इंग्ल्याण्ड बीचको टी20 श्रृंखला अन्तर्गत दोस्रो खेल आज हुँदैछ। दुई टोली बीचको खेल नेपाली समयअनुसार आज साँझ 7:15 म्यान्चेस्टरको ओल्ड ट्राफोर्ड स्टेडियममा हुनेछ। 5 खेलको टी20 श्रृंखलाको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो। दुवै टोली आजको खेल जित्दै श्रृंखलामा 1-0 अग्रता बनाउन चाहन्छन्। सबैको नजर फेरि एकपटक 15 वर्षीय वैभव सूर्यवंशीको डेब्यूमा हुनेछ। यद्यपि भारतका बोलिङ प्रशिक्षक मर्ने मोर्करले युवा ब्याट्सम्यानले अझै केही समय पर्खनुपर्ने संकेत दिएका छन्। दुई टोली बीच अहिलेसम्म 9 वटा टी20 श्रृंखला खेलिएका छन्। यी श्रृंखलामध्ये भारतले 5 जित्दा इंग्ल्याण्डले 3 मात्र जितेको छ भने एउटा श्रृंखला बराबरीमा सकिएको छ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: सरकारको 100 दिन असफल भएको नेकपाका संयोजक प्रचण्डको टिप्पणी, वाम एकताको कुनै कुरा नभएको भनाई।
3: देशलाई ग्रे लिस्टबाट हटाउने अर्थमन्त्रीको प्रतिबद्धता, बागमती प्रदेशको बजेट पास गर्न कंग्रेसको ह्विप।
4: मुस्ताङको घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज।
3: इरानी पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टि समारोहमा विशाल जनसहभागिता, अमेरिका विरूद्ध नाराबाजी, हत्याको बदला लिनुपर्नेमा जोड़।
4: र दोस्रो टी20मा आज भारत र इंग्ल्याण्ड भिड्दै।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। कृष्ण र दिनेश।

0: Vidar Condição. Namaskar.
1: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
2: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
1: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर। तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
2: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
1: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
3: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98562375 र 98011325475।
4: ल, किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
5: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
4: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेरको चिन्ता लिनु भएको छ यो दिदीले?
6: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
4: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
7: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु, पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560661636 र 98151661636।
8: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन
9: कि बुढा? कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
8: नरिसौ न त, लो बरु हिँड, कहाँबाट ल्याउने हो?
9: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
1: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
10: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौंडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560883507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 98466818817।
11: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
12: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
11: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौंडा भित्री बजार।
13: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौंडा भित्री बजार, प्रोप्राइटर भोज बहादुर सुनार,
3: मोबाइल 98058535537 र 98066015879।
14: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.5 मेगाहर्ज।

0: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
1: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, धुलेगौडा भित्री बजार।
5: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
6: कहाँ जाने?
7: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
6: मयम चिसापानी, अनि बिचमा नझर्ने?
7: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
6: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 98461616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 98235526363।
8: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार, 98253919122, 98058800008 र 98460972646।
9: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
10: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
10: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
9: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
10: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
9: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
10: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
9: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
10: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
9: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
10: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
9: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
11: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
12: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यूरो, फोन 061-590-162-590-163।
13: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
14: दिदी पनि नमजाइल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
15: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री

0: पाइन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
1: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

रौ परमेश्वरी, यो गैरी खेतका सिने भूमि नागनगिनी देवी देवता सबैले काइला लागेको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा गराई।

0: गर्नु पर्दैन,
1: खेलिन्छ नि हाम्रो आफ्नै पोट पनि।
2: कति साह्रै गाली गरेको,
1: किन गराउँछ नि बुढा।
2: फरिया चाहिँ मैले किनिदिएको लाएर आएको मरिले,
1: होइन मैले किनिदिएको,
2: कहाँ हुन्छ मैले किनिदिएको
3: के पनि होइन जानेर हिँड्न किनेको।

बिहानै म भने चाहिँ आउनु है जाँडै भनेर खोज्दा हो।

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो साइन्चेक अहिले दिउँसोको 4 बज्यो
2: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
4: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
3: कक्षा 12 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
4: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
3: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
4: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
3: र बिहानी 17 कक्षा सञ्चालन हुने
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712040
5: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचेपानी
6: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
5: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 98510-88461 र सिजन गुरुङ 97045-40900
7: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
8: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ
7: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ
8: सेवा लिने क्रममा चाहिने जानकारी
7: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
8: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
7: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ
8: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-7878
9: सुवर्ण अवसर
10: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
9: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
10: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
9: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएसको सफल उपचार
10: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
9: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या,
4: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
9: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
4: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
9: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
4: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
11: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
12: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
11: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
12: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
13: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौंडा।
4: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465610950।
14: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0635714479, मोबाइल 98560062065 र 98468164145।
2: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्गानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउं।
0: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नोट: प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
0: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड, खैरनीटार।

0: हजुर, सबै सामान पाइने एउटै ठाउँ, ओम भगवती मेटल एन्ड स्टील उद्योग।
1: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
0: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9860629794।
2: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
3: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
4: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279।
5: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
6: खरिदिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
5: अनि बन्छ त दाई?
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
7: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्पिसौनीको ठिक पारिपट्टि।
8: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
9: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062629।
10: एक सय तीन थोप्लो आठ, अन्तर्मनको आवाज।

सामना अन्धो हुन्छ भन्छन् माया त्यसैले जादु सरी मन्द मुक्त पार्न खोज्दै सत्ता उन्दै मेरी परी उनी आइसक्ने परी खै के मलाई भन्छ।

0: ए सबिना, यस्तो हतारमा कता हो?
1: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
2: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचादी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9008816142।
3: सुन्न श्रेया, यो चाया पोतो डन्डीफोर एलर्जीले मेरो अनुहार नै।
4: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
5: कहाँ?
4: गण्डकी मेडिकल हल।
6: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
4: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
6: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
3: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0965903669, मोबाइल 9840826926।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
7: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
7: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
6: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
8: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846656996।
9: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
10: साँच्चै के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
9: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
10: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
0: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
6: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
5: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
6: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
5: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
6: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
5: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
6: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
5: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
6: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
5: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो अहिले साँझको 5 बज्यो टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165-95301
2: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
3: ढोरबाराही हाइलाइट्सको साथमा
4: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
3: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461-49304
5: तनहुँको विमत नगरपालिकाले सार्वजनिक विधा तथा आइतबार आफ्ना कार्यालयहरू खुल्ला राख्ने निर्णय गरेको छ। चालू आर्थिक वर्षका स्वीकृत विभिन्न विकास निर्माण तथा सेवामूलक योजनाहरूको कार्य सम्पन्न प्रतिवेदन सहित भुक्तानी प्रक्रियालाई सहज बनाउन नगरपालिकाले यस्तो व्यवस्था गरेको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभा खर पोखरेलका अनुसार आर्थिक वर्षको अन्त्यमा योजनाहरूको भुक्तानीका लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रियागत कागजात र फाइलहरू पेश गर्न सहज होस् भनी असार 21 गते आइतबार सार्वजनिक विदाको दिन पनि कार्यालय खुल्ला राख्ने निर्णय गरिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै सम्पूर्ण ओडा कार्यालयहरू स्वास्थ्य संस्था तथा मथतका अनि सम्पूर्ण कार्यालयहरू उपभोक्ता समिति निर्माण व्यवसायी र सरकारवालाहरूलाई यसको जानकारी गराएको छ। सार्वजनिक विदा तथा आइतबारका दिन सम्बन्धित कर्मचारीहरू कार्यालयमा उपस्थित भई योजनाका फाइल एवं कागजातहरू पेश गर्नका लागि आवश्यक समन्वय तथा कार्य सम्पादन गर्न निर्देशन समेत दिएको छ। आर्थिक वर्षको अन्त्यमा विकास निर्माणका योजनाहरूको भुक्तानी लिन उपभोक्ता समिति र व्यवसायीहरूलाई चाप पर्ने भएकाले कार्य सम्पादनलाई छिटो छरितो र प्रभावकारी बनाउन यो कदम चालिएको नगरपालिकाले जनाएको छ। बितेका तीन दिन देशका धेरै जसो ठाउँमा वर्षा भएकोमा आज तुलनात्मक रूपमा कम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सुदूरपश्चिमको एक दुई ठाउँमा र बाँकी प्रदेशका केही ठाउँमा पानी परेको भए पनि एक दुई ठाउँ बाहेक अन्यत्र ठूलो पानी परेको छैन। पछिल्लो तीन घण्टामा मकवानपुरको सिलिङ्गी भक्तपुरको तातली खोटाङको एसएलुखर्का प्युठानको सेउलिङ स्यौली ब्याङ लगायतका ठाउँमा 20 मिलिमिटर भन्दा धेरै पानी परेको भए पनि देशका धेरै ठाउँमा पानी परेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बेलुका र राति भोजपुर खोटाङ ओखलढुङ्गा रामेछाप सिन्धुली र सर्लाही लगायतका केही ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना रहेको छ। केही दिनदेखि पानी परिरहेको र मनसून सक्रिय रहेको हुँदा कुनै ठाउँमा एकैछिन ठूलो पानी परेर विपदजन्य घटना हुन सक्ने भएकोले सावधानी अप्नाउनु पर्ने महाशाखाले जनाएको छ। यो हप्ता धान रोपाई हुने गरी वर्षाको आशा रहेको भए पनि धेरै ठाउँमा रोपाई गर्न पर्याप्त पानी नपरेको किसानहरूले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। खाद्य प्रविधि तथा गुड नियन्त्रण डिभिजन कार्यालय दमौलीले शुक्रबार जिल्ला स्थित राजमार्गका होटल तथा डेरी उद्योगमा अनुगमन तथा निरीक्षण गरेको छ। डिभिजन कार्यालयका प्रमुख ज्योति आचार्यको नेतृत्वमा गरिएको अनुगमनका क्रममा पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका 12 देउराली क्षेत्रका हाइवे होटल तथा खाजा घरहरूमा अवैध पेय पदार्थ र कम गुणस्तरको कालो अमिलो पेय पदार्थ गरी करिब 1,000 रूपियाँ बराबरका सामग्री नष्ट गरिएको छ। अनुगमन टोलीले व्यवसायीहरूलाई ग्राहकले सहजै देख्ने स्थानमा मूल्य सूची राख्न भान्सामा नियमित सरसफाई कायम गर्न तथा फ्रिजभित्र खाद्य सामग्री व्यवस्थित रूपमा भण्डारण गर्न निर्देशन दिँदै सचेत गराएको जनाएको छ। त्यसै गरी प्राप्त उजुरीको आधारमा बन्दीपुर गाउँपालिका पाँच याम्पा स्थित एक डेरी उद्योगमा प्रहरी चौकी डुम्रे र सम्बन्धित वडा अध्यक्षको समन्वयमा अनुगमन गरिएको थियो। निरीक्षणका क्रममा उक्त डेरी उद्योग लामो समयदेखि सञ्चालनमा नरहेको पाइएको र परिसरमा फेला परेका तीन रोल ऱ्यापर तत्काल नष्ट गर्न लगाइएको कार्यालयले जनाएको छ। आचार्यले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर नियमित अनुगमनलाई निदान दर्ता दिने बताउनु भएको छ। उहाँले खाद्य व्यवसायीहरूलाई खाद्य स्वच्छता गुणस्तर र कानूनी मापदण्डको पूर्ण पालना गर्न आग्रह गर्दै उपभोक्तालाई पनि शंकास्पद खाद्य सामग्री वा व्यवसाय बारे जानकारी भए सम्बन्धित निकायमा उजुरी गर्न अनुरोध गर्नुभएको छ। तनहुको घिरिङ गाउँपालिकाले कृषिको उत्पादन लागत घटाउने तथा उत्पादकता वृद्धि गर्ने लक्ष्यसहित 75 लाख रूपियाँको कृषि यान्त्रीकरण र कार्यक्रम सञ्चालन गरेको छ। नेपाल सरकारबाट हस्तान्तरित विशेष अनुदान अन्तर्गत गाउँपालिकाले 50% अनुदानमा कृषक तथा कृषि फार्मलाई आधुनिक कृषि उपकरण उपलब्ध गराउन लागेको हो। गाउँपालिकाका अनुसार असार 22 गते उपकरण हस्तान्तरण गरिने कार्यक्रम रहेको छ। कार्यक्रम अन्तर्गत 100 वटा कम्बाइन मिल 120 वटा अश्वशक्ति क्षमताका हाते ट्र्याक्टर तथा 60 वटा 7 अश्वशक्ति क्षमताका हाते ट्र्याक्टर कृषकलाई उपलब्ध गराइनेछ। माग गरेका सबै योग्य कृषकलाई कार्यक्रमभित्र समेटिएको गाउँपालिकाले जनाएको छ। घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले कृषिमा बढ़दो श्रम अभाव र महँगो उत्पादन लागतलाई मध्यनजर गर्दै यान्त्रीकरणलाई प्राथमिकता दिएको बताउनु भएको छ। उहाँका अनुसार आधुनिक उपकरणको प्रयोगले जोताई प्रशोधन तथा अन्य कृषि कार्यमा लाग्ने समय र खर्च घट्नेछ भन्ने उत्पादकत्व वृद्धि गर्न समेत सहयोग पुग्नेछ। कृषिमा प्रविधिको प्रयोग विस्तार गर्दै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने तथा युवालाई कृषि उद्यमतर्फ आकर्षित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष थापाले बताउनु भएको छ। कास्कीको पोखरा महानगरपालिका क्षेत्रभित्र जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन तीव्रता दिएको छ। यस सहायक प्रमुख जिल्ला अधिकारी चित्रंगत बराल नेतृत्वको संयुक्त टोलीले 15 असरदेखि 19 असरसम्म बजार अनुगमन गरेको हो। टोलीले महानगरभित्रका अस्पतालका चमेना गृह विद्यालयका चमेना गृह होटल रेस्टुरेन्ट डिपार्टमेन्टल स्टोर र किराना पसलहरूमा निरीक्षण गरेको छ। अनुगमनका क्रममा गुणस्तरहीन र म्याद गुज्रिएका खाद्य सामग्री बिक्री गर्ने 8 वटा व्यवसायलाई 50-50 हजार रूपियाँका दरले जरिमाना गरिएको छ। उपभोक्ताको व्यवस्थामा खेलवाड गरेको र बजार नियम उल्लंघन गरेको पाइएपछि प्रशासनले कड़ा कदम चालेको हो। अनुगमनका क्रममा मूल्य सूची नराखेको ब्याच नम्बर र उत्पादन मिति नखुलेका वस्तु बेचेको पाइएको छ। विभिन्न बजार क्षेत्रको स्थलगत अनुगमनको क्रममा मूल्य सूची नराखेको ब्याच नम्बर उत्पादन मिति प्रयोग योग्य मिति र लेबल नभएका वस्तुहरू बिक्री वितरण गरिएको पाइएको छ। प्रशासनले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। टोलीले सरसफेमा ध्यान नदिने र व्यवसाय नवीकरण नगर्ने पसलहरूलाई समेत सचेत गराएको छ। नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहु हाइड्रो पावर लिमिटेड टीएचएल प्रवर्धक रहेको 140 मेगावाट क्षमताको जलाशययुक्त तनहु जलविद्युत आयोजनाको समग्र भौतिक निर्माण प्रगति 75.5% पुगेको छ। सेती नदीमा निर्माणधीन राष्ट्रिय गौरवको यस आयोजना नेपाल सरकार नेपाल विद्युत प्राधिकरण तथा एसियाली विकास ब्याङ्क एडीबी जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका र युरोपेली लगानी ब्याङ्क ईआईबीको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको छ। आयोजना अन्तर्गत बाद तथा हाइड्रो हेडवर्क्स निर्माण प्याकेज 1 को प्रगति 59% पुगेको छ। सोङदा कालिकाप जेबीले निर्माण गरिरहेको 140 मिटर अग्लो मुख्य बाँधमा सेती नदीलाई डाइभर्सन सुरुङ मार्फत पाथान्तरण गरेपछि 2081 चैत 7 गतेदेखि मुख्य बाँधको क्राकिङ शुरू गरिएको थियो। हाल दायाँ र बायाँ किनारामा ग्राउन्डिङ ग्यारली सुरुङ निर्माण ड्रिलिङ तथा क्राकिङ कार्य तीव्र गतिमा भइरहेको आयोजनाले जनाएको छ। पोखराको फेवर तालमा काइकिङ गर्ने क्रममा हावाहुरीका कारण तालको बीचमा अलपत्र परेकी एक युवतीको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। काठमाडौँको नारायण आर स्थायी घर भई पोखरा घुम्न आएकी 23 वर्षीय रितिका फुयालको शनिबार उद्धार गरिएको हो। फुयालले फेवतालमा कायाकिङ गरिरहेको बेला अचानक तीव्र हावाहुरी चलेको थियो। सोही कारण उनी तालको बीच भागमा अड्किएर अलपत्र परेकी थिइन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 गढ हेक्वा कालिका कास्कीबाट खटिएको प्रहरी को टोलीले सकुशल उद्धार गरेको थियो। हाल उनको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ। तनहुको शुक्लगण्डकी 8 का 2 वर्षीय बालक शिवांश पौडेलको उपचारका लागि सहयोग जुटाएर अचानक तीव्र हावाहुरी चलेको थियो। सोही कारण उनी तालको बीच भागमा अड्किएर अलपत्र परेकी थिइन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 गढ हेक्वा कालिका कास्कीबाट खटिएको प्रहरी

0: कुल विकास संस्थाले पनि आर्थिक सहयोग उपलब्ध गराएको हो। रेडियो ढोरबाराहीको कार्यालयमा आएर संस्थाका अध्यक्ष रोहित पौडेलले क्यान्सर पीड़ित बालकका बुबा कृष्ण प्रसाद पौडेललाई 5,110 रूपियाँ हस्तान्तरण गर्नुभएको छ। सहयोग रकम ग्रहण गर्दै कृष्ण प्रसाद पौडेलले सानो सानो सहयोग पनि आफ्ना लागि छोराको उपचार र जीवन बचाउने आधार बनेको बताउनु भएको छ। संस्थाका अध्यक्ष रोहित पौडेलले शिवांशको उपचारका लागि अन्य व्यक्ति तथा संघ संस्थालाई समेत गर्न आग्रह गर्नुभएको छ। तनहुँको विवादमा जारी 68 करोड़ भलिबल कपको फाइनलमा हाई भिजन ल्याण्ड भानुमती र शाही फलफूल स्याङ्जा प्रवेश गरेका छन्। पिरूङ युवा क्लबको आयोजनामा गत बुधबारदेखि भीमाच रंगशालामा जारी रहेको प्रतियोगितामा शनिबार गण्डकी प्रदेश भलिबलका कप्तान समेत रहनुभएका सन्जु विक्रम शाह संलग्न स्याङ्जा भलिबल क्लबलाई 3-2 सेटमा पाखा लगाउँदै हाई डिभिजन फाइनलमा पुगेको हो। यी दुई टीम शुक्रबारदेखि सेमी फाइनलमा प्रवेश गरे पनि समय अभावका कारण खेल पूरा गर्न सकेका थिएनन्। जीवन गुरूङको कप्तानीमा रहेको हाई डिभिजन राम्रो रायमा रहेकै कारण स्याङ्जा फाइनल पुग्नबाट वञ्चित गराउन सफल भएको हो। यस्तै शुक्रबार नै भएको सेमी फाइनलमा विवश आलीको कप्तानीमा रहेको आयोजकलाई 3-2 सेटमा पराजित गरेर शाही फलफूल स्याङ्जा फाइनलमा प्रवेश गरेको छ। सुप्रिम भ्युजेलका कप्तानीमा रहेको शाही फलफूलले आजै उपाधिका लागि हाई डिभिजनसँग प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ। टीम 68 करोड़को सह आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले ₹1,11,068 उपविजेताले ₹77,068 तृतीय हुने टोलीले ₹44,068 तथा चौथो स्थान हासिल गर्ने टोलीले ₹22,068 नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै सर्वोत्कृष्ट खेलाड़ी ₹5,068 तथा उत्कृष्ट ब्लकर स्पाइकर सेटर उद्यमान खेलाड़ी र उत्कृष्ट प्रशिक्षकले जनाही ₹3,068 नगद सहित सम्मान प्राप्त गर्ने आयोजकले जनाएको छ। सुकलगढी नगर उद्योग वाणिज्य संघले मैत्रीपूर्ण ब्याडमिण्टन प्रतियोगिता आयोजना गरेको छ। नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेश अन्तर्गत रहेको जिल्ला तथा गाउँ नगरपालिका स्तरीय प्रतियोगिता संघले आयोजना गरेको हो। आपसी सम्बन्धलाई विस्तार गर्ने उद्देश्यले आयोजित प्रतियोगिताका शनिबार बिहान सुकलगण्डकी नगरपालिकाका मेयर कृष्ण राज पण्डितले उद्घाटन गर्नुभएको हो। प्रतियोगिताको उद्घाटन गर्दै व्यवसायीहरूको एकताले आर्थिक समृद्धिमा टेवा पुग्ने बताउनु भएको छ। उहाँले व्यवसायीहरूको हितमा नगरपालिकाले समेत सहयोग गर्ने दावी गर्दै खेलको माध्यमबाट पनि यस क्षेत्रमा प्रचार प्रसारमा सहयोग पुगेको धारणा व्यक्त गर्नुभएको छ। प्रतियोगिता अघि संघका अध्यक्ष समुद्र राम श्रेष्ठको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा प्रथम उपाध्यक्ष सुमन सापकोटाले स्वागत उपाध्यक्ष प्रेम बहादुर श्रेष्ठले धन्यवाद र महासचिव सुजन श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट 22 टीम सहभागी भएको महासचिव श्रेष्ठले जानकारी दिनुभएको छ। प्रतियोगिता शुक्ल गण्डकी नगरपालिका 8 ढोरफिर्दीमा रहेको कवर हलमा चलिरहेको छ। साँझ 5 बजेको ढोरबारा हाइलाइट सकिएको छ। 7 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुनेछ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhorbarahiefm@gmail.com मा इमेल गर्नुहोस्।
2: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
3: मैडम, धुम्रपान भनेको के हो?
2: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
3: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? छन् मैडम?
2: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम दीर्घ श्वास प्रश्न

0: रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभए बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनिनी म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
1: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
2: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
3: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
2: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मरमत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
4: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मरमत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
5: एडमिशन ओपन
6: पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM एफिलिएटेड टू पोखरा यूनिवर्सिटी
5: 24th years of academic excellence in management
6: bachelor program
5: 4 years program of bachelor in business administration BBA
6: 4 years of IT program bachelor of computer system and information technology BCSIT
5: 4 years program of bachelor of business administration in finance BBA finance
6: Forms are available at college administration at 9 a.m. to 3 p.m.
5: Science and management both stream can apply.
6: Last date of form submission 26th Ashar 2083.
5: Entrance exam 29th Ashar 2083.
6: Enter to learn, go for to start.
5: Further details: Pokhara College of Management PCM, Ganmarga Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761 570124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
7: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
8: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
9: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
8: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप,
10: पाइप पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
11: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ।
10: थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल प्रोप्राइटर महेश थापा फोन 0564142636 मोबाइल 9856078302 र 9846078302।
12: सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
13: समसामयिक विषयलाई समेटेर हरेक दिन नयाँ विषयमा नयाँ व्यक्तिसँग कार्यक्रम आजको सन्दर्भ।

0: 103.8 अन्तर्मन को आवाज।
1: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
2: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
1: ट्राफिक नियमको पालना गरौं, सुरक्षित यात्रा सुनिश्चित गरौं,
2: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौं, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: समसामयिक विषयलाई समेटेर हरेक दिन नयाँ विषयमा नयाँ व्यक्तिसँग कार्यक्रम आजको सन्दर्भ।

0: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
1: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, धुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841616220।
5: एक सय 103.8 अन्तर्मनको आवाज।

0: जाने
1: सिधे मयम चिसा पानी बाट काठमाडौँ काठमाडौँ बाट मयम चिसा पानी
0: अनि बीचमा नझर्ने
1: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
0: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
2: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825526663
3: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मीन बहादुर सुनार 9523519122 9508 र 9460769246
2: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोद पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
4: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
4: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
4: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ डाक्टर सुस्मिता गुरुङ
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163
7: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
9: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 065-590-065 मोबाइल 9816634372
10: भर्ना खुल्यो
11: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
10: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
11: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
12: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
11: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
12: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
11: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
12: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
11: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
12: र बिहानी 17 कक्षा सञ्चालन हुने
11: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712 40
13: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
14: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
13: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900
15: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
16: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ
15: घातक रोग जस्तै मुटु रोग मुटुक को शल्यक्रिया कैंसर मृगौला रोग डायलिसिस मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि रु 10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ
16: सेवा लिने क्रम मा चाहिने जानकारी
15: संचय कोष मा दर्ता गर्दा राखेको नाम उमेर जन्म मिति र कोष को नम्बर
16: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
15: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ
16: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 0615524 93 552494 582 7178
17: 103.8 अन्तर्मनको आवाज

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मा में आयुर्वेद डाक्टर विवश वास्तुला द्वारा आयुर्वेद मौलिक पद्धति विभिन्न रोग सफल उपचार
0: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोग
1: पेट संबंधी समस्या गैस्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुखने पोल्ने अमिलो पानी आने जस्ता समस्या
0: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
1: फिनास नाक को एलर्जी नाक में मासु पलाएको
0: मृगौला को पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
1: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
0: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
1: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
0: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
2: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
3: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
2: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
3: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
1: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
4: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौड़ा
1: प्रोपाइटर रबिन थापा सम्पर्क 9856033398 र 9845610950
5: बिस्तारै चलाउनुस् न दाई हतार गरेर कता पुग्नु छ र
6: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि
5: ट्राफिक नियमको पालना गरौ सुरक्षित यात्रा सुनिश्चित गरौ
6: तीव्र गतिमा सवारी नचलाऊ हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ मादक पदार्थ सेवन गरी सवारी नचलाऊ तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ
5: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
1: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
4: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 मा निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
4: छुटका दायराहरू
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
4: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
4: थप जानकारीका लागि सम्पर्क 0655741479 मोबाइल 9856062065 र 9848064145

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो टाइम
2: अहिले साँझको 6 बज्यो
1: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301।
3: समय बोल्न थाल्छ, संचार सुन्न थाल्छ। यो हो महासञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको साँझ 6 बजेको थाहा खबरमा माधव तिमल सिन्हासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सरकारको नजरमा 100 कार्यसूची कार्यान्वयनको प्रगति 87.2%, 10 सहकारीबाट 2,63,00,000 बचत फिर्ता।
0: सरकारले आफ्नै प्रतिबद्धता पूरा गर्न नसकेको कंग्रेसको निष्कर्ष, सरकार चटक्कै कारण ढल्ने एमाले अध्यक्ष ओलीको दावी।
1: राष्ट्रिय सभाबाट 4 विधेयकहरू स्वीकृत, बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित।
0: भेनेजुएला भूकम्पमा परि मृत्यु हुनेको संख्या 2600 पुग्यो, 12,000 भन्दा बढी घाइते।
1: र जनकपुर बोल्सको मार्की खेलाड़ीमा ललित राजवंशी चयन।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यो हो महासञ्चार नेटवर्क समयको आवाज समयको आवाज
3: समाचार अब विस्तारमा पहिलो मन्त्री परिषद बैठकले पारित गरेको शासकीय सुधार सम्बन्धी सय कार्यसूची कार्यान्वयनको प्रगति 87.2% रहेको सरकारले दावी गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको 100 दिन पुगेको अवसरमा आज सिंहदरबारमा पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता सस्मित पोखरेलले 100 बुदे कार्यसूचीको 70 वटा बुदा कार्यान्वयन भइसकेको जानकारी दिनुभएको हो। उहाँका अनुसार 17 बुदाको प्रगति 80% माथि छ भने 13 बुदाको प्रगति 60% भन्दा कम रहेको छ। शिक्षा तथा खेलकुद मन्त्री समेत रहनुभएका पोखरेलले वाचापत्र अनुसार संघीय मन्त्रालय 25 बाट 18 झार्दा वार्षिक 20 अर्ब रूपियाँ बचत भएको दावी गर्नुभयो।
4: संघीय मन्त्रालयहरूको बोझिलो संरचना रहँदै आएको थियो, 25 जना मन्त्री हुने संरचना अगाडि रहिरहेकोमा हामीले हाम्रो वाचापत्रमा नै यसलाई घटाएर 18 को संख्या पुर्याउँछौ भनेर भनेका थियौं। त्यो अनुरूप नै हामीले मन्त्रालयको संख्या 18 सीमित गरेका छौं। एउटा नयाँ मन्त्रालय विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय हामीले नयाँ गठन गरेका छौं भने संवैधानिक व्यवस्था बमोजिम 25 सदस्य मन्त्री परिषद गठन गर्ने भनेर लेखिए तापनि हामीले 17 सदस्यीय मन्त्री परिषद चाहिँ हामीले गठन गरेको कुरा यहाँलाई अवगतै छ। यसो गर्दा यो संरचनात्मक सुधारले वार्षिक करिब 20 अर्ब व्यावहारिक बचत हुने हामीले चाहिँ अनुमान गरेका छौं।
3: सुशासनका लागि नीतिगत सुधारका कामसँगै केही कानून सुधारका लागि काम गरेको पनि उहाँले सुनाउनुभयो। सरकारको नेतृत्व गरेको दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने सहकारी सम्बन्धी मुद्दामा परेकाले यो सरकारले सहकारीको बचत फिर्तालाई प्राथमिकतामा राखेको थियो। आज 100 दिने उपलब्धिमा सरकारका प्रवक्ता पोखरेलले पनि हालसम्म 10 सहकारीबाट 2,63,90,000 रूपियाँ बचत फिर्ता गरेको बताउनुभयो।
4: सहकारी संस्थाका सदस्यको बचत फिर्ता र सोध भर्ना प्रक्रियालाई व्यवस्थित बनाउन कार्यविधि हामीले एउटा ल्याएका छौं। 2083 पनि जारी भएको छ। हालसम्म 10 वटा सहकारी संस्थाबाट 1,754 जना बचतकर्ताले 2,63,90,000 बचत फिर्ता पाउनु भएको छ।
5: यस अवधिमा सरकारले 666 बिचौलिया नियन्त्रण गरेको 11,000 उजुरी सम्पत्ति छानबिन आयोगमा रहेको र 465 विस्थापित परिवारलाई प्रति परिवार 25,000 रूपियाँ राहत तथा 15,000 रोजगारी दिएको विवरण छ। यसै गरी 2,06,330 राहदानी हुलाक मार्फत जिल्ला प्रशासनमा पठाइएको र 5,728 राहदानी घरमै वितरण गरिएको र 30,75,181 चालक अनुमति पत्र छापिएको सरकारको दावी छ। 1,36,575 योगदानकर्ता सामाजिक सुरक्षा कोषमा आबद्ध, 89,194.44 मेट्रिक टन रासायनिक मल वितरण, दूध किसानलाई 41 करोड़ रूपियाँ भुक्तानी र 14 संघीय अस्पतालमा जलनुपचार इकाई स्थापना गरिएको सरकारको उपलब्धिमा समेटिएको छ। सरकारले 7 प्रदेशमा अटिजम विद्यालय स्थापना, सार्वजनिक सेवा डिजिटल विस्तार तथा स्वदेशमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता पनि दोहोर्याएको छ।
3: प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले भने सरकारले 100 बुदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको निष्कर्ष निकालेको छ। संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा आज दलको कार्यालय सिंहदरबारमा बसेको मन्त्रालयगत जिम्मेवारी पाएका संयोजकहरूको बैठकले सरकारले आफ्नै प्रतिबद्धता पूरा गर्न नसकेको निष्कर्ष निकालेको हो। मन्त्रालयगत प्रतिवेदनको समीक्षा गर्दै बैठकले आजको निष्कर्ष सशक्त रूपमा संसदमा उठाउने निर्णय समेत गरेको छ।
5: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार आफै ढल्ने बताउनु भएको छ। बागमती प्रदेशभित्रको पार्टी जागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चटक्का भरमा आएको सरकार चटक्कै कारण ढल्ने बताउनु भएको हो। तर देश बिगारिसकेपछि सरकार ढालेर अर्थ नहुने भएकाले अहिलेदेखि नै परिवर्तन खोज्नुपर्ने ओलीको भनाइ छ। आफै हुने परिवर्तन ढिला हुने भएकाले सकारात्मक कामका लागि आफैले परिवर्तनको प्रयास गर्नुपर्ने र त्यही नै क्रान्ति हो भन्नुभयो।
6: अहिलेको सरकार कसैले नढाले पनि आफै ढल्ने तत्त्वहरू त्यहाँ पैदा हुन्छन्, अनेक दिन चाहिँ ढल्छ जान्छ र अझ यो चटक्का भरमा आएको चटक्कै गर्न जान्छ। तर त्यो निस्किएर हामी बस्यौँ भने देशले देश बर्बाद गरिसक्छ, लोकतन्त्र बर्बाद गरिसक्छ, हामीलाई बर्बाद गरिसक्छ, जनतालाई बर्बाद गरिसक्छ, अनि हामी पर्खिरहेका हुन्छौँ कहिले परिवर्तन हुन्छ। त्यस कारण परिवर्तन पर्खिने चिज होइन, परिवर्तन सचेत प्रयासबाट छिटो गरिने चिज रेगुलेसन भनेको नै।
3: राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विभिन्न चार विधेयकहरू स्वीकृत गरेको छ। आज बसेको बैठकले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सार्वजनिक खरिद संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो। राष्ट्रिय सभाको अर्को बैठक पर्सी बस्ने गरी स्थगित भएको छ।
5: बागमती प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 बजेट बहुमतले पारित भएको छ। आज बसेको प्रदेश सभाको बैठकले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको हो। गत असार 16 गतेदेखि प्रदेश सभामा बजेटमाथि निरन्तर छलफल हुँदै आएको थियो। सांसदहरूले बजेटमाथिको छलफलमा राखेका धारणाबारे हिजो र आज विभागीय मन्त्रीहरूले जवाब दिएपछि आज पारित गरिएको हो।
3: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
7: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
8: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन भरको।
9: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
5: अब बाँकी समाचार। गृहमन्त्री सुदन गुरूङले प्रशासनिक सुधार र सेवा प्रवाहलाई चुस्त बनाउन निर्देशन दिनुभएको छ। आज जिल्ला प्रशासन कार्यालय मोरङको स्थलगत अनुगमनका क्रममा गृहमन्त्री गुरूङले सरकारी कर्मचारीको कार्यशैली र जनताले भोग्नु परिरहेको समस्यालाई समाधान हुने गरी काम गर्न निर्देशन दिनुभयो।
3: मकवानपुरको हेटौडा उपमहानगरपालिका 15 स्थित रातोमाटे चेकपोस्ट नजिकै बस दुर्घटना हुँदा 9 जना घाइते भएका छन्। आज जनकपुरबाट पोखरातर्फ जाँदै गरेको बस अनियन्त्रित भई सड़कमा पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटना लगत्तै प्रहरी चौकी रातो माटे र इलाका
5: कार्यशैली र जनताले भोग्नु परिरहेको समस्यालाई समाधान हुने गरी काम गर्न निर्देशन दिनुभयो।
3: मकवानपुरको हेटौडा उपमहानगरपालिका

0: त्यस सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। दुर्घटनाग्रस्त बस हटाउन क्रेनको व्यवस्था मिलाउने काम भइरहेको प्रहरीले बताएको छ। बस चालक 50 वर्षीय धनीराम विकलाई प्रहरीले नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जानकारी दिएको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।
1: अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलामा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या 2645 पुगेको छ भने 12,666 जना घाइते भएका छन्। भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष तथा अस्थायी शिविर व्यवस्थापनका लागि गठन गरिएको कमाण्ड सेन्टरका प्रमुख जोर्ज रोड्रिगेजले टेलिग्राम मार्फत उक्त जानकारी दिनुभएको हो। उहाँका अनुसार हालसम्म 6,462 जनाको सकुशल उद्धार गरिएको छ भने 86,117 प्रभावित परिवारलाई राहत तथा आवश्यक सहायता उपलब्ध गराइएको छ। भूकम्पका कारण 850 भवनमा क्षति पुगेको छ भने 189 भवन पूर्णरूपमा ध्वस्त भएका छन्। प्रभावित नागरिकलाई आश्रय उपलब्ध गराउन देशभर 59 अस्थायी शिविर सञ्चालनमा ल्याइएको अधिकारीहरूले जनाएका छन्। आपतकालीन उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन 3,305 जना अन्तर्राष्ट्रिय उद्धारकर्मी र 29,567 जना आपतकालीन प्रतिक्रियाकर्मी देशका विभिन्न प्रभावित क्षेत्रमा परिचालन गरिएको रोड्रिगेजले जनाएको छ।
0: अब खेल समाचार। नेपाल प्रिमियर लीग एनपीएलको टोली जनकपुर बोल्ट्सले मार्की खेलाड़ीमा ललित राजवंशीको नाम घोषणा गरेको छ। जनकपुरले आज सामाजिक सञ्जाल मार्फत ललितलाई मार्की खेलाड़ी घोषणा गरेको हो। पहिलो संस्करणमा मार्की खेलाड़ीको रूपमा टोलीमा अनुबन्ध भएका आसिफ शेखलाई रिलीज गरेसँगै रिक्त मार्की खेलाड़ीमा ललित चयन भएका हुन्। लामो समयबाट राष्ट्रिय टोलीको नियमित सदस्य रहेका ललित एनपीएलको पहिलो संस्करणबाटै जनकपुरमा आबद्ध रहेका छन्। आगामी सोमबार तेस्रो संस्करणका लागि नेपाली खेलाड़ीको छनौटका लागि अक्सन हुँदैछ। अक्सनका लागि 347 खेलाड़ीले नाम दर्ता गराएकोमा अन्तिम नामावली भने घोषणा भएको छैन। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सरकारको नजरमा 100 कार्यसूची कार्यान्वयनको प्रगति 87.2%, 10 सहकारीबाट 2,63,00,000 बचत फिर्ता।
0: सरकारले आफ्नै प्रतिबद्धता पूरा गर्न नसकेको कंग्रेसको निष्कर्ष। सरकार चटक्कै कारण ढल्ने एमाले अध्यक्ष ओलीको दावी।
1: राष्ट्रिय सभाबाट 4 विधेयकहरू स्वीकृत। बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित।
0: भेनेजुएला भूकम्पमा परिमृत्यु हुनेको संख्या 2600 नाग्यो। 12,000 भन्दा बढी घाइते।
1: र जनकपुर बोल्ड्सको मार्की खेलाड़ीमा ललित राजवंशी चयन।
0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। माधव र दिनेश बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग।
3: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
4: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
3: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
4: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
5: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
3: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
5: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846633101 र 9846683522।
6: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
5: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
6: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
5: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।

0: सरन एण्ड सोशल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9843661209 र 9801417718 आजै सम्पर्क गर्नुहोस्।
2: ला किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
3: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
2: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले।
4: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
2: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136।
5: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस,
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
0: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
0: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
1: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था,
0: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा, तनहुँ, फोन 0665712440।
2: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
3: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
2: ए हो र, ल त ल,
4: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ, साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0654142 र 9856692।
5: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
6: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
5: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि, हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
6: ए ल ल,
7: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्, गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, बिपी चोक,
5: प्रोपाइटर ठान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9860625925।
8: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा,
0: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
8: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
9: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया, ब्रान्डको सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
9: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
0: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
10: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9849699 छ।
11: सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा सुन।
12: अहिले के सुन्ने भनेको
0: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
12: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
0: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
12: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
0: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
13: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
14: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
13: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, जुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
15: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058008 र 98460769246।
1: हजुर, दान गरौं।
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
3: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
1: दान गरौं, सकेको गरौं, सबैले गरौं।
2: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हुँ।
4: ए सम्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्धि।
5: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्धि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
6: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 98028 28810, 98028 28811 र 98028 28816।
7: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
8: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
9: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
7: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
8: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, झापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
7: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा। प्रोपाइटर आर्यन कुमार श्रेष्ठ। मोबाइल 98241484664 र 98141553005।
10: यामा पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
11: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, म त बिरामी होइएला।
12: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
13: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
14: मम्मी भोक लाग्यो खाजा खाम न
15: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर
14: हस मम्मी
16: मैले सुने छोरी ल जाम हिँडा
15: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
16: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
15: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विङ्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9098281044 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
16: बीजी मोमो हाउस दुलीगौंडा हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
15: खै जन्म दर्ता दिनुस् त
17: जन्म दर्ता गरेको छैन नि म्याडम
15: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
17: हो र मलाई त थाहा नै थिएन म्याडम
15: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
17: पहिला कसैले भनेनन्
18: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
19: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
18: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
19: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
20: नेपाल सरकार विज्ञापन बोर्ड
21: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
22: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
23: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
24: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
21: ए हो र हस् दाई म आजै जान्छु
16: हजुर यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
15: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9856062891 होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
25: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
15: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
19: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा पर्बु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373710 र 9261553507
14: नमस्ते अहिले तपाईँ रेडियो दुर्पालाई सुन्दै हुनुहुन्छ

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
0: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
1: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
0: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
1: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
0: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
1: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
0: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
1: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
0: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
2: सिधै मयम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट
3: मयम चिसा पानी, अनि बीचमा नझर्ने।
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
3: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
1: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 9841616878 र दुलेगौड़ा ढोर फिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9825552663।
4: किन आँखा मिचेको मिचे गरेको
5: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
4: धेरै समय मोबाइल चलाएपछि क्या हो?
5: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
4: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
5: ए, त्यसो भए जोगिन के गर्ने त?
4: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
5: बुझे।
4: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
6: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
9: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाई हाम्रै सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
10: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
11: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
12: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166334372।
13: स्टुडियो
14: अहिले साँझको 7 बज्यो।
15: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 98165095301।
16: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
12: ढोरबाराही हाइलाइट्सको साथमा
17: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
12: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461493004।
18: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको 7 बजेको समाचारमा सहकर्मी सृष्टि खत्रीसँगै लक्ष्मी सुनारको स्वागत छ। ढोरबाराही हालर शुरू गरौं आजका मुख्य समाचारका शीर्षकहरूबाट।
19: सरकारका 100 दिनका उपलब्धि सार्वजनिक, राष्ट्रिय सभाबाट 4 विधेयक प्रतिवेदन।
18: मुलुकलाई सही दिशाको नेतृत्व गर्न एमाले सफल भएको केपी ओलीको दावी। स्वतन्त्र नागरिक समाजले वर्तमान सरकारको 100 दिनको कार्यकालले नागरिकमा अपेक्षित आशा जगाउन नसकेको टिप्पणी।
19: 100 बुँदे कार्यसूची कार्यान्वयनमा सरकार कमजोर रहेको कांग्रेसको निष्कर्ष।
18: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिज्मलाई अमेरिकाका लागि विश्वयुद्ध भन्दा पनि ठूलो खतरा। अमेरिका भ्रमणमा जाने तयारीमा नेतान्याहू ट्रम्पसँग भेट हुने।
19: र व्यवसायीहरूको सम्बन्ध विस्तार गर्न ब्याडमिन्टन प्रतियोगिता हुने। तनहुँको विवादमा जारी 68 करोड़ भलिबल कपको फाइनलमा हाइभिजन ल्याण्ड भानुमति र शाही फुटबल स्याङ्जा प्रवेश।
18: अब समाचार विस्तारमा सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची कार्यान्वयनको प्रगति 87.2% रहेको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज सरकारको 100 दिनको प्रमुख उपलब्धि सार्वजनिक गर्दै प्रवक्ता सस्मित पोखरेलले 100 बुँदे कार्यसूचीको 70 बुधा कार्यान्वयन भइसकेको जानकारी दिनुभएको छ। उहाँका अनुसार 17 बुधाको प्रगति 80% माथि छ भने 13 बुधाको प्रगति 60% भन्दा कम रहेको छ। वर्तमान सरकारले गत चैत 13 गते समग्र कार्य सम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापन योग्य र जवाबदेही बनाउन तथा नागरिक जीवनमा प्रत्यक्ष सुधार ल्याउने उद्देश्य सहित नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्ने घोषणा गरेको थियो।
19: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो 100 दिने कार्य अवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलन मार्फत ती उपलब्धि सार्वजनिक गर्नुभएको हो। मन्त्री पोखरेलले सार्वजनिक गर्नुभएको पहिलो बुदामा संघीय मन्त्रालयको संख्या कटौतीको विषय समावेश गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चुनावी वाचा पत्र उल्लेख भए बमोजिम मन्त्रालयको संख्या घटाएर 18 कायम गरिएको मन्त्रालयको प्रवक्ता पोखरेलले बताउनु भएको हो। उहाँले मन्त्रालयको संख्या घटाएसँगै वार्षिक करिब 20 अर्ब राज्य कोषमा बचत हुने अनुमान गरिएको पनि बताउनु भएको छ। यसै गरी उहाँले अन्य संरचनाहरू खारेजी र समायोजन आदिबाट खर्च कटौती गरी कार्यक्षमता बढ़ाउने जनाउँदै राजनैतिक दल निकट ट्रेड युनियन विद्यार्थी संगठन खारेजी लगायतका सुधारात्मक कार्यबाट सकारात्मक सन्देश गएको बताउनु भएको छ।
13: राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त चार विधेयक स्वीकृत गरेको छ। आज बसेको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून मन्त्री सोभिता गौतमले प्रस्तुत गरेको सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 अर्थमन्त्री डाक्टर सलीम मगलेले प्रस्तुत गर्नुभएको सम्पत्ति सुदृढीकरण विधेयक 2083 भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत गरेको सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 स्वीकृत भएका हुन्। विधेयक स्वीकृत गर्नुअघि छलफलका क्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ पनि सम्बन्धित मन्त्रीहरूले आज दिनुभएको छ। राष्ट्रिय सभाको अर्को बैठक असार 22 गते बोलाइएको छ।
19: प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार एवं संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलका संयोजक असीम शाहले यही असार मसान्तभित्र प्रधानमन्त्री समक्ष प्रतिवेदन बुझाउने तयारी भइरहेको जानकारी दिनुभएको छ। वर्तमान सरकार गठनको 100 दिनमा सम्पादन भएका प्रमुख उपलब्धि सार्वजनिक गर्न आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले कार्यदलले आफ्नो काम गरिरहेको बताउनु भएको हो।
13: स्वतन्त्र नागरिक समाजले वर्तमान सरकारको 100 दिनको कार्यकालले नागरिकमा अपेक्षित आशा जगाउन नसकेको टिप्पणी गर्नुभएको छ। सरकारको 100 दिनको समीक्षा गर्न आज काठमाडौँको माइती घरमा आयोजित कार्यक्रममा वक्ताहरूले सरकारका काम कार्यवाहीबारे मिश्रित प्रतिक्रिया दिनुभएको हो। कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वर्तमान सरकार बनेपछि महँगी बेरोजगारी र लोकतान्त्रिक संस्थामाथि हस्तक्षेप बढ़ेको आरोप लगाउनु भएको छ। सरकारले संसदलाई भूमिका विहीन बनाएको अध्यादेश मार्फत कानून संशोधन गरेको र भ्रष्टाचार नियन्त्रणमा पक्षपातपूर्ण व्यवहार देखाएको उहाँको दावी छ। यद्यपि शिक्षा क्षेत्र र केही प्रशासनिक सुधारका कामलाई भने सकारात्मक रूपमा हेरिएको छ। शिक्षाविद प्राध्यापक डाक्टर नारायण कोइरालाले कक्षा 10 र 12 को नतिजा छिट्टै सार्वजनिक हुनु पाठ्यक्रम सुधार र विद्यालय म्यापिङ हुनु उत्साहजनक रहेको बताउनु भएको छ। त्यस्तै राजनैतिक विश्लेषक देवेश झाले भ्रष्टाचार विरूद्धको अभियान सरकारी जग्गा अतिक्रमण हटाउने कार्य र ड्राइभिङ लाइसेन्स वितरणमा भएको सुधार प्रशंसनीय रहेको उल्लेख गर्नुभएको छ। तर जनजीविका र सुकुम्बासी व्यवस्थापन सरकार अझै गम्भीर हुनुपर्ने उहाँहरूको सुझाव छ।
19: नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले चुनौती र अवरोधहरूलाई छिर्दै आफ्ना उद्देश्य प्राप्तिको दिशामा निरन्तर अगाडि बढ़ने बताउनु भएको छ। ललितपुरमा शनिबार आज आयोजित नेकपा एमाले पार्टी जागरण अभियानको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। अध्यक्ष ओलीले नेपाली समाजको जागरण रूपान्तरणमा पार्टीले असाधारण र अद्वितीय भूमिका निर्वाह गरेको दावी गर्नु भएको छ। जनतालाई परिवर्तनको वास्तविक अर्थ बुझाउन र मुलुकलाई सही दिशाको नेतृत्व गर्न एमाले सफल भएको उहाँको भनाइ छ। अध्यक्ष ओलीले पार्टीले विगतदेखि नै विभिन्न किसिमका प्रहार आक्रमण र कुप्रचारहरू झेल्दै आएको स्मरण गर्नु भएको हो। राजनैतिक आन्दोलनलाई नदीको बहावसँग तुलना गर्दै उहाँले परिवर्तनको अभियान सधैँ सोझो र सहज मार्गबाट मात्र अघि नबढ़ने उल्लेख गर्नु भएको छ। नदीले विभिन्न घुम्ती र अवरोधहरू छिचुल्दै आफ्नो मार्ग तय गरे झैं राजनीतिक आन्दोलनले पनि अनेकौं मोडहरू तयार गर्नुपर्ने उहाँले बताउनु भएको छ।
13: यसैबीच नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी नेतृत्व र नेताहरू विरूद्ध राज्य स्तरबाटै सुनियोजित रूपमा भ्रम फैलाउने कार्य भइरहेको आरोप लगाउनु भएको छ। शनिबार ललितपुरमा आयोजित पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सचिव बस्नेतले डिजिटल प्लेटफर्मको दुरूपयोग गरी एमाले विरूद्ध प्रहार भइरहेको दावी गर्नुभएको छ। सचिव बस्नेतले गत वर्षको 23 र 24 गतेका घटनाहरू नेपालमाथिको आक्रमण भएको उल्लेख गर्दै त्यसमा विभिन्न डिजिटल च्यानल र संस्थाहरूको संलग्नता रहेको आरोप लगाउनु भएको छ। उहाँले डिस्कोर्ड च्यानल हामी नेपाली बर्बरा फाउन्डेशन र अमेरिकन युथ काउन्सिल जस्ता संस्थाहरू वैदेशिक शक्तिको आडमा परिचालित भएको जिकिर गर्नुभएको छ। ती माध्यमहरूबाट बम बनाउने, सरकारी भवन तथा निजी उद्योगहरू जलाउने जस्ता हिंसात्मक गतिविधि सिकाउने कार्य गरिएको उहाँको भनाई छ। सरकारले पार्टीका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेलमाथि प्रतिशोधपूर्ण ढंगले आधारहीन आरोप लगाएको बस्नेतले बताउनु भएको छ। उपाध्यक्ष पौडेलमाथि लगाइएको जग्गा र उद्योगको शेयर सम्बन्धी आरोपहरू निराधार रहेको भन्दै उहाँले यस्ता गतिविधिको एमाले राजनीतिक हिसाब किताब गर्ने चेतावनी दिनुभएको छ।
19: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बागेन्द्र शाह नेतृत्व सरकारका 100 दिन पूर्ण रूपमा सफल भएको टिप्पणी गर्नुभएको छ। फुटबल पत्रकारसँग कुरा गर्दै प्रचण्डले नागरिकलाई जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो त्यस आधारमा यो 100 दिन पूर्णत असफल भएको टिप्पणी गर्नुभएको हो।
13: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन नभएको निष्कर्ष निकालेको छ। संसदीय दलका नेता भीष्म राज आङदेवको अध्यक्षतामा सिंह दरबारमा बसेको मन्त्रालयगत संयोजकहरूको बैठकले यो विषयलाई संसदको प्रमुख एजेण्डा बनाउने निर्णय गरेको छ। सरकारको कार्य प्रगति नियमित अनुगमन गर्दै संसद जवाफदेही बनाउन थप र सक्रिय भूमिका निर्वाह गर्ने कांग्रेसको निर्णय छ। कांग्रेसले सरकारका मन्त्रालयहरूको कार्य सम्पादनमाथि निरन्तर निगरानी गर्ने नीति पनि लिएको छ।
19: तनहु दुईका सांसद इन्जिनियर श्रीराम नेउपानेज्यूको सक्रिय पहलमा घिरिङका पुट्टाटार स्थित कालीगण्डकी पुलको स्थलगत निरीक्षणका क्रममा भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालज्यू र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेल
13: संसद जवाफदेही बनाउन थप र सक्रिय भूमिका निर्वाह गर्ने कांग्रेसको निर्णय छ। कांग्रेसले सरकारका मन्त्रालयहरूको कार्य सम्पादनमाथि निरन्तर निगरानी गर्ने नीति पनि

0: तीव्र गतिमा अघि बढ़ाउने सकारात्मक संकेत प्राप्त भएको छ। यस पहलले तनहुँको सड़क सञ्जाल विस्तार, सहज आवागमन, आर्थिक गतिविधि तथा समग्र विकासमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ। विकासमा यी प्रतिबद्धता समयमै कार्यान्वयन हुँदै जनताले प्रत्यक्ष लाभ लिन सकुन् भन्ने सबैको साझा अपेक्षा रहेको छ।
1: तनहुँको शुक्लगण्डकी आठका दुई वर्षीय बालक शिवांश पौडेलको उपचारका लागि सहयोग जुटाएर उपचार गरिँदैछ। ब्लड क्यान्सर जस्तो प्राणघातक रोगसँग लड़िरहेका पौडेलका परिवारको आर्थिक अवस्था कमजोर भएपछि उपचारका लागि सहयोग संकलन गर्नु परेको उहाँका बुबा कृष्ण प्रसाद पौडेलले बताउनु भएको छ। यसैबीच शुक्रबार शीतल बस्ती टोल विकास संस्थाले पनि आर्थिक सहयोग उपलब्ध गराएको छ। रेडियो ढोरभाडाहीको कार्यालयमा आएर संस्थाका अध्यक्ष रोहित पौडेलले क्यान्सर पीड़ित बालकका बुबा कृष्ण प्रसाद पौडेललाई 5,110 रूपियाँ हस्तान्तरण गर्नुभएको हो। सहयोग रकम ग्रहण गर्दै कृष्ण प्रसाद पौडेलले सानो सानो सहयोग पनि आफ्ना लागि छोराको उपचार र जीवन बचाउने आधार बनेको बताउनु भएको छ। संस्थाका अध्यक्ष रोहित पौडेलले शिवांशको उपचारका लागि अन्य व्यक्ति तथा संघ संस्थालाई समेत सहयोग गर्न आग्रह गर्नुभएको छ।
0: हिमाद नगरपालिकाले सार्वजनिक विधा तथा आइतबार आफ्ना कार्यालयहरू खुल्ला राख्ने निर्णय गरेको छ। चालू आर्थिक वर्षका स्वीकृत विभिन्न विकास निर्माण तथा सेवामूलक योजनाहरूको कार्य सम्पन्न प्रतिवेदन सहित भुक्तानी प्रक्रियालाई सहज बनाउन नगरपालिकाले यस्तो व्यवस्था गरेको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाखर पोखरेलका अनुसार आर्थिक वर्षको अन्त्यमा योजनाहरूको भुक्तानीका लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रियागत कागजात र फाइलहरू पेश गर्न सहज होस् भन्ने असार 21 गते आइतबार सार्वजनिक विधाको दिन पनि कार्यालय खुल्ला राख्ने निर्णय गरेको हो। नगरपालिकाले एक सूचना जारी गर्दै सम्पूर्ण वडा कार्यालयहरू, स्वास्थ्य संस्था तथा मातहतका सम्पूर्ण कार्यालयहरू, उपभोक्ता समिति, निर्माण व्यवसायी र सरकारवालाहरूलाई यसको जानकारी गराएको छ। सार्वजनिक विधा तथा आइतबारका दिन सम्बन्धित कर्मचारीहरू कार्यालयमा उपस्थित भई योजनाका फाइल एवं कागजातहरू पेश गर्नका लागि आवश्यक समन्वय तथा कार्य सम्पादन गर्न निर्देशन समेत दिएको छ। आर्थिक वर्षको अन्त्यमा विकास निर्माणका योजनाहरूको भुक्तानी लिन उपभोक्ता समिति र व्यवसायीहरूलाई चाप पर्ने भएकाले कार्य सम्पादनलाई छिटो छरितो र प्रभावकारी बनाउन यो कदम चालिएको नगरपालिकाले जनाएको छ।
1: तपाईँ यति बेला रेडियो ढोरबाट सुनिराख्नु भएको छ। खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
2: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
3: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9850188461 र सिजन गुरुङ 9700445490।
4: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
2: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805501422। दिपेश मल्ल ठकुरी 9805501420। दीप मल्ल ठकुरी 9460141530।
5: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
6: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
5: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
6: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
5: ए त्यसो भए त म गइहाले,
6: चिया त पिएर जाऊ।
5: अहिले हतार छ, पछि आउँदै गरौँला है।

0: फर्निचर शोरूम
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर बेड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
2: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर शोरूम दुलेगौंडा बजार प्रोप्राइटर लक्ष्मीराज वागले सम्पर्क 9846061268 र 9956602068।
3: हिँड्दा हिँड्दै दुलेगौंडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
4: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
3: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
4: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
5: गण्डकी मेडिकल हल दुलेगौंडा, हाम्रा सेवाहरू
6: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
5: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
6: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
5: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
6: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौंडा माछा पुछ्रे बैङ्कको ठिक पारिपत्ति, फोन 0665930369।
7: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
8: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
7: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
8: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
7: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
9: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौ, बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
6: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
9: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
6: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
10: विश्रामपछि पुनः स्वागत छ ढोरबाराई हाइलाइट्समा। अब बाँकी समाचारहरू। तनहुँको गिरिङ गाउँपालिकाले कृषिको उत्पादन लागत घटाउने तथा उत्पादकता वृद्धि गर्ने लक्ष्य सहित 75 लाख रूपियाँको कृषि यान्त्रीकरण कार्यक्रम सञ्चालन गरेको छ। नेपाल सरकारबाट हस्तान्तरित विशेष अनुदान अन्तर्गत गाउँपालिकाले 50% अनुदानमा कृषक तथा कृषि फार्मलाई आधुनिक कृषि उपकरण उपलब्ध गराउन लागेको हो। गाउँपालिकाका अनुसार असार 22 गते उपकरण हस्तान्तरण गरिने कार्यक्रम रहेको छ। कार्यक्रम अन्तर्गत 100 कम्बाइन मिल, 120 9 असवक शक्ति क्षमताका हाते ट्र्याक्टर तथा 60 अशक्ति क्षमताका हाते ट्र्याक्टर कृषकलाई उपलब्ध गराइनेछ। माग गरेका सबै योग्य कृषकलाई कार्यक्रमभित्र समेटिएको गाउँपालिकाले जनाएको छ। घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाले कृषिमा बढ़्दो श्रम अभाव र महँगो उत्पादन लागतलाई मध्यनजर गर्दै क्रान्तिकरणलाई प्राथमिकता दिएको बताउनु भएको छ। वहाँका अनुसार आधुनिक उपकरणको प्रयोगले जोताई, पशुधन तथा अन्य कृषि कार्यमा लाग्ने समय र खर्च घट्नेछ भन्ने उत्पादकको वृद्धि गर्न समेत सहयोग पुग्नेछ। कृषिमा प्रविधिको प्रयोग विस्तार गर्दै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने तथा युवालाई कृषि उद्यमतर्फ आकर्षित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको अध्यक्ष थापाले बताउनु भएको छ।
0: नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तराउ हाइड्रो पावर लिमिटेड प्रवर्तको जलाशयुक्त तनहुजाल विद्युत आयोजनाको समग्र भौतिक निर्माण प्रगति 75.5% पुगेको छ। सेती नदीमा निर्माणाधीन राष्ट्रिय गौरवको यस आयोजना नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण तथा एसियाली विकास बैंक एडीबी, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका र युरोपेली लगानी बैंक ईआईबीको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको छ। आयोजना अन्तर्गत बाटा हेडवर्क्स निर्माणको प्रगति 60% पुगेको छ। सोमदा कालिका देवीले निर्माण गरिरहेको 140 मिटर अग्लो मुख्य बाँधमा सेती नदीलाई हाइभर्सन सुरुङ मार्फत पथान्तरण गरेपछि 2081 सहित 7 गतेदेखि मुख्य बाँधको कक्षा शुरू गरिएको थियो। हाल दायाँ र बायाँ किनारामा ग्राउटिङ ग्यालरी सुरुङ निर्माण, ड्रिलिङ तथा कंक्रिटिङ कार्य तीव्र गतिमा भइरहेको आयोजनाले जनाएको छ। विद्युत गृह तथा उपकरण जडान प्याकेज 2 अन्तर्गत समग्र प्रगति 77% पुगेको छ। चीनको सिनो हाइड्रो कर्पोरेशनले निर्माण गरिरहेको यस प्याकेजमा भूमिगत संरचनाको 100% सम्पन्न भइसकेको छ भने विद्युत गृह, सर्ज ट्याङ्क, केबल सुरुङ र टेलिरेस लगायत संरचनाको कंक्रिट कार्य पनि सकिएको छ। हाल टर्बाइन, जेनेरेटर, मुख्य इनलेन्ट, भल्भ लगायत इलेक्ट्रोनिक मेकानिकल उपकरण जडान भइरहेको छ। 213.3 मिटर लामो पेन्स्टक पाइप मध्ये 211.3 मिटर जडान सम्पन्न भई रंग रोगन तथा परीक्षण भइरहेको छ।
10: बितेका 3 दिन देशका धेरै जसो ठाउँमा वर्षा भएकोमा आज तुलनात्मक रूपमा कम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सुदूरपश्चिमको 1-2 ठाउँमा र बाँकी प्रदेशका केही ठाउँमा पानी परेको भए पनि एक दुई ठाउँमा बाहेक अन्यत्र ठूलो पानी परेको छैन। पछिल्लो 2 घण्टामा मकवानपुरको सिलिङ्गी, भक्तपुरको ताथाली, खोटाङको एसेलु खर्का, प्युठानको सेउली बाङ लगायतका ठाउँमा 20 मिलिमिटर भन्दा धेरै पानी परेको भए पनि देशका धेरै ठाउँमा पानी परेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बेलुका र राति भोजपुर, खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली र सलाही लगायतका केही ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना रहेको छ। केही दिनदेखि पानी परिरहेको र मनसुन सक्रिय रहेको हुँदा कुनै ठाउँमा एकैछिन ठूलो पानी परेर विपद जन्य घटना हुन सक्ने भएकोले सावधानी अप्नाउनु पर्ने महाशाखाले जनाएको छ। यो हप्ता धान रोपाई हुने गरी वर्षको आशा रहेको भए पनि धेरै ठाउँमा रोपाई गर्न पर्याप्त पानी नपरेको किसानहरूले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिजमलाई अमेरिकाका लागि विश्वयुद्ध भन्दा पनि ठूलो खतरा भएको बताउनु भएको छ। अमेरिकी स्वतन्त्रताको 250 वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले आफ्नो देशको जीवनशैली र सफलतासँग असहमत विचार बोकेर आउने केही नयाँ आप्रवासीबाट देशमा संवादको साम्यवादको खतरा बढ़दै गएको दावी गर्नुभएको छ। कम्युनिजम अमेरिकी स्वतन्त्रतामाथिको घातक खतरा भएको र यो प्रथम विश्वयुद्ध, दोस्रो विश्वयुद्ध, पर्ल हार्बर वा सेप्टेम्बर 11 आक्रमणभन्दा समेत ठूलो भएको उहाँको दावी छ। साथै अमेरिका कहिले कम्युनिष्ट देश नबन्ने प्रतिबद्धता पनि उहाँले दोहोर्याउनु भएको छ। अमेरिकी सेनाको शक्ति र इतिहासको उच्च प्रशंसा गर्दै ट्रम्पले विश्वकै सबैभन्दा शक्तिशाली सेना निर्माण गरेको बताउनु भएको हो। 2 विश्वयुद्ध जितेको उल्लेख गर्दै उहाँले शीत युद्धपछि अमेरिकाको शत्रुहरू इतिहासको गहिराईमा हराएको दावी गर्नुभएको छ। भेनेजुएलालाई एकै दिनमा पराजित गरेको र इरानलाई कड़ा प्रहार गरिएको उहाँको भनाई छ। ट्रम्पले अमेरिकाको 250 वर्ष इतिहासमा उल्लेखनीय प्रगति भएको र विश्वकै सबैभन्दा पुरानो गणतन्त्र, सबैभन्दा स्वतन्त्र जनता र सबैभन्दा न्यायपूर्ण संविधान भएको राष्ट्र रहेको दावी पनि गर्नुभएको छ।
10: इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने हुनुभएको छ। इजरायली प्रधानमन्त्रीको कार्यालयका अनुसार शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको टेलिफोन संवादमा दुवै नेताले अमेरिकामा चाँडै भेट्ने सहमति गर्नुभएको हो। प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार नेतान्याहुले अमेरिका स्थापनाको 250 वर्ष गठको अवसरमा अमेरिकी जनता र राष्ट्रपति ट्रम्पलाई इजरायल तथा इजरायली नागरिकका तर्फबाट बधाई दिनुभएको छ। उहाँले अमेरिका विश्वमा स्वतन्त्रताको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्दै इजरायलले दुई देशबीचको घनिष्ठ सम्बन्धलाई उच्च महत्व दिएको बताउनुभएको छ। यद्यपि प्रस्तावित भेटको मिति र स्थानबारे कुनै जानकारी सार्वजनिक गरिएको छैन। टेलिफोन संवाद ट्रम्पले पछिल्ला साताहरूमा लेबनान स्थित हिजबुल्लाह विरूद्धको इजरायली सैन्य कार्यवाहीले इरानसँगको शान्तिवार्तामा असर परेको भन्दै नेतान्याहुले आलोचना गरिरहेको बेला भएको हो।
0: अन्तिममा खेल समाचार। तनहुको भी बाँधमा जारी 68 करोड़ भलिबल कपको फाइनलमा हाइभिजन ल्याण्ड भानुमती र शाही फुटबल स्याङजा प्रवेश गरेको छ। पिरूङ युवा क्लबको आयोजनामा गत बुधबारदेखि भीमाद रंगशालामा जारी रहेको प्रतियोगितामा शनिबार गण्डकी प्रदेश भलिबलका कप्तान समेत रहनुभएका सञ्जु विक्रम शाह संलग्न स्याङजा भलिबल क्लबलाई 3-2 सेटमा पाखा लगाउँदै हाइभिजन फाइनलमा पुगेको हो। यी दुई टीम शुक्रबारदेखि सेमी फाइनलमा प्रवेश गरे पनि समय अभावका कारण खेल पूरा गर्न सकेका थिएनन्। जीवन गुरूङको कप्तानीमा रहेको हाइभिजन राम्रो लयमा रहेकै कारण स्याङजालाई फाइनल पुग्नबाट वञ्चित गराउन सफल भएको हो। यस्तै शुक्रबार नै भएको सेमी फाइनलमा विवश आलेको कप्तानीमा रहेको आयोजकलाई 3-2 सेटमा पराजित गरेर शाही फलफूल स्याङजा फाइनलमा प्रवेश गरेको छ। सुप्रिम भुजेलका कप्तानीमा रहेको शाही फलफूलले आजै उपाधिका लागि हाइभिजनसँग प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ। ती 68 करोड़को सहआयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले रू 1,11,068, उपविजेताले रू 77,068, तृतीय हुने टोलीले रू 44,068 तथा चौथो स्थान हासिल गर्ने टोलीले रू 22,068 नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै सर्वोत्कृष्ट खेलाड़ीले रू 5,068 तथा उत्कृष्ट ब्लकर स्पाइकर सेटर उदयमान खेलाड़ी र उत्कृष्ट प्रशिक्षकले जनही रू 3,068 नगदसहित सम्मान प्राप्त गर्ने आयोजकले जनाएको छ।
10: शुक्लगंज नगर उद्योग वाणिज्य संघले मैत्रीपूर्ण ब्याडमिण्टन प्रतियोगिता आयोजना गरेको छ। नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेश अन्तर्गत रहेको जिल्ला तथा गाउँ नगरपालिका स्तरीय प्रतियोगिता संघले आयोजना गरेको हो। आपसी सम्बन्धलाई विस्तार गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको शनिबार बिहान शुक्लगण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले उद्घाटन गर्नुभएको थियो। प्रतियोगिताको उद्घाटन गर्दै व्यवसायीहरूको एकताले आर्थिक समृद्धिमा टेवा पुग्ने बताउनु भएको छ। उहाँले व्यवसायीहरूको हितमा नगरपालिकाले समेत सहयोग गर्ने दावी गर्दै खेलको माध्यमबाट पनि यस क्षेत्रमा प्रचार प्रसारमा सहयोग पुगेको धारणा व्यक्त गर्नुभएको छ। प्रतियोगिता अघि संघका अध्यक्ष समुद्र राम श्रेष्ठको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा प्रथम उपाध्यक्ष सुमाना सापकोटाले स्वागत, उपाध्यक्ष प्रेम बहादुर श्रेष्ठले धन्यवाद र महासचिव सुजन श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। प्रतियोगितामा गण्डकी प्रदेश भित्रका विभिन्न जिल्लाबाट 22 टीम सहभागी भएका महासचिव श्रेष्ठले जानकारी दिनुभएको छ। प्रतियोगिता शुक्रगण्डकी नगरपालिका 8 ढोरफिर्दीमा रहेको कवर हलमा चलिरहेको छ।
0: यिनै खबरहरूसँगै हामी ढोरबालाई हाइलाइट्सको अन्त्यमा रहेका छौं। बिदा हुनुपूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्।
10: सरकारको 100 दिनको उपलब्धि, सार्वजनिक राष्ट्रिय सभाबाट 4 विधेयक स्वीकृत, संविधान संशोधन बहस कार्यदलले असर मसन्दभित्र प्रतिवेदन बुझाउने।
0: मुलुकलाई सही दिशाको नेतृत्व गर्न एमाले सफल भएको केपी ओलीको दावी। स्वतन्त्र नागरिक समाजले वर्तमान सरकारको 100 दिनको कार्यकालले नागरिकमा अपेक्षित आशा जगाउन नसकेको टिप्पणी।
10: सय बुधे कार्यसूची कार्यान्वयनमा सरकार कमजोर रहेको कांग्रेसको निष्कर्ष सार्वजनिक विधाको दिन भीमात नगरपालिका खुल्ला रहने
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिजमलाई अमेरिकाका लागि विश्वयुद्ध भन्दा पनि ठूलो खतरा अमेरिका भ्रमणमा जाने तयारीमा नेतन्याहू ट्रम्पसँग भेट हुने
10: र व्यवसायीहरूको सम्बन्ध विस्तार गर्न ब्याडमिन्टन प्रतियोगिता हुने तनहुको भीमादमा जारी 68 करोड़ भलिबल कपको फाइनलमा हाई डिभिजन ल्याण्ड भानुमति र शाही फलफूल स्याङ्जा प्रवेश
0: अवस्थ यिनै खबरहरूसँगै साँझ 7 बजेको ढोरबारा हाइलाइट्स अहिलेको लागि सकिएको छ। राति 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट सहकर्मी लक्ष्मी सुनारसँगै म सृष्टि खत्री बिदा हुन्छौ। नमस्कार।
11: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
12: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
13: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
12: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
13: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
12: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
13: होटल फ्यामिली एन्ड लज, खैरेनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856023420, 9801454674 र 9864023420।
14: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन
15: कि? बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमा हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, बराएर मात्रै भो।
14: नरिसौ न त, बरु हिँड कहाँबाट ल्याउने हो?
15: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
16: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू काटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
17: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817।
18: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
19: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
17: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा। मोबाइल 9856020279।
20: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
21: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
20: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेलपोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
21: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
1: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
2: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
1: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9556033998 र 9465010950।
22: सुन, शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
22: ओम प्रोसर आभूषण सुनचादी पसल, दुलेगौडा भित्री बजार।
23: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचादी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर भोज बहादुर सुनार।
2: मोबाइल 9008535537 र 9008665।

0: मेटल स्टील फन पर्क का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तर्जलिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस्ट निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बालबालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9556060113, 9067279794।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पोन,
4: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्टिबियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
7: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गराउन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
8: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, ढाँझा फाट्ने वा पहिल्यै फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
8: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
7: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
8: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
8: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
7: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: Admission open.
11: Pokhara College of Management, PCM, affiliated to Pokhara University.
10: 24 years of academic excellence in management.
11: Bachelor program.
12: 4 years program of Bachelor in Business Administration BBA.
13: 4 years of IT program, Bachelor of Computer System and Information Technology BCSIT.
12: 4 years program of Bachelor of Business Administration in Finance BBA Finance.
13: Forms are available at college administration at 9 a.m. to 3 p.m.
12: Science and Management, both in stream can apply.
13: Last date of form submission, 26th Asar 2083.
14: Entrance exam, 29th Asar 2083.
13: Intro to learn, go forth to serve.
12: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
15: तपाईं घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुंगा छानेर लाउनुहोस्
16: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुंगा र कटपीस ढुंगाहरू फिक्स प्राइसमा पाइन्छ
15: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईंको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं तपाईंको विश्वास नै हाम्रो सन्तुष्टि
17: संसार ढुंगा कटिङ उद्योग शुक्लागन्डकी दुई काछेपानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 9856-32475 र 9811-32475
18: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
19: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
18: ओके लेट्स डन
19: हजुर सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौंडा गणपति लघुवित्त रहेको भवनमा
18: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाणपत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर कमशुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
19: प्रोप्राइटर गोविन्द सिग्देल फोन 9856-28543 र 9847-00787
20: आहा घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो बरु कहाँ जाने होला त
21: आ बुढा केलाई चिन्ता लिनु छ र ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन् मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो हामी पनि त्यतै जाम
22: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
21: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौंडा युनिक डिपार्टमेन्टको दुई घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065-414-234 र 9811-56-606
20: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किन मोहनी लगाएर हो
21: साँच्ची के मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि स्थितिको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेर्यो त्यही मोहनी लाउने खालको छ
20: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
21: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ त धुला नै लागेको छ वर्षौं भएर बनाएको पनि
22: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौंडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811-435-622
21: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
18: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
21: अनि बन्छ त दाई
18: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
0: द एप्पल शॉप नोकिया सर्विस सेंटर दुलेगौड़ा बस्ती सौनी को ठीक पारीपट्टी
1: सबै ब्रांड का मोबाइल बिक्री साटफेट र एसेसरी सामानहरू उपलब्ध छन्
2: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
1: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
23: आमा पानी प्यास लाग्यो यही घैंटाको पानी खाइदिउँ कि क्या हो
24: नाइ बाबु वर्षाको समय छ पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ नत्र बिरामी होइएला
25: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार हैजा झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ घर वरपर पानी जम्न नदिऊ स्वस्थ बनाऊ
26: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
27: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
28: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
27: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
28: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
27: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
28: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
27: कक्षा बाह्रमा 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
28: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
27: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
28: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
27: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
28: जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712440 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
27: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
28: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
27: छुटका दायराहरू
28: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
27: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
28: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
27: थप जानकारीका लागि सम्पर्क 0665714479 मोबाइल 9856062065 र 9848064145
29: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
30: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
29: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
31: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
29: ए हो र हस् दाई म आजै जान्छु
28: हजुर यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
32: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9560062891
3: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
29: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
3: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
24: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
32: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372। लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
3: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गन्दकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
32: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066 81115।
5: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
28: अब चिन्ता नलिनुहोस्, तरणयान सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
5: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
28: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
5: सरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
28: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 98463161209 र 98041 2118। आजै सम्पर्क गर्नुहोस्।
6: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
24: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
7: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
28: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560 66136 र 98151 66136।
8: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
29: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको बेला तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमा हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
8: नरिसाउन त लु बरु हिँड कहाँबाट ल्याउने हो
29: तिमीलाई पड्किन बाहेक अरू केही आउँदैन क्या रे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो
9: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
32: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सन्दीप श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846688817
10: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
11: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले सुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
10: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
11: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
10: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
11: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
10: पाइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
11: दुखाइबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
10: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9846096769 र 9846115644
11: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर सुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
23: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो अहिले त सुक्न पो लागिसकेछ
25: मुहान वरपरका रुख नकटाउ र सफा राखौं फेरि पानी पलाउँछ पानीको स्रोत संरक्षण गरौं भविष्यका लागि संचय गरौं बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन् मुहान संरक्षणमा जुटौं पानीको दुरुपयोग नगरौं स्वच्छ पानी सबैको पहुँच
26: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
9: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816395301

0: हामीले यहाँहरू सामु अत्यन्तै भावुक दोहोरी प्रस्तुत गरिसकेका छौँ। दोहोरी हेरेर बस्नुभएका सम्पूर्ण दर्शक श्रोताहरूलाई आजको दोहोरी के कस्तो लाग्छ जस्ताको तस्तै प्रतिक्रिया हाम्रो तिर्सना रोधीघरको कमेन्ट बक्समा दिन नबिर्सिनुहोला भन्दै म लगायत सम्पूर्ण युनिट बिदा हुन चाहन्छु। नमस्कार।
1: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
2: मैडम, धुम्रपान भनेको के हो?
1: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउरी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
2: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
1: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
2: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
1: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: चरक मेमोरियल हस्पिटल कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7778।
5: कहाँ जाने?
2: सिधै मयम चिसा पानीबाट काठमाडौँ। काठमाडौँबाट
5: मयम चिसा पानी, अनि बिचमा नझर्ने?
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
6: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 98461-16878 र दुलेगौडा ढोल फिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98235-52663।
7: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
8: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
7: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
8: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
7: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
8: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
9: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोप्राइटर पासा राजु, मोबाइल 98063 13195 र 98467 15368।
12: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
13: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
14: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 98568832 र 98460038302।
15: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
16: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
15: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्प स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
16: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
17: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
18: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौंडा।
17: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560 33398 र 98465 10950।
16: हेर्दा हेर्दै दुलेगौंडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
19: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
16: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
19: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
16: गण्डकी मेडिकल हल, दुलेगौंडा, हाम्रा सेवाहरू:
17: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
16: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
17: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
16: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
17: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल, दुलेगौंडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0665903769।
1: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
19: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
1: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
19: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
1: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
19: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856023420, 9801454674 र 9846023420।
20: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
21: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
20: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
21: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
20: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
21: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
20: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
21: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
20: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
21: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
20: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
21: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
20: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
22: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
23: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
24: एडमिशन ओपन,
25: पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM एफिलेटेड टू पोखरा यूनिवर्सिटी,
24: 24 इयर्स ऑफ एकेडमिक एक्सलेंस इन मैनेजमेंट,
25: बैचलर प्रोग्राम,
24: 4 इयर्स प्रोग्राम ऑफ बैचलर इन बिजनेस एडमिनिस्ट्रेशन BBA,
25: 4 इयर्स ऑफ IT प्रोग्राम, बैचलर ऑफ कंप्यूटर सिस्टम एंड इंफॉर्मेशन टेक्नोलॉजी BCS IT,
24: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
25: Forms are available at College Administration at 9 a.m. to 3 p.m.
24: Science and Management, both in stream can apply.
25: Last date of form submission, 26th Asar 2083.
24: Entrance exam, 29th Asar 2083.
25: Intro to learn, go forth to start.
24: Further details, Pokhara College of Management, PCM, Ganmarga, नदीपुर, पोखरा 3, कास्की नेपाल, टेलिफोन नम्बर 0615447615701254, इमेल info@pcm.edu.np, वेबसाइट www.pcm.edu.np।
26: XY3 थोप्लो 8 अन्तर्मनको आवाज।

0: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
0: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856-32475 र 9801-32475।
3: हजुर, दान गरौ।
4: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
5: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
4: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी 8 तनहु।
6: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
7: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
8: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
6: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट, ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
7: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खेथैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
9: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
10: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
11: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं, वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
12: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
13: एक सय 103.8 अन्तर्मनको आवाज।

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो टाइमचेक अहिले रातिको 9 बज्यो टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पपोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301
2: ल न हो छिटो निस्क अहिले फर्किन ढिला हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
3: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र
2: यही युनाइटेड सप्लायर्समा छँदैछ नि बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
3: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
2: हजुर विवाहको कपडा स्तरीय कोट सुट पाइन्ट स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम साडी लेगिस टप्स कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौड़ा हेल्पपोस्ट चोक प्रोपाइटर कृष्णराज पण्डित फोन 065414008 भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
2: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
4: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
2: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
4: शुक्ला गण्डकी भीमाद म्याग्गे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
2: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
4: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
2: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
4: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
2: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 065-571-2040 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
2: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस्ट गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
4: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
2: छुटका दायराहरू
4: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
2: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
4: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
2: थप जानकारीका लागि सम्पर्क 065-571-479 मोबाइल 98-560-62-265 र 98-468-64-145
5: ए सबिना यस्तो हतारमा कता हो
3: ए प्रदीप, हेर न बेगो दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
5: ल बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त, यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र, मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
6: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9808216142।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
7: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
8: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
8: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
7: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
9: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846656999 छ।
10: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेरा, सुन
11: अहिले के सुन्ने भनेको
7: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
11: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
7: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको पुरा सुन्नु पर्दैन।
11: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
7: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
3: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
12: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
3: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
12: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
13: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
11: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
7: ग्राहकको चाहना नै हाम्रो दृष्टि, जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
13: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
7: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220। साहित्य विशेष कार्यक्रम अब रेडियोमा।
14: आमा, तस्विरमा लहराएका तिम्रा अधरमा मेरा अभाग्य अधर पेटभरि जोडेर चुम्न मन थियो।
7: कार्यक्रम साहित्य मञ्जरी हरेक शनिबार राति 9 बजेपछि सुन्न नभुल्नुहोला।
14: नमस्कार। रेडियो ढोरबराई 103.8 मेगाहर्जको ध्वनि तरंगमा साहित्य मञ्जरी लिएर सदा चाहिँ आज पनि म यहाँहरूकै सहयात्री टुकादेवी पौडेल उपस्थित भइसकेकी छु। आदरणीय श्रोताबिन, यहाँहरूलाई हार्दिक स्वागत छ, साहित्यिक नमन छ। नेपाली भाषा साहित्य र कलाको सम्वर्धनमा हामी सबैको सामूहिक अभियान भन्ने मूल मन्त्रका साथ सञ्चालित साहित्य मञ्जरी यहाँहरूको आफ्नै कार्यक्रम हो अनि हामी सबैको आफ्नै कार्यक्रम हो। हामी साहित्य मञ्जरीमा सुन्छौ अनि सुनाउँछौ यहाँहरूले उपलब्ध गराउनुभएका रचना कृतिहरूलाई सकेसम्म न्यायप्रद तरिकाले वाचन गरेर सुनाउने गर्छौ भने कहिलेकाहीँ यहाँहरू स्वयंलाई हाम्रो रेडियो ढोरबराई 103.8 मेगाहर्जको ध्वनि तरंगमा आमन्त्रण गरेर यहाँहरूकै मुखारविन्दबाट यहाँहरूका रचनाहरू सुनाउने पनि गर्छौ। यहाँहरूलाई साहित्य मञ्जरी कस्तो लाग्दैछ? कृपया आफ्ना रचनात्मक सल्लाह सुझावहरू पनि प्रेषित गर्न नभुल्नुहोला है। साहित्य मञ्जरी प्रत्येक शनिबार बेलुकी 9 बजेपछि रेडियो ढोरबराई 103.8 मेगाहर्जको ध्वनि तरंगबाट प्रत्यक्ष प्रसारण हुने गर्दछ। हामी यसलाई फेसबुक पेजबाट पनि लाइभ प्रसारण गर्दछौ। यहाँहरूलाई साहित्य मञ्जरी कस्तो लागिरहेको छ? आफ्ना रचनात्मक सल्लाह सुझाव दिनुहुन अनुरोध गर्दै र फेसबुक लाइभमा प्रत्यक्ष जोडिएर त्यहाँ यहाँहरूले श्रवण गर्दा आफूलाई लागेका आफ्ना विचारहरू पनि कमेन्ट मार्फत प्रेषित गर्नुहुन म अनुरोध गर्दछु। अब भने म ढिला नगरिकन आजको कार्यक्रमको दैलो गार्न लागिरहेकी छु। आजको साहित्य मञ्जरी कार्यक्रममा आज मेरो हातमा रहेको छ कलेजी बरको कविता संग्रह। कवि हुनुहुन्छ सुमित्रा सुमी, नुवाकोटदेखि हुनुहुन्छ। उहाँले मलाई उपलब्ध गराउनु भएको कलेजी बरकोबाट केही थान कविताहरू म यहाँहरूलाई वाचन यहाँहरूले श्रवण गर्दा आफूलाई लागेका आफ्ना विचारहरू पनि कमेन्ट मार्फत प्रेषित गर्नुहुन म अनुरोध गर्दछु। अब भने म ढिला नगरिकन आजको

0: हार्दिक शुभकामना व्यक्त गर्दछु। धेरै धेरै बधाई पनि भन्दछु भने मलाई यो कीर्ति उपलब्ध गराउनु भएकोमा यहाँ प्रति हार्दिक आभार प्रकट गर्दछु। अब भने म ढिला नगरिकन यस कृतिमा रहेका रचनाहरू वाचन गर्ने अनुमति चाहन्छु र पहिलो कविता रहेको छ जोगी आउन छाड्यो। प्रेम बोकेर प्रेम साट्न असली आकृति नलुकोस् भनेर खरानी नथसेको कुण्डल नलगाएको बिना पहेँलो वस्त्रको सादा सफा मन बोकेर पनि बिना पहेँलो वस्त्रको सादा सफा मन बोकेर पनि सप्तरंगी इन्द्रेणी सपना देखाउन हरेक बिहान म उठ्नु अघि मेरो हृदयको दैलो ढकढकाउन आइपुग्थ्यो शुभ प्रभात भन्दै एउटा जोगी। लुट्दैनथ्यो उसले जबरजस्ती बरु माग्थ्यो खाली मनको कमण्डलु देखाएर निहुर्याउँथ्यो आफ्नो शिर समाहित भएर निश्चल प्रेममा र भन्थ्यो आँखाभरि आँसुको ताल जमाएर सृष्टिभन्दा दृष्टि सुन्दर हुन्छ
1: आँखाको बाटो हुँदै मेरो मनसम्म पुग्ने उही एउटा जोगी। आँखाको बाटो हुँदै मेरो मनसम्म पुग्ने उही एउटा जोगी म भने कलेजी रंगको कातो बेरेर हृदयले आफन्त छोडेर एक्लै शून्यताको वनवास पसेकी म भने कलेजी रंगको कातो बेरेर हृदयले आफन्त छोडेर एक्लै शून्यताको वनवास पसेकी बुद्ध बन्ने घमण्ड राखेर तर पनि काम क्रोध मोह छोड्न नसकेकै कारण बुद्ध बन्न नसकेकी उही जोगी सम्झेर बुद्ध बन्न त संकल्प चाहिँदो रहेछ ज्ञान चाहिँदो रहेछ न कलेजी रंगले बोल्दो रहेछ अन्तस्करण न कलेजी रंगले बोल्दो रहेछ अन्तस्करण न पहेँलोले बोल्दो रहेछ ज्ञानको अनन्त बिन्दु त्यसैले त कपडा बेरेर मात्र बुद्ध बन्न जोगीसँग जोगिनी हुन खोज्दै उसैसँग पोखिएको त्यो पल सम्झिरहेछु अझै पनि उही अनि त्यही जोगी उसका लागि सिलाएको पहेँलो रंगको धर्के कमिज मेरै हातले बुनेको कलेजी रंगको गलबन्दी र कलेजी रंगकै स्वेटर जुन मेरै सिरानीमा छ अझै पनि घरिघरि सुमसुमाइरहेकी छु प्रेमको रंग भरेर र आफ्ना जोर आँखा बिछ्याइरहेकी छु उआउने मूल बाटोमा उसले छुँदा ममा टाँसिएको उसको औंलाको चक्र सुस्त सुस्त मुसार्दै लिइरहेकी छु उसको आलिङ्गनमा बाँधिदा मेरो शरीरमा छुटेको उसकै सुगन्ध फेरि पनि सम्झँदै उही त्यही एउटा जोगी अचेल मूल बाटो निदाएको छ प्रभात आएकै छैन जस्तो लाग्छ जोडी छुटेको ढुकुर मसँगै रोइरहेको छ मेरो वैंस रित्तिएर हो या उसको मन भरिएर हो आउन छोड्यो उही एउटा जोगी। एकदमै सुन्दर कविता रहेको थियो कलेजी बरको कविता संग्रहबाट जोगी आउन छोड्यो शीर्षकको कविता मैले यहाँहरूलाई श्रवण गराए। यहाँहरूलाई कस्तो लाग्यो यो कविता? पक्कै पनि यहाँहरूलाई पनि यो कविता सुनेर आनन्दको अनुभूति भयो भन्ने विश्वास गरेकी छु। अब भने एउटा प्रेमिल कविता म वाचन गर्दैछु। मायाको नाममा अन्तिम पत्र। घाम उदाउनु अघि बिउजी

0: कि म घाम उदाउनु अघि बिउजे कि म अनि शुभ प्रभातबाट शुरू भएको हाम्रो सम्बन्धमा सधैँ सूर्योदय भएको मात्र महसुस गरे जीवनको शाश्वत सत्य जीवन र मृत्यु बुझेर पनि अमूर्त प्रेम भित्र बनाइरहे श्रृंखलाबद्ध प्रेमका प्रेमेल मानचित्र कहिले नभत्किने गरी आफैलाई प्रश्न कहिले गरिन तिमीले दिने प्रेम साँचो हो या झुटो रुवाउने हो या हसाउने छेडिक हो या आजन्म देखावटी र बनावटी हो या सत्य भनेर किनकि प्रेममा पनि शंका स्वार्थ धोका र गुनासाहरू हुन्छन् थाहा नै थिएन मलाई जे नहुनु पर्थ्यो भइसक्यो यतिसम्म पनि अझै सोचेको छैन मैले जे भयो त्यो हुनै पर्थ्यो जुन तिमीलाई सम्झाइरहने सम्झनाहरू हुन् आफू एक्लैलाई सिङ्गो अङ्क बनाइन शून्य हुन खुब मन पर्यो मलाई तिमीसँगै तिम्रो पछाडि बसेर तिम्रो महत्व बढाउनका लागि एक्लै हुँदा अरू कसैको नजरमा नपरेर शून्यको शून्यताभित्र तिमी र मसँगै हुँदाको पूर्णताको मिठो कल्पना गर्न मलाई अङ्क बन्नु छैन मलाई शून्य हुन मन छ जीवनको वास्तविकता शून्यतामा खोज्नेछु यस्तै भनिरहन्थे म र भनिरहेकी छु अझै पनि तर खुब इमान्दार छु भन्थ्यो नि होइन आफूलाई खै त मेरो मन लिएर फिर्ता गरेको कहिले त शाकाहारी हुँ पनि भन्थ्यो तर मेरै मुटु खाइरहेका छौ त अझै मेरा लागि भोक तिर्खा सहन सक्छु भन्ने कुरा बेकार रहेछ आज मेरै भावना निमोठेर निलिरहेका छौ मेरै आँसुले तिर्खा मेटाइरहेका छौ अहिंसाको पाठ घोक्ने तिमी प्रेमको हत्या गरिरहेका छौ अचम्म यस्तैमा लागिरहेछ तिमी स्वयंले आफूलाई ढाटिरहेका छौ छलिरहेका छौ म भने गर्नै नपर्दा तिमीले गरेका बाचाहरू खुब सम्झिरहेकी छु तिमीले देखाएको इमानदारीले तिमीलाई नै चिथुरिरहेको देख्छु संसारका हरेक देखिने वस्तुहरू नासिन्छन् सकिन्छन् शुरू भएर पनि अन्त्य नहुने प्रेम मात्र हो जो मैले तिमीलाई गरे तिम्रा सम्झनाहरू अझ थपिनेछन् र लेखिनेछन् हरेक साँझ सुनसानमा तिमी र म भेट्ने हरेक ठाउँ साक्षी राखेर लाखौं लाख प्रेम पत्रहरू च्यातिने छैनन् र फालिने छैनन् पनि च्यातिने छैनन् र फालिने छैनन् पनि बरु तिम्रो नाममा चढाइएको मेरो मन अनि यो शरीर तिम्रै नाममा सकुला जुन दिन तिमीलाई बिर्सनै पर्ने अन्तिम पत्र लेख्नेछु
1: त्यसै दिन म बाँच्नै पर्ने दिन सकिनेछ तिम्रै नाममा लेखेपछि अन्तिम पत्र त्यसै दिन म बाँच्नै पर्ने दिन पनि सकिनेछ तिम्रै नाममा लेखेपछि अन्तिम पत्र एकदम सुन्दर कविता रहेको थियो यो अन्तिम प्रेम पत्र भन्ने कविता र फेरि म यसै कीर्तिबाट अर्को कविता वाचन गर्दैछु आदरणीय श्रोताबिन यहाँहरूलाई कस्तो लागिरहेको छ आज पनि म साहित्य मञ्जरीलाई कविता विशेष बनाउने प्रयत्नमा जुटिरहेकी छु र साहित्य मञ्जरीलाई कविता विशेष बनाउने सन्दर्भमा आज भने म नुवाकोटकी कवि हुनुहुन्छ सुमित्रा सुमी उहाँको कलेजी बर्को नामक कविता संग्रह जुन भर्खरै मात्र प्रकाशित भएको सार्वजनिक भएको हो कलेजी बर्को नामक कविता संग्रहबाट केही थान कविताहरू वाचन गरिरहेकी छु यहाँहरूलाई श्रवण गराइरहेकी छु यहाँहरूलाई आज कस्तो लागिरहेको छ कवि सुमित्रा सुमीलाई पनि साहित्यिक सफलताको धेरै धेरै शुभकामना व्यक्त गर्दछु र म फेरि ढिला नगरिकन अर्को एउटा कविता वाचन गरेर यहाँहरूलाई त्यो कवितामय बनाउने प्रयत्नमा जुटिरहेकी छु अब अर्को कविताको शीर्षक रहेको छ नभएको तिमी मात्र हो नभएको तिमी मात्र हो मात्र त हो म प्रेममा डुब्न चाहन्थे म प्रेममा डुब्न चाहन्थे तिमी मेरो शरीर जबरजस्ती खोज्थ्यौ नमिलेको हिसाब यति हो नमिलेको हिसाब यति हो तिमीले जबरजस्ती च्यातेको मेरो वस्त्र मन लाग्दी दुखाएको मन हृदयमा कुल्चिएको डोप र मेरो इज्जतमा लागेको दाग आज पनि उस्तै छ नभएको खाली तिमी मात्र त हो नभएको तिमी मात्र त हो रिसाउने आफ्नासँग हो घुर्क्याउने आफ्नालाई हो तिमीसँग न रिस छ न आशा छ न भरोसा छ न रिस छ न आशा छ न भरोसा छ तिमी त मेरो विश्वासको हत्यारा हौ मेरो प्रेमको काल हौ तैपनि आफ्नै एमराज सम्झिरहेछु अर्ध मृत अवस्थामा तैपनि आफ्नै एमराज सम्झिरहेछु अर्ध मृत अवस्थामा त्यसैले म मरेको हरेक पल त्यसैले म हरेक मरेको हरेक पल बताइराखेको छु टुटेको दिल जोगाइराखेको छु तिम्रै यादमा नभएको तिमी मात्र त हो नभएको तिमी मात्र त हो माया यति छ भनेर छाती चिरेर देखाउन मिल्दैन भन्थ्यौ माया यति छ भनेर छाती चिरेर देखाउन मिल्दैन भन्थ्यौ नदेखाएको पनि ठिकै भयो नदेखाएको पनि ठिकै भयो र तिम्रो ढुङ्गाको हृदय देख्नु पनि परेन र तिम्रो ढुङ्गाको हृदय देख्नु पनि परेन यहाँ बाचा पूरा नगर्नेले नै हो बाचा गर्ने नुहाउँदिन भन्नेले नै हो पल पल आँसुमा डुबाउने मेरो हृदयको ईश्वर साक्षी राखेर तिम्रो अभावमा म मरेको प्रत्येक पल मेरो हृदयको ईश्वर साक्षी राखेर तिम्रो अभावमा म मरेको प्रत्येक पल तिमीलाई दुखला भनेर मैले नबिजाएको तिम्रो मन तिमीलाई दुखला भनेर मैले नबिजाएको तिम्रो मन तिम्रो कर्कश आवासमा पनि मैले खोतली खोतली खोजेको प्रेम क्रूर बनेर चिथोरी रहेछन् आज मलाई नै डसिरहेछन् सँगै बसेर बस नभएको तिमी मात्र त हो बस नभएको तिमी मात्र त हो तिमीमा अल्झिएको मेरो मनको गाँठो फुकाउन सकेकी छैन तिमीमा अल्झिएको मेरो मनको गाँठो फुकाउन सकेकी छैन तिमीले टोकेको दाँतको डाम मेट्न सकेकी छैन र भुल्न सकेकी पनि छैन तिम्रो जिब्रोको स्वाद बिर्सेकी कति छैन तिम्रो श्वासको तातो बाप अनि तिम्रो शरीरको सुगन्ध तिम्रो सम्झना दिलाउने धेरै सम्झनाहरू छन् मसँग नभएको तिमी मात्र त हो मसँग नभएको तिमी मात्र त हो तिमीलाई दिने कुरा केही बाँकी छैन तिमीमा निसन्देह पोखिएर पहिले रित्तिएको हुँ छैन तिमीसँग मेरो आशा यो जन्ममा छैन तिमीसँग मेरो आशा यो जन्ममा भरोसा टुटेपछि आशा जिउँदै जल्दो रहेछ बाँकी छ त केवल अझै तिम्रो स्पर्शको बाँकी छ त केवल अझै तिम्रो स्पर्शको महसुस मात्र बाँकी छ नभएको भनेको तिमी मात्र नहो नभएको भनेको तिमी मात्र नहो कहिले प्रेम गरे जस्तो गरेर भन्थ्यौ बच्चा जस्तो रहेछौ कहिले रिसले भन्थ्यौ तिमी त पागल रहेछौ हो ओ साँच्चै पागल भएछौ कहिले बच्चा त कहिले पागल देख्ने तिम्रो हृदयलाई कहिले बच्चा त कहिले पागल देख्ने तिम्रो हृदयलाई अचेल ढुङ्गा देख्छु म जसले अझ झन झन दुखाइरहेछ मुटुमा रोपेको किल्ला भनेर कसम कसम तिम्रा यादहरू कतै भागेकै छैनन् कसम तिम्रा यादहरू कतै भागेकै छैनन् केवल नभएको तिमी मात्र हो केवल नभएको तिमी मात्र हो यहाँहरूलाई यो कविता कस्तो लाग्यो नभएको तिमी मात्र त हो भन्ने शीर्षकमा रहेको थियो यो कविता एकदमै सुन्दर कविता यो सुन्दर कविताका लागि श्रष्टा ज्यू प्रति हार्दिक नमन अर्पण गर्दछु र फेरि म अब अर्को कविता वाचन गर्दैछु विशेष गरेर आज म यो कलेजी बर्को नामक कविता संग्रहबाट गद्य कविताहरू वाचन गरिरहेकी छु र विशेष गरेर प्रेमिल कविताहरू वाचन गर्ने प्रयत्नमा जुटिरहेकी छु। यहाँहरूलाई कस्तो लागिरहेको छ? आफ्ना अमूल्य सुझावहरू र प्रतिक्रियाहरू लेख्न नभुल्नुहोला भन्दै म फेरि अर्को एउटा प्रेमिल कविता वाचन गर्दैछु। आऊ अनुशासित प्रेम गरौं, ओठमा ओठ नजोडौं, ओठमा ओठ जोडिदाको मिठो कल्पना मात्र गरौं। प्रेम गर्छु नभनी नभनी एउटा मिठो प्रेम गरौं, नछोइएरै छोइए जस्तो नसा नसामा तरङ्ग उमारौं। मन नगाउन्जेल हेरौं मनले, हृदयले हृदय छुँदै आँखा तिम्लेर महसुस गरौं। आऊ अनुशासित प्रेम गरौं, आऊ अनुशासित प्रेम गरौं, सँगै बसौं थोरै दूरी राखेर आँखाले बात मारौं, मन असरल फिजाएर। जीवन बिताउन सिन्दूर दिनु पर्दैन, जीवन बिताउन सिन्दूर दिनु पर्दैन, लगन गाँठो समाउनु पर्दैन, र पर्दैन पनि अग्निको साथ फेरोमा, र पर्दैन पनि अग्निको साथ फेरोमा बकवास कसम खान। त्यसैले त तिम्रो बाहुलीमा बाँधिने रहर छैन, तिम्रो बाहुलीमा बाँधिने रहर छैन तिम्रो दुलही हुने पनि, रहर छैन तिम्रो दुलही हुने पनि। कति कल्पनाहरू असाध्यै मिठा हुन्छन्, कति कल्पनाहरू असाध्यै मिठा हुन्छन् गर्न जाने भने, कति प्रेमहरू अजम्बरे हुन्छन् भोग गर्न जाने भने। माया त केवल बुझ्न जान्नुपर्छ, माया त केवल बुझ्न जान्नुपर्छ, त्यसैले अलि परबाट है आऊ अनुशासित प्रेम गरौं। आपसमा फोस्रो आशा नराखौं, सदैव विश्वासमा बाँचौं, मनमा मन मिलाउँछु, आफू बाँचेको हरेक पल तिम्रो मायाको अनुभूतिमा रमाउँछु, र हाम्रो प्रेमलाई यस्तै यस्तै गरी सिङ्गो पुणाका दिन्छु। आऊ अनुशासित प्रेम गरौं, आऊ अनुशासित प्रेम गरौं, मलाई हेरेर टोलाउँदा तिम्रो रसिलो आँखामा, मलाई हेरेर टोलाउँदा तिम्रो रसिलो आँखामा मैले आफूलाई पाएको छु, तिम्रो रसिलो आँखामा निर्धक्क पौडन्छु परैबाट गरेको नमस्कारमा, निर्धक्क पौडन्छु परैबाट गरेको नमस्कारमा सामिप्य भेटेको छु। एउटाले अर्कालाई छोयो भने प्रेमको फूलमा दाग लाग्न सक्छ, एउटाले अर्कालाई छोयो भने प्रेमको फूलमा दाग लाग्न सक्छ, ओइलाउँछ झर्छ र अस्तित्व सकिन्छ, ओइलाउँछ झर्छ र अस्तित्व सकिन्छ। त्यसैले आँखाले बोलौं, मनले महसुस गरौं, अनुशासित प्रेम गरौं। क्षितिजले जस्तै धरती सामान्यबाट आकाश छुन लागेको जस्तो, तर नछुइएको यस्तै मिठो अनि अनौठो आवास गरौं। आऊ अनुशासित प्रेम गरौं, आऊ अनुशासित प्रेम गरौं, न म कसैकी हुँ, न तिमी कसैका हौ, न त यो संसार कसैको हो, केवल यो दुनिया प्रेमको हो, यो दुनिया प्रेमको हो। आऊ मन ओछ्याएर मुटु साटौं, सँगै नहुँदा पनि साथै हुन सकौं, बिना स्पर्श आपसी प्रेममा मातेर वैश पोखौं, मन अगाउने गरी हृदयसँग हृदय जोडौं। आऊ अनुशासित प्रेम गरौं, यो दुनिया प्रेमको हो। आऊ मन ओछ्याएर मुटु साटौं, सँगै नहुँदा पनि साथ हुन सकौं, बिना स्पर्श आपसी प्रेममा मातेर वैश पोखौं, मन अगाउने गरी हृदयसँग हृदय जोडौं। आऊ अनुशासित प्रेम गरौं, आऊ अनुशासित प्रेम गरौं। एकदमै सुन्दर कविता रहेको थियो यो आऊ अनुशासित प्रेम गरौं। आदरणीय श्रोताबिन, यहाँहरूलाई आज कस्तो लागिरहेको छ? हामी साहित्य मञ्जरीमा कवि सुमित्रा सुमेजीको कलेजी बर्को नामक कविता संग्रहबाट केही कविताहरू सुनाइरहेका छौं, र मैले सकेसम्म कविता वाचनमा न्याय दिने प्रयत्न गरिरहेकी छु। हेरौं श्रष्टालाई कस्तो लागिरहेको छ। पक्कै पनि मेरो विवेकले, मेरो ज्ञानले भेटेसम्म कविता वाचनमा न्याय दिने प्रयत्न गरेकी छु, र यसलाई पक्कै पनि सकारात्मक रूपमा लिइदिनु हुनेछ भन्ने विश्वास पनि लिएकी छु। अब भने यो कलेजी वर्गको कविता संग्रह मेरो हातमा भएको हुनाले कलेजी वर्गको शीर्षकै कविता वाचन गर्दैछु। म यहाँहरूलाई म अर्पण गर्दछु कलेजी वर्गको। तिम्रो स्पर्शमा रातो पिरो भएको सम्झन्छु, कति मुखले बोले होला, कति मुखले बोले होला, कति आँखाको इसारामा सीमित भयो नबोलेका कति कुरा, नबोलेका कति कुरा भन्न नभ्याउँदै चुरियो मनको तार, तर कहिले टाढा पठाउन सकिन, तर कहिले टाढा पठाउन सकिन तिमीले पहिलो भेटमै दिएको कलेजी वर्गको, तर कहिले टाढा पठाउन सकिन तिमीले पहिलो भेटमै दिएको कलेजी वर्गको, तिम्रो साथमा प्रेमले पागल भएकै हुँ, तिम्रो साथमा प्रेमले पागल भएकै हुँ, तिम्रो बिछोडमा होस गुमाएकी छु अझै पनि एक तमास, अझै पनि एक तमास तिमीलाई खोजिरहेका छन् आँखाले, आँसु जति बगे पनि आँसुले याद नबगाउँदो रहेछ, आँसु जति बगे पनि आँसुले याद नबगाउँदो रहेछ, बिर्सन्छु भनेर पनि झन सम्झिरहेकी छु, बिर्सन्छु भनेर पनि झन सम्झिरहेकी छु यादहरूको पहाडमा ओढेर कलेजी वर्गको, यादहरूको पहाडमा ओढेर कलेजी वर्गको, मेरो निश्चल प्रेम रेटी रेटी मारियो, मेरो निश्चल प्रेम रेटी रेटी मारियो, दुख्यो भन्न पाइएन, रुन छिट्याउन पाइएन, सहनु धर्म हो रे अचानोको, सहनु धर्म हो रे अचानोको, र त घरिघरि जिउँदो प्रेम टुक्राएर अचानोलाई लगाइदियो आफ्नै, घरिघरि जिउँदो प्रेम टुक्राएर अचानोलाई लगाइदियो आफ्नै हातबाट मेरै रगतको सिन्दुर टिका, आफ्नै हातबाट मेरै रगतको सिन्दुर टिका, कलेजी वर्गमा पर्ने गरी एकपटक सोध्न मन छ तिमीले रुवाएको आँसु पुस्न कि पासु लगाएर आत्महत्या गर्न, तिमीले रुवाएको आँसु पुस्न कि पासु लगाएर आत्महत्या गर्न दिएका थियो यो कलेजी वर्ग, दिएका थियो यो कलेजी वर्गको, बिचैमा च्यातियो सम्बन्धको वर्ग, बिचैमा च्यातियो सम्बन्धको वर्गको आधा पर क्षितिजमा पुरेर मेरो अधमरो प्रेम मेरै खिल्ली उडाउँछ, मेरो अधमरो प्रेम मेरै खिल्ली उडाउँछ, अनि अर्धो आधा वर्गको मेरो आँसु नपुछेर मेरै घाँटीको पासो बनेको छ यति बेला तिमीले दिएको कलेजी वर्गकोलाई, यति बेला तिमीले दिएको कलेजी वर्गकोलाई चिबर सम्झो कि कात्रो, चिबर सम्झो कि कात्रो, मेरो हृदय फुटाएर बाक्साल नखेल, हृदयबाट जन्मनु पर्ने प्रेम रोपेर अङ्कुराउँदै गर्दा, हृदयबाट जन्मनु पर्ने प्रेम रोपेर अङ्कुराउँदै गर्दा नजन्मदै मुर्दा भयो कलेजी वर्गकोले पीडा छोपु कि पीडाले पगालेको आँसु, पीडा छोपु कि पीडाले पगालेको आँसु, न म भुल्न सक्छु, न म भुल्न सक्छु, न सम्झन मिल्छ मैले, अब भन त म आफ्नै अस्तित्व सकेर हिटलर बनु कि बुद्ध, हिटलर बनु कि बुद्ध, यो कलेजी वर्गकोमा न भुल्न सक्छु, न सम्झन मिल्छ मैले, अब भन त म आफ्नै अस्तित्व सकेर हिटलर बनु कि बुद्ध, यो कलेजी वर्गकोमा, यो कलेजी वर्गकोमा। आहा, कस्तो सुन्दर कविता, आँगै सिरिङ्ग भयो, एकदमै गहन भाव युक्त कविता मैले यहाँहरूलाई श्रवण गराए। यहाँहरूलाई यो कविता कस्तो लाग्यो नि? पक्कै पनि यो कविता सुन्दर लाग्यो। यहाँहरू पनि आज कवितामा हराइरहनु भएको छ, मलाई सुनेर साथ दिइरहनु भएको छ, अनि बेलुकाको दिनभरिको काम सकेर अनि रेडियो ढोरबराईमा साहित्य मञ्जरी सुन्दै गर्नुभएका तमाम श्रोताबिमलाई मेरो पनि नमन छ, र यहाँहरू र मसँगै साहित्य मञ्जरीलाई माया गरौं भन्न पनि चाहन्छु, र साहित्य मञ्जरी यहाँहरूको दुःख बिसाउने चौतरी हो, यही भावनाका टुक्राहरू पोखिन्छन्, विचारका अनुच्छेदहरू रचिन्छन्, अनि पीड़ाका कथाहरू बुनिन्छन्, अनि तिनै पीड़ाका कथाहरू तिनै विचारहरू काव्य बनेर पोखिन्छन्, तिनैलाई म यहाँहरूलाई श्रवण गराउने प्रयत्नमा जुटिरहेकी छु। पक्कै पनि साहित्य मञ्जरी यहाँहरूलाई मनपर्ने कार्यक्रम हो भन्ने विश्वास गर्दै अब पनि हामी कार्यक्रमको लगभग अन्ततिर प्रवेश गर्दैछौ। अब भने म एउटा कविता वाचन गर्छु र हामी आजको कार्यक्रमबाट बिदा लिनेछौ। आजको कार्यक्रम यहाँहरूलाई कस्तो लागिरहेको छ, यहाँहरूको रचनात्मक सल्लाह सुझाव पनि प्रेषित गर्न नबिर्सनु होला है भन्दै म एउटा कविता संकल्प शीर्षकको कविता वाचन गर्दछु। यस्तो रहेको छ, सीताको पवित्रता नचिन्ने यो समाज रामको पूजा गर्छ, सीताको पवित्रता नचिन्ने यो समाज रामको पूजा गर्छ, सीताकै पति व्रत नमास्ने रावणको खिल्ली उडाउँछ समाज, सोह्रसय गोपिनीका पति जसले नारी छानी छानी भोग गर्यो उही कृष्णकै भजन गाउँछ, यहाँ इतिहास जित्नेको लेखिने रहेछ, यहाँ इतिहास जित्नेको लेखिने रहेछ, हार्नेको होइन गुणगान जित्नेकै हुँदो रहेछ, गुणगान जित्नेकै हुँदो रहेछ, आमा शास्त्र पढाइरहनुहुन्छ, बा समाजमा इज्जत देखाइरहनुहुन्छ, समाज संस्कार बुझाइ राख्छ, म मेरो सेतो चोलीमा दाग लाग्ने डरले घर छोड्नै सक्दिन, म मेरो सेतो चोलीमा दाग लाग्ने डरले घर छोड्नै सक्दिन, आमाले सुनाउने शास्त्रकी द्रौपदी पवित्र कसरी भइन्, पाँच पाण्डवकी स्वास्नी भएर पनि वृन्दाको पति व्रत हरण गर्न जाने विष्णु कसरी पूज्य छन्, आफन्तबाटै बलात्कृत मेरी दिदी इज्जतको डरले पीड़ामा पिल्सिएकी वर्षौ बितिसक्यो, खै खै बाले देखाउने इज्जतले दिएको इज्जत, खै बाले देखाउने इज्जतले दिएको इज्जत, चोलीमा दाग लाग्ने डरले घर नछोडेको म आफै भित्रको तापले चलिरहँदा मेरो हृदयमा लागेको दाग कसरी मेटाउन सकुला, मेरो हृदयमा लागेको दाग कसरी मेटाउन सकुला, प्रश्नै प्रश्नहरू छन् मसँग, प्रश्नै प्रश्नहरू छन् मसँग, छैनन् प्रश्नका उत्तर मालाहरू, अब अर्को एउटा पुस्तक जन्माउनु छ र बनाउनु छ, अब अर्को एउटा पुस्तक जन्माउनु छ र बनाउनु छ, हर प्रश्नहरूका आफ्नै उत्तर र पढाउनु छ समय समाज र मान्छेको मन, र पढाउनु छ समय समाज र मान्छेको मन, हेरेर आफ्नै शब्दकोश अनि बुझाउनु छ दुनियाँलाई पढाएर नलेखिएको इतिहास, बुझाउनु छ दुनियाँलाई पढाएर नलेखिएको इतिहास अनि दिनु छ जवाब देखाएर आफ्नै उत्तरमाला, बुझाउनु छ दुनियाँलाई पढाएर नलेखिएको इतिहास अनि दिनु छ जवाब देखाएर आफ्नै उत्तरमाला। धन्यवाद। यो सुन्दर कविता संकल्प शीर्षकको कविता रहेको थियो कलेजी बर्को नामक कविता संग्रहबाट। मैले आज संकल्प सहित अन्य चारवटा कविता पाँच कविताहरू वाचन गरेर श्रवण गराए। यहाँहरूलाई आजको यो साहित्य मञ्चरी कस्तो लाग्यो, यो आजको कविता विशेषांक कस्तो लाग्यो, आफ्ना रचनात्मक सल्लाह सुझाव अमूल्य सल्लाह सुझाव प्रेषित गर्न नबिर्सनु होला है भन्दै यहाँहरूलाई यो साहित्य मञ्जरी सुनेर साथ दिनुहुने तमाम श्रोताबिनलाई हार्दिक नमन सहित आभार प्रकट गर्दछु भने प्रविधिमा साथ दिने लक्ष्मीजी प्रति धन्यवाद व्यक्त गर्दै साहित्य मञ्जरीबाट यहाँहरूकै सहयात्री टुका देवी पौडेल म पनि बिदा हुन्छु। जय साहित्य।
2: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
3: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन,
2: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त, अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न, जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
4: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ, साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्, सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9921653507।
5: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
6: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
5: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
7: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिदी बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
8: मोबाइल 9805535537 र 9806615890।
9: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
10: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
9: ओके, ल डन।
10: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी चार दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
9: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर गोविन्द सिग्देल फोन 9855628543 र 9847000787।
11: दाई पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
12: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
11: अनि बन्छ त दाई?
12: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
13: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
14: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
13: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
14: प्रोपाइटर राजन पौडेल, मोबाइल 9855628029।
15: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
16: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासी र सुनचाँदी पसल खोजौला नि।
15: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बनकिया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
17: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
18: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
17: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी टिम दुलेगौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 9871716069, राजु विश्वकर्मा 9087179142।
19: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
20: म्याडम, धुम्रपान भनेको के हो?
19: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
20: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
19: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
20: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
19: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
0: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
21: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
19: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
22: साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
19: धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा, प्रोप्राइटर दिव्य मल्ल ठकुरी 9805501422, दिपेश मल्ल ठकुरी 9805501420,
22: दीप मल्ल ठकुरी 9460141530।
23: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ।
0: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
23: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
0: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
24: Admission open.
25: Pokhara College of Management, PCM, affiliated to Pokhara University.
24: 24th years of academic excellence in management.
25: Bachelor program.
24: 4 years program of Bachelor in Business Administration, BBA.
25: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
24: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
25: Forms are available at college administration at 9 a.m. to 3 p.m.
24: Science and Management, both in stream can apply.
25: Last date of form submission, 26th Asar 2083.
24: Entrance exam, 29th Asar 2083.
25: Enter to learn, go forth to serve.
24: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761. 570124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
26: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थ सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौड़ामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
26: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
26: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
26: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
26: भिपी फिजियोथेरापी एन्ड अर्थ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौड़ा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक, प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9846026925।
3: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
4: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
3: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
5: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9261653507।
6: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
7: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
6: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
27: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार,
26: मोबाइल 9008535537 र 9806615899।
28: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
3: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
6: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 9811756606।
27: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
29: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
27: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
3: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
26: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
6: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142336, मोबाइल 9556783302 र 9460683302।
30: खाए साह्रै मिठो, पकाए त स्वाक्कै, एक पाकेटले पेट भरि नि, के हो भन अपक्कै।
31: यो हो बोनस चाउचाउ।

0: देशमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779।
2: ए सम्झी यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्झी।
3: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
1: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 9008828810 9008828811 र 9008828816।
4: भर्ना खुल्यो।
5: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
4: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
4: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
5: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
4: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
5: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
4: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
5: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
4: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
5: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712040।
6: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
7: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
1: ढोरबाराही हाइलाइट्सको साथमा
8: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841493004।

0: machines. It sits in the dustbin of art and culture at the dustbin of the Udhorbara headers. Samachar Kachibata, Lakshmi Sunarko Swagatcha, Abbas Samachar Bistar Masun Hoos. तरहुँ दुई का सांसद इंजीनियर श्रीराम ने उपर निजी को सक्रिय पहल में घिरेंग एक पुटार स्थित कालीगंडी पुल को स्थलगत निरीक्षण का क्रम में भूतकाल विकास रमन सालज्यू र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मंत्री गणेश पौडेल सम्पन्न भएको छ। थलफलमा कृष्ण मार्ग र श्रृंग पथलाई यही आर्थिक वर्षभित्र ठेक्का प्रक्रियामा लैजाने प्रतिबद्धता व्यक्त गरेको छ। साथै लामो समयदेखि रोकिएको पूर्वाधार आयोजनालाई तीव्र गतिमा अघि बढाउने सकारात्मक संकेत प्राप्त भएको छ। यस पहलले तनहुँको सड़क संचार विस्तार सहज आवागमन आर्थिक गतिविधि तथा समग्र विकासमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ। विकासका यी प्रतिबद्धता समयमै कार्यान्वयन हुँदै जनताले प्रत्यक्ष लाभ लिन सकुन् भन्ने सबैको साझा अपेक्षा रहेको छ। अग्रज पत्रकार एवं नेपाल पत्रकार महासंघ तनहुका संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारी गण्डकी प्रदेश सरकारबाट सम्मानित गरिनु भएको छ। पत्रकारिता क्षेत्र मार्फत सुशासन जनचेतना र विश्वासको प्रक्रियामा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै गण्डकी प्रदेश सरकारले उहाँलाई सम्मानित गरिएको हो। गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय अन्तर्गतको प्रेस रजिष्ट्रारको कार्यालयद्वारा शनिबार पोखरामा आयोजित विशेष समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले पत्रकार भण्डारीलाई गत 50,000 रूपियाँ राशि सहित सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो। समारोहमा पत्रकारिता क्षेत्रमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै आउनुभएका तनहुँको भीमा नगरपालिका निवासी भण्डारी सहित गण्डकी प्रदेशका अन्य 5 जना गरी कुल 6 जना ज्येष्ठ तथा अग्रज पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेको प्रेस रजिष्ट्रार कार्यालयले जनाएको छ। नेपाल पत्रकार महासंघ तनहुँका संस्थापक अध्यक्ष समेत रहनुभएका भण्डारीको यो सम्मानलाई तनहुँको पत्रकारिता क्षेत्रले गौरवका रूपमा लिएको छ। नवलपरासी बर्दघाट सुस्तापूर्वको पहाड़ी पेक बौद्धिकाली गाउँपालिका दुई स्थित श्री डेढगाउँ माध्यमिक विद्यालयमा 21 कम्प्युटर सहितको आधुनिक आईसीटी प्रयोगशालाको औपचारिक उद्घाटन गरिएको छ। कर्म फ्राइड्स फाउण्डेशन नेपाल एडुटेक नेपाल र बौद्धिकाली गाउँपालिकाको सहकार्यमा स्थापना गरिएको प्रयोगशालाले करिब 450 विद्यार्थीलाई डिजिटल प्रविधि मार्फत अध्ययन सहयोग पुर्याउनेछ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम सुन्दर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश ओझा प्रमुख अतिथि तथा गाउँ शिक्षा समितिका अध्यक्ष होमनाथ भट्टराई विशेष अतिथि रहनुभएको थियो। विद्यालयले कक्षा 12 मा 96% उत्तीर्ण नतिजा हासिल गरेको जानकारी दिँदै यस परियोजनाले प्रविधि मैत्री शिक्षाको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। तनहुँको भीमा नगरपालिकाले सार्वजनिक विधा तथा आइतबार आफ्ना कार्यालयहरू खुल्ला राख्ने निर्णय गरेको छ। चालू आर्थिक वर्षका स्वीकृत विभिन्न विकास निर्माण तथा सेवामूलक योजनाहरूको कार्य सम्पन्न प्रतिवेदन सहित भुक्तानी प्रक्रियालाई सहज बनाउन नगरपालिकाले यस्तो व्यवस्था गरेको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाकर पोखरेलका अनुसार आर्थिक वर्षको अन्त्यमा योजनाहरूको भुक्तानीका लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रियागत कागजात र फाइलहरू पेश गर्न सहज होस् भनी असर 21 गते आइतबार सार्वजनिक विधाको दिन पनि कार्यालय खुल्ला राख्ने निर्णय गरेको छ। नगरपालिकाले एक सूचना जारी गर्दै सम्पूर्ण वडा कार्यालयहरू स्वास्थ्य संस्था तथा माथतका सम्पूर्ण कार्यालयहरू उपभोक्ता समिति निर्माण व्यवसाय र सरकारवालाहरूलाई यसको जानकारी गराएको छ। सार्वजनिक विधा तथा आइतबारका दिन सम्बन्धित कर्मचारीहरू कार्यालयमा उपस्थित भई योजनाका फाइल एवं कागजातहरू पेश गर्नका लागि आवश्यक समन्वय तथा कार्य सम्पादन गर्न निर्देशन समेत दिएको छ। आर्थिक वर्षको अन्त्यमा विकास निर्माणका योजनाहरूको भुक्तानी लिन उपभोक्ता समिति र व्यवसायीहरूलाई चाप पर्ने भएकाले कार्य सम्पादनलाई छिटो छरितो र प्रभावकारी बनाउन यो कदम चालिएको नगरपालिकाले जनाएको छ। तनहुँको घिरिङ गाउँपालिकाले कृषिको उत्पादन लागत घटाउने तथा उत्पादकता वृद्धि गर्ने लक्ष्यसहित 75 लाख रूपियाँको कृषि यान्त्रीकरण कार्यक्रम सञ्चालन गरेको छ। नेपाल सरकारबाट हस्तान्तरित विशेष अनुदान अन्तर्गत गाउँपालिकाले 50% अनुदानमा कृषक तथा कृषि फार्मलाई आधुनिक कृषि उपकरण उपलब्ध गराउन लागेको हो। गाउँपालिकाका अनुसार असर 22 गति उपकरण हस्तान्तरण गरिने कार्यक्रम रहेको छ। कार्यक्रम अन्तर्गत 100 कम्बाइन मिल 120 अवस्था अस्त्रशक्ति क्षमताका हाती ट्र्याक्टर तथा 60 वटा 7 अस्त्रशक्ति क्षमताका हाती ट्र्याक्टर कृषकलाई उपलब्ध गराइनेछ। माग गरेका सबै योग्य कृषकलाई कार्यक्रमभित्र समेटिएको गाउँपालिकाले जनाएको छ। घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाले कृषिमा बढ्दो श्रम अभाव र महँगो उत्पादन लागतलाई मध्यनजर गर्दै यान्त्रिकरणलाई प्राथमिकता दिएको बताउनु भएको छ। उहाँका अनुसार आधुनिक उपकरणको प्रयोगले जोताई प्रशोधन तथा अन्य कृषि कार्यमा लाग्ने समय र खर्च घट्नेछ भने उत्पादकता वृद्धि गर्न समेत सहयोग पुग्नेछ। कृषिमा प्रविधिको प्रयोग विस्तार गर्दै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने तथा युवालाई कृषि उद्यमतर्फ आकर्षित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष थापाले बताउनु भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले गण्डकी प्रदेशको लाइफ लाइनमा मानिने उत्तर दक्षिण जोड्ने काली गण्डकी करिडोर अन्तर्गत बेनी जोमसोम कोर्ला सड़क आयोजनाको निरीक्षण गर्नुभएको छ। शुक्रबार राति मुस्ताङ आइपुग्नुभएका मन्त्री लम्सालले चीनसँग सीमा जोडिएको कोर्ला नाकासम्म पुगेर सड़कको अवस्था निरीक्षण गर्न कार्यक्रम रहेको छ। भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेको यस सड़क खण्ड अन्तर्गत बेनी जोमसोम सखण्डमा हाल बाढ़ी पहिरोले पुर्याएको क्षति र अवस्थाबारे जानकारी लिनुभएको आयोजनाका प्रमुख तेजस्वी शर्माले बताउनु भएको छ। आयोजना प्रमुख शर्माका अनुसार मन्त्रीले कोर्ला नाकासम्मको सड़क स्थलगत अनुगमन गरी फर्कने कार्यक्रम छ। उहाँलाई हालसम्मको प्रगति र समस्याबारे जानकारी गराइएको पनि उहाँले बताउनु भएको छ। मन्त्री लम्सालले सड़कसँगै मुस्ताङ भन्सार कार्यालय लगायत अन्य सरकारी पूर्वाधार अवस्था र आवश्यकता बारे पनि जानकारी लिनु भएको छ। बालबालिकाको स्थान विद्यालयमा हो श्रम होइन भन्ने मूल नारासहित स्याङ्जाको अर्जुन चौपरी गाउँपालिकालाई बाल श्रम मुक्त पालिका घोषणा गरिएको छ। आवश्यक सूचक तथा मापदण्ड पूरा गरेपछि गाउँपालिकालाई बाल श्रम मुक्त घोषणा गरिएको हो। गाउँपालिकाले 1031 घर होटल र पसलको अनुगमन गरिएको तथा सबै विद्यालय उमेरका बालबालिका विद्यालय भर्ना भएको सुनिश्चित गरिएको जनाएको छ। अर्जुन चौपरी गाउँपालिका बाल श्रम मुक्त पालिका घोषणा हुने स्याङ्जामा तेस्रो गण्डकी प्रदेशमा छैटौं र देशभर 14 स्थानीय तह बनेको हो। 11 स्थानीय तह रहेको स्याङ्जामा यस अघि बिरूवा गाउँपालिका पहिलो र फेदीखोला गाउँपालिका दोस्रो बाल श्रम मुक्त स्थानीय तहका रूपमा घोषणा भइसकेका छन्। पञ्चकन्या मावि चेन्ज मेकर क्लबका अध्यक्ष सुप्रिया छेत्रीले बाल श्रम मुक्त पालिका घोषणा गर्दै सबैको सहयोगले उपलब्धि हासिल भएको बताउनु भएको छ। उहाँले बालबालिकालाई श्रममा लगाउनु उनीहरूको अधिकारबाट वञ्चित गर्नुभएकाले बाल श्रम अन्त्यका लागि निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनु भएको छ। पालिकाको उपाध्यक्ष सपना गुरूङले बाल श्रम मुक्त घोषणा उपलब्धि भए पनि यसलाई कायम राख्नु हजार ठूलो चुनौती भएको बताउनु भएको छ। श्री गंगानगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको आर्थिक वर्ष 2083-84 को वार्षिक योजना तर्जुमा गोष्ठी तनहुको मानुङमा शनिबारदेखि शुरू भएको छ। दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा संस्थाको आगामी वार्षिक कार्यक्रम बजेट नीति तथा दीर्घकालीन विकास रणनीतिबारे छलफल भइरहेको छ। संस्थाका अध्यक्ष कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा शुरू भएको कार्यक्रममा लेखा संयोजक नवराज रकल संस्थापक अध्यक्ष श्रीराम घिमिरे पूर्व व्यवस्थापक रामप्रसाद सापकोटा तथा पूर्व अध्यक्ष माधव पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारीलाई अझ सुदृढ व्यवस्थित र सदस्यमुखी बनाउँदै अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको छ। यस्तै शिक्षा समितिका संयोजक वासुदेव सापकोटा सल्लाहकार समिति सदस्य हरिकृष्ण सुवेदी र कुमार प्रसाद थापा लिहारले पनि शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रममा सुमित्रा अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने संचालन संस्थाका व्यवस्थापक रोम हर्ष साखेलले गर्नुभएको थियो। सहकारीको विनिमय कार्यविधि तथा संस्थागत सुशासनका विषयमा विस्तृत छलफल भइरहेको अध्यक्ष कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभएको छ। उहाँका अनुसार सदस्यको आय वृद्धि गुणस्तरीय दुग्ध उत्पादन बजार व्यवस्थापन र सहकारीको दिगो विकासलाई केन्द्रमा राखेर आगामी योजना तयार गरिनेछ। विक्रम सम्म 2049 सालमा स्थापना भएको गंगानगर दुग्ध उत्पादक सहकारी संस्था चितवनको अग्रणी दुग्ध सहकारी मध्ये एक मानिन्छ। संस्थाले उत्पादन गरेको दुग्ध तथा दूध तथा दुग्ध जन्य सामग्रीहरू दूध दही घिउ पनीर खुवा मोही नौनी लगायत हाल चितवनसँगै नवलपरासी नवलपुर लमजुङ गोर्खा र तनहुँको बन्दीपुर क्षेत्रसम्म बजार विस्तार गरिसकेको छ। अब दमौली मानुङ खैरिनटार दुरेगौडा हुँदै पोखरा बजारसम्म दुग्ध तथा दुग्ध जन्य सामग्रीको पहुँच विस्तार गर्ने लक्ष्यका साथ संस्थाले योजना अघि बढाएको जनाएको छ। कास्कीको पोखरा महानगरपालिका क्षेत्रभित्र जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन तीव्रता दिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी चित्रंगत बराल नेतृत्वको संयुक्त टोलीले 15 असारदेखि 19 असारसम्म बजार अनुगमन गरेको हो। टोलीले महानगरभित्रका अस्पतालका चमेना गृह विद्यालयका चमेना गृह होटल रेस्टुरेन्ट डिपार्टमेन्टल स्टोर र किराना पसलहरूमा निरीक्षण गरेको छ। अनुगमनका क्रममा गुणस्तरहीन र म्याद गुज्रिएका खाद्य सामग्री बिक्री गर्ने 8 व्यवसायलाई 50,000 रूपियाँका दरले जरिवाना गरिएको छ। उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेको वा बजार नियम उल्लंघन गरेको पाएपछि प्रशासनले कड़ा कदम चालेको हो। अनुगमनका क्रममा मूल्य सूची नराखेको ब्याच नम्बर र उत्पादन मिति नखुलेका वस्तु बेचेको पाइएको छ। विभिन्न बजार क्षेत्रको स्तरगत अनुगमनको क्रममा मूल्य सूची नराखेको ब्याच नम्बर उत्पादन मिति प्रयोग योग्य मिति र लेबल नभएका वस्तुहरू बिक्री वितरण गरेको पाइएको छ। प्रशासनले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। टोलीले सरसफाईमा ध्यान नदिने र व्यवसाय नवीकरण नगर्ने पसलहरू समेत सचेत गराएको छ। हवस् त यिनै खबरहरूसँगै राति 10 बजेको ढोरबारे हाइलाइट्स आजको लागि सकिएको छ। भोलि बिहान 5 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुनेछ। तबसम्मको लागि समाचार काजीबाट म लक्ष्मी सुनार बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्रि।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 065414161।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ,
1: अहिले हतार छ पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपर मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
5: अहिले के सुन्ने भनेको
6: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
5: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
6: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। कति हतार गरेको पुरा सुन्नु पर्दैन।
5: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
6: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
7: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
8: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
9: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
10: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
7: ए हो र, हस् दाई म आजै जान्छु।
6: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक राज प्रणाली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।

0: स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्तिपुर स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
0: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा